0: निस्वाब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा खबर छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्र विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भोटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। भोटेकोशी बाढ़ीमा हराएका 40 वर्षीय छोरा विकास बाबु अधिकारीलाई खोज्दै पूर्ण प्रसादमा उतारिएका 15 दिन बितिसक्यो। चीनसँगको सीमा नाकामा पर्ने रसुवाको टिमुरे प्रहरी चौकीमा खटिएका प्रहरी अवलदार विकास 10 पदौमा आएको बाढ़ीपछि बेपत्ता भएका थिए। चितुवन भरतपुरका पुण्य प्रसाद त्यसैथा छोराको खोजीमा चितुवन थादिङ तनहुदेखि पोखरासम्म धाइसकेका छन्। सरकारी अड्डा अस्पतालदेखि प्रहरी कार्यालयसम्म उनी दौड़िएका दौड़े छन्। कतैबाट खबर नआएपछि पूर्ण प्रसादले एकसाथ अघि चितुवन उद्योग संघ परिसरमा डीएनए जाँचका लागि रगत दिएका छन्। उनी भन्छन् सास पाउने आश त मरिसक्यो, लास पाइयो भने सद्गत गर्न मिल्थ्यो। उनले भनेका छन् भरतपुर तोरी खेतका कृष्णबहादुर नेपालीको अवस्था पनि उस्तै छ। रसोमा सवारी चालकको काम गर्ने उनका छोरा बाढ़ीपछि सम्पर्क विहीन छन्। छोराको खोजीमा कृष्णबहादुर नवलपुर र धादिङ पुगे। चितवनमा धेरै सब भेटिएको खबर सुनेर फेरि भरतपुर फर्किए तर छोरा भने भेटाउन सकेनन्। चाप बढ़ेपछि भारतबाट 19 र चीनबाट 4 जना डीएनए विज्ञ आएर सघाइरहेका छन् भने कोरियाको 44 सदस्य विपद प्रति कार्य टोलीले पनि सहयोग गरिरहेको जनाइएको छ। त्यस्तै एआईले खोज्दै सम्भावित म्याच उपशीर्षकमा यसैसँग खबर छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्यूटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसको अनुहार पहिचान गरी सही व्यक्तिसँग जोड्ने यो आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5 वा 10 वटा विकल्प देखाउने र त्यसपछि परिवार सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। जमीन मुनि शव डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: भोटेकोशी विपदको 2 साता अझै 5000 भन्दा बढ़ी बेपत्ता शीर्षकमा खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोले 2 साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतको काम चुनौतीपूर्ण बनेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण हालसम्म 1367 जनाको शव फेला परेको छ भने 5132 जना नागरिक सम्पर्कविहीन छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क तथा यातायात संचालन, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
0: गत भदौमा भएको जेएनजी आन्दोलनका 2 दिनले राज्यको शक्ति, सुरक्षा संयन्त्रको भूमिका र राजनीतिक नेतृत्वको जवाफदेहीका बारे गम्भीर प्रश्न छाडेका छन्। 23 भदौमा शुरू भएको प्रदर्शनले राजनीतिक संकट निम्टाए। त्यसको भोलिपल्ट पनि देशका प्रमुख सरकारी तथा संवैधानिक संरचनामाथि आगजनी, तोड़फोड़ र लुटपाट भयो। प्रधानमन्त्री निवासदेखि संसद, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन एकै दिनमा ध्वस्त भए। सिंहदरबार जलाउन गएका थिए 2600 मानिस उपशीर्षकमा यो खबर छ। आयोगका लागि भोलिपल्ट हिंसा अर्कै घटना थियो। 23 भदौको प्रदर्शन र 24 भदौको आगजनी तथा लुटपाटलाई एउटै घटनाका रूपमा बुझ्न नहुने बताइएको छ। 24 भदौका घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड़ र लुटपाट फौजदारी अपराधका रूपमा स्वीकारिएको छ भने त्यसको अनुसन्धान र अभियोजन आयोगको कार्यदेशभन्दा बाहिर पर्ने समेत बताइएको छ। त्यस्तै कहाँ चुक्यो सुरक्षा संयन्त्र उपशीर्षकमा यसैसँग खबर छ। अब त्यो काम सरकार अनुसन्धान गर्ने निकायको। राज्यका सबै सुरक्षा घेरा कसरी तोडिए? 24 भदौमा प्रधानमन्त्री निवास, बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र राष्ट्रपति भवन जस्ता राज्यका सबैभन्दा संवेदनशील संरचना समेत भीड़ले कब्जामा लिएको थियो, जबकि तीमध्ये अधिकांश संरचनाको सुरक्षा कमाण्ड नेपाली सेनाको हातमा थियो। आयोगले नेपाली सेनाका 4 अधिकारीमाथि विभागीय कार्यवाही सिफारिश गरेको छ। राष्ट्रपति भवनका सुरक्षा कमाण्डर सायकरथी मनोज बैद्वारमाथि राष्ट्रपतिको कार्यालयको ढोका खोलेर उपद्रवकारीलाई प्रवेश गर्न दिएको र आवश्यक बल प्रयोग नगरेको आरोप लागेको छ। बालुवाटार, सिंहदरबार र संघीय संसद भवनका सुरक्षा कमाण्डरहरू क्रमशः प्रमुख सेनानी दिवाकर खड्का, प्रमुख सेनानी गणेश खड्का र सेनानी सन्तोष ढुंगेलमाथि समेत सुरक्षा दिन असफल भएको भन्दै विभागीय कार्यवाही सिफारिश गरिएको छ। राज्यको संरचना जलाउन को को गएका थिए? लामी अनुसूची सहित प्रतिवेदन दिएका एक क्लिक गर्दा ती व्यक्तिको विवरण खुल्छ। अनुसन्धान गरी उनीहरूको संलग्नता भए नभएको पुष्टि हुन्छ। जाँच बुझाएका अध्यक्ष गौरी बहादुर कार्कीको भनाई छ। त्यस्तै कहाँ कति पुगेका थिए भनेर डाटा पनि यहाँ दिएको छ। संसद भवनमा 22,496, सिंहदरबारमा 2,692, सर्वोच्च अदालतमा 1,417, शीतल निवासमा 2,644 लगायतको तथ्याङ्क जाँचबुझ आयोगले दिएको छ। 24 भदौको विध्वंस, सड़कमा थिए पौने 2,00,000 प्रदर्शनकारी, शीर्षकमा यो खबर छ।

0: सुन्नुहोस्, एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज। अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। भदौ एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गते भएको विध्वंसात्मक घटनाका कारण नेपाल कम्तीमा 25 वर्ष पछाडि धकेलिएको दावी गरेका छन्। यता नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूले पाउने दावी गरेका छन्। बीपी कोइरालाको 113 जन्म जयन्तीको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका हुन्।
3: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलको संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै थिए। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उनकै दल नेकपाका सांसदहरू असन्तुष्ट बनेका हुन्।
2: मध्य प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास शुरू भएको छ। आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ।
3: पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वी राजमार्गको कृष्णवीर खण्डलाई गोर्खाको गण्डकी गाउँपालिकाले 19 किलोमिटर सुरक्षित विकल्प दिने भएको छ। सोराजमार्गको फिसलिङ मोटरबेल पुल तरेर गण्डकी गाउँपालिकाको गढ़ाई, ज्यामिरघाट, ग्यापचोक, सिउरेनीटार हुँदै पुनः राजमार्गको बेनीघाट निस्कने गरी विकल्प दिन लागेको हो।
2: भदौ 10 गते

0: अफर
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%,
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, थुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16601-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। अमेरिकाले 5 ईरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव सर्किएको छ। अमेरिकी सेनाले ईरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको। ईरानले पछिल्ला 2 दिनमा अमेरिकी युद्धपोतलाई 2 पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डर सेन्टकमले जनाएको छ।
6: अब खेल र खेलाड़ीका खबर। देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा एसियन पेन्ट्स च्याम्पियन अन्तर विद्यालय अन्डर 18 छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता 2026 आज भदौ 25 गतेदेखि सञ्चालन हुने भएको छ।
5: अब विचार तथा विश्लेषण। जेएनजी आन्दोलन पछिको 1 वर्ष शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। जनताका विश्वासहरू एकाएक भत्किँदै गएको, सरकारले मूल्यांकन गर्न सकेको छैन, विगत भन्दा भिन्न हुने बताउँदा बताउँदै त्यो भन्दा भिन्न हुन नसकेको स्वीकार गर्न सरकार तयार छैन, जान्नेलाई छान्ने नीति लिएको भनिएको सरकारले जान्नेलाई पाखा लगाएर सत्ता पक्षका नेताहरूका नातेदारहरूकै छनौटलाई प्राथमिकता दिने गरेको देखिएको छ।
6: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक इट्स 6 AM
2: अहिले बिहानको 6 बज्यो।
3: प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज
4: लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा

0: www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुल्सोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5424।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943334955।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। भोटेको सिप बाढी पछि हजारौं परिवारजन अहिले डीएनए परीक्षणको नतिजाको पर्खाईमा छन्, तर यसका लागि समेत लामो समय लाग्ने देखिन्छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। सामान्य अवस्थामा यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैन थिए। भोटेको सिप बाढी पछि एकैपटक 2000 भन्दा धेरै नमूना प्रयोगशाला पुगेका छन्। परिवारका सदस्यको नमूना काठमाडौँमा नेपाल प्रहरी अस्पताल र काठमाडौँ बाहिर जिल्ला प्रहरी कार्यालयको समन्वयमा संकलन भइरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै शव र परिवारका सदस्य समेत गरेर 530 जनाको नमूना आइसकेको त्यहाँका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले जानकारी दिनुभयो। यसैबीच भोटेको सीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्युटर भिजन र डिप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसका अनुहार पहिचान गरेर सही व्यक्तिसँग जोड्ने यो आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5-10 विकल्प देखाउने र त्यसपछि परिवारका सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। कान्तिपुरमा खबर छ।
7: भोटेको सी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजीको आवाज उठाउने परिवारजन विरूद्ध सामाजिक सञ्जालमा घृणा फैलाउने विरूद्ध निर्मम बन्न सत्तारूढ़ रासपाका सभापति रवि लामिछानेले सरकारसँग आग्रह गर्नुभएको छ। राज्य पीड़ितको पक्षमा उभिएको छ भन्ने नागरिकले महसुस गर्ने गरी कार्यवाही हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सभापति लामिछानेले बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि सरकार व्यवहारमै निर्मम बन्नुपर्ने बताउनुभयो। सत्तारूढ़ रासपा सभापति लामिछानेले बाढ़ी पीड़ितमा नराम्रो व्यवहार गर्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको समेत बताउनुभयो। विपदमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारामा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य तत्काल बन्द गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ, यो सरकार के हो र रासोपा के हो? सभापति लामिछानेले भन्नुभयो, रासोपालाई विपदमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै समर्थक नचाहिएको उहाँको भनाई छ। हामीलाई त शोक र पीड़ामा परेका मान्छेहरूको पक्षमा उभिने र उनीहरूको आँसु पुस्ने सदस्यहरू चाहिएको छ, सभापति लामिछानेले भन्नुभयो।
6: भोटेको सी बाढीमा आमा बाबु लगायतका अभिभावक गुमाएका तथा विस्थापित बनेका बाल बालिकाका लागि कक्षा 12 पढाउन सरकारले छात्रवृत्ति बैंक स्थापना गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित बाल बालिकाको अवस्थाको वर्गीकरण गरेर आवश्यकताका आधारमा छात्रवृत्ति बैंक मार्फत आवासीय सुविधादेखि पूर्ण एक आंशिक छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराउने सरकारले जनाएको छ। संघ प्रदेश पालिका विभिन्न संघ संस्था गैर सरकारी निकाय व्यक्तिको सहयोगमा छात्रवृत्ति बैंक स्थापना गरिने शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न निकाय र संघ संस्थाबाट प्राप्त हुने सहयोग एकीकृत गरेर छात्रवृत्ति बैंक मार्फत बाढ़ी पीड़ित बाल बालिकालाई आवश्यकताका आधारमा वितरण गरिनेछ। भविष्यमा आउने बाढ़ी पहिरो लगायतका विपदबाट प्रभावित हुने बाल बालिका पनि छात्रवृत्ति बैंकबाट लाभान्वित हुन सक्नेछन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुनिश्चित भविष्य छात्रवृत्ति योजना कार्यक्रम सञ्चालन गर्दै बाढ़ीबाट पीड़ित बनेका बाल बालिकालाई आवासीय छात्रावास र पूर्ण छात्रवृत्ति समेत प्रदान गरिने जानकारी दिनुभएको खबर कान्तिपुरमा छापिएको छ।
7: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी तथा व्यापारीहरूले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165.38 रूपियाँ पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार भने मुखदर्शक बनेका छन्। ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर भदौ 19 निगमकै मिलिमतोमा व्यवसायीहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165.38 रूपियाँ तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज बनेको छैन, कालोबजारी बरू शुरू भएको छ। अहिले विक्रेताले त मनपरी मूल्य उठाएर उपभोक्तामाथि अत्याचार गरिरहेका छन्। यसप्रति उद्योग र निगम र सरकार समेत मौन छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योगी तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो। उहाँले उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज नहुने भन्दै आक्रोश व्यक्त गर्नुभयो। मूल्य बढ़ाउन सरकारसँग सहमति खोज्ने तर उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउने जिम्मेवारीबाट उद्योगी पन्छिएको उहाँको भनाई छ। हात जोडेर ग्यासको आपूर्ति सहज बनाइदिनुहोस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उहाँले सुनाउनुभयो। उद्योगीहरूलाई पाता नफर्काएसम्म चाहिँ यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण हो, उहाँले बैठकमा भन्नुभयो। आजको नयाँ पत्रिकामा खबर छ। यसैबीच खाना पकाउने ग्यासको चरम अभावको बढ़ी मार विद्यार्थी र दैनिक ज्यालादारी गर्ने मजदूरमा परेको छ। एउटै मात्रै सिलिण्डर भएकाले सकिने बित्तिकै अर्को भर्न सकिने अवस्था नरहँदा विद्यार्थी र मजदूर यसको बढ़ी मारमा परेका छन्। ग्यास नपाएको गुनासो मात्रै बढ़ी आउने गरेका छन्। विभागको गुनासो अधिकारी अर्जुन खड्काका अनुसार गुनासो गर्नेमा धेरैजसो दीर्घरोगी अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक विद्यार्थी र मजदूर छन्। उनीहरूको गुनासो सम्बोधनका लागि विभागले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगी समक्ष प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गर्छ, तर सम्बोधन असाध्यै कम हुने गरेको उहाँको भनाइरहेको खबर आजको गोर्खा पत्रमा छ।
6: काया कैरनमा बाढ़ीले जलविद्युत क्षेत्रमा पारेको असर र अबको कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या, बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक, बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि निर्मम बन्न सरकारलाई रवि लामी छानेको आग्रह, ग्यासमा कालो बजारी, आयल निगम र सरकार मुख दर्शक लगायतका खबर प्रस्तुत
4: गर्यौं। भोटेको सीमा आएको बाढ़ी पहिरोले सर्वसाधारणको घर जग्गा र व्यवसायमा ठूलो क्षति पुर्याएपछि बैंकको धितो र ऋण असुली लोन रिकभरी सम्बन्धी चासो बढ़ेको छ। तर प्राकृतिक विपत्तिका कारण धितो बगेको अवस्थामा पनि बीमाले राहत दिने भएकाले लोन रिकभरीमा प्रणालीगत समस्या नहुने बैंकरहरू बताउँछन्। बाढ़ी पहिरोले जनधनको ठूलो क्षति गरे पनि वित्तीय संस्थाले लगानी गरेको कर्जाको जोखिम भने ठूलो नरहेको नेपाल बैंकर संघले जनाएको छ। नेपाल बैंकर संघका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माका अनुसार बाढ़ी लगत्तै प्रभावित शाखाहरूबाट लिएको प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 2.5 अर्ब बराबरको कर्जा मात्रै प्रत्यक्ष प्रभावित क्षेत्रसँग जोड़िएको देखिएको छ। बाढ़ी पहिरोले प्रभावित क्षेत्रका घर जग्गा तथा व्यावसायिक संरचनामा क्षति पुर्याएकाले कर्जा असुलीमा केही चुनौती थपिने भए पनि अधिकांश बैंक कर्जालाई बीमाले समेटेको संघको भनाई छ। चुली बाढ़ीमा परेर क्षतिग्रस्त भएका नेपाल विद्युत प्राधिकरणका जलविद्युत उत्पादन तथा प्रसारण आयोजनाहरूको बीमा नै नभएको पाइएको छ। प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेका परियोजनाहरूको बीमा गरिए पनि प्राधिकरणकै स्वामित्वमा रहेका परियोजनाको बीमा भने नगरिएको खबर नयाँ पत्रिकामा छ।
3: बाढ़ीका कारण 2 दर्जन भन्दा धेरै जलविद्युत आयोजना प्रभावित भएका छन्। संचालनमा रहेका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ भने निर्माणाधीन आयोजनाका उत्पादन गृह, प्रसारण संरचना, पहुँच मार्ग लगायत का महत्वपूर्ण भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार भोटेकोशी बाढ़ीबाट जलविद्युत क्षेत्रमा मात्रै झन्डै 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनाको क्षतिसँगै विद्युत उत्पादनमा आएको अवरोध, निजी क्षेत्रको लगानीमा परेको जोखिम र प्रभावित आयोजनाको पुननिर्माण तथा पुनरुत्थानका लागि सरकारले तत्काल के गर्नुपर्छ भन्ने विषय अहिले महत्वपूर्ण बनेको छ। यही विषयमा हामीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुरा गरेका छौं।
5: 13 आयोजनाहरू प्रभावित भए, 9 आयोजनाहरू विद्युत उत्पादन बन्द छ। 2 आयोजनाहरूमा त्यति ठूलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगे पनि प्रसारण लाइनमा क्षति पुगेको कारणले गर्दाखेरि ती आयोजना पनि बन्द छन्। एउटा 25 मेगावाटको 16 आयोजना र एउटा 6 मेगावाटको जलविद्युत आयोजना छन्। हाम्रा चाहिँ 917 जना मान्छे आज पनि बेपत्ता छन्। प्राइभेट कम्पनीहरू जति परे छन्, प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। जस्तो कसैको पावर हाउस जोगिया छ, कसैको इन्टेक जोगिया छ, कसैको के जोगिया छ, 100% स्वयं भएको त कुनै पनि छैन। भनेपछि 26-30 चाहिँ क्षति पुगो भन्ने चाहिँ मेरो हेराइ छ, तर एक्चुअल चाहिँ आउनु अलिकति टाइम लाग्छ। यति धेरै प्राविधिक जनशक्ति बग्यो, 180 जना इन्जिनियर बगेको छ हेर्नुहोस्, त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर टनेलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो, त्यही खालको लेबर अर्को भेट्दैन।
4: पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ?
5: प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन। अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ, त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभाइभ हुन्छ भन्ने आउँछ। कम चाहिँ तपाईँको प्रोग्रेस भएको, कम क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला, अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ।
4: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ?
5: अहिले हाम्रो 4300 मेगावाट उत्पादन छ, होइन, उत्पादन थपिराखेको छ। फेरि हामी 6400 मेगावाट देशभरि हामी निर्माण गरिरहेका छौँ। निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन्, किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेको छ। 431 मेगावाट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या। मलाई चाहिँ लोड सेडिङ नै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन, तर केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ।
4: जलविद्युत क्षेत्रलाई प्रोत्साहन दिने गरी सरकारले तत्काल ल्याउनु पर्ने योजनाहरू
6: यी पानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वन्डर पोलिसी, आठवटा मन्त्रालय, 24 विभाग, 200 भन्दा बेसी टेबलमा जान नपरोस् भन्ने माग हो हाम्रो। त्यहाँ चाहिँ त्यो आठवटै मन्त्रालयको प्रतिनिधि राख्ने विभाग, त्यसले नै त्यो समितिको एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण, विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने। त्यहाँ गएपछि हाम्रो सबै सक्यो के? त्यो उहाँहरूको वाचपत्रमा छ। त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ। 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त। भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस्, त्यो लाइसेन्सको पिरियड सकेपछि त त्यो सबै राज्यको होइन भनेको। त्यस अर्थमा त म त राज्यको काम गरिरहेको छु त। नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो। म त अझै थप माग्छु, 10 वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो। हाइड्रो पावरमा कसरी डिजिटल गर्न नपाउने? यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझिरहेको छन्। अहिले जनताले धेरै बुझेका छन्, हतपत्त धेरै डिस्टर्ब गर्दैनन्। जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्ने। त्यो के छ भने नेपाल सरकारले नै 10% स्थानीयलाई दिनै पर्छ भनेर सिएर दिन लागेको छ नि त। अब बाटो र बिजुली नपुगिकन काम शुरू हुँदैन। काम शुरू हुनलाई बाटो र बिजुली लानु पर्यो। त्यहाँ चाहिँ त्यो विकास निर्माण लिएर गयो प्रोजेक्टले होइन। अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ, स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ मान्छेको।
3: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको त्रिशुली नदी र ताँदी नदीको संगमस्थल विदुर नगरपालिकाको निकै चहलपहल हुने देवीघाट बजार अहिले चकमन्न छ। त्यहाँ अहिले बजार नजिकै ढुङ्गामा कुदिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदमको सालिङ मात्रै सग्लो छ। यही भदौ 10 गते आएको भटेकोशी हिमबाढ़ीले वितण्डामा चाएपछि देवीघाट बजार खण्डहरमा परिणत भएको छ। त्यहाँ भएका रूख समेत संग्ला छैनन्। कल्पना नै नगरेको बाढ़ीले अधिकांश घरमा पुर्याएपछि 300 भन्दा बढ़ी विस्थापित परिवारले नजिकैको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। लाखौंको सम्पत्ति रातारात रित्तिएपछि बाढ़ीबाट बाँच्न सफल देवीघाट र ढुङ्गे बजारका बासिन्दा अब अर्कै ठाउँ सर्न चाहन्छन्। वर्षौं त्यही जीवन बिताएकाको मन भने अडिन सकेको छैन। बगरमा बदलिएको बजारमा फेरि पनि यस्तै विपद आउन सक्ने भएकाले उनीहरू उचित ठाउँमा स्थानान्तरण हुन चाहन्छन्। होल्डिङ सेन्टरमा बसेको 15 दिन पुग्दा पनि विस्थापित परिवार व्यवस्थित पुनस्थापनाको पर्खाईमा छन्। वर्षौंदेखि धार्मिक, पर्यटकीय र व्यापारी केन्द्रका रूपमा स्थापित देवीघाट बगरमा परिणत भएपछि अन्त कतै पुनस्थापना हुने पर्खाई समेत उनीहरूको छ। बगर बनेको बजारमा अडिँदैन मन शीर्षकको खबर गोर्खापत्रमा छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोइटर्सले जनाएको छ। ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै चुनावपछि तत्काल युद्ध अन्त्य गर्ने बताउनु भएको हो। इरानले अमेरिकी चुनावमा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहनु भएको छ। इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा सन्तुष्टि बढ़ाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको ट्रम्पको आरोप छ। तर ट्रम्पले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन। उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढ़ेको उहाँले बताउनु भएको छ। यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ।
5: पुरूष प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह एकको विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। नेपालले समूह चरणका पहिलो 3 खेल जितेको थियो भने अन्तिम खेलमा हङकङसँग 15 रनको पराजय भोगेको हो। यद्यपि समान 6 अंक भए पनि राम्रो रन रेटका आधारमा नेपाल समूह विजेता बनेको छ। ओमानले समूह चरणमा 4 मध्ये 2 खेल जितेको थियो। अन्तिम खेलमा भने ओमान संयुक्त अरब इमिरेट्ससँग 49 रनले पराजित भयो। यस्तै आजको खेलमा जित हात पार्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ। अर्को सेमी फाइनल खेल संयुक्त अरब इमिरेट्स युए र हङकङ बीच आज हुँदैछ। प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुने तालिका रहेको छ। यस्तै लगातार 3 खेल जितेको कर्णाली शिवराजलाई 3-1 हराउँदै काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनभीएलमा महत्वपूर्ण जित निकालेको छ। अहिलेको लीगमा कर्णालीले पहिलो हार बेहोरेको हो। काठमाडौँको यो तेस्रो जित हो। उसले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ। एनभीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण सगरमाथा बीच दिउँसो 1 बजे, दोस्रो खेलमा कर्णाली र मधेस बीच दिउँसो 4 बजे तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तड बीच हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नुवाकोटको देवीघाटमा भोटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाले 5 दिन लगाएर हिजो बेलुकी एकरूप ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो। नयाँ पुल आजदेखि पैदल यात्रीका लागि खुला रहने र भोलिदेखि गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
5: अहिले गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा बर्दियामा सबैभन्दा बढ़ी 63.2 मिलिमिटर वर्षा भएको छ। यस्तै देशका पश्चिमी पहाड़ी धेरै जसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़का साथै मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
4: कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउवा पक्षले प्रतिष्ठाको विषय बनाएका माग सम्बोधन गर्न थापा तयार हुनुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: तत्कालीन संघीय संसद भवन जलेको 1 वर्ष पूरा भएको छ। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन नवयुवा आन्दोलनमा जलेर यस्तो अवस्थामा थियो। अहिले पनि त्यही अवस्थामा रहेको खबर कारोबारमा छ।
4: सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन हस्ताक्षर संकलन शुरू भएको छ। नेकपा संसदीय दलमा बहुमतका लागि 11 सांसद चाहिनेमा हिजो बिहानसम्म 9 जनाको हस्ताक्षर संकलन भएको छ। अरू सांसदलाई पनि फकाइँदै गरेको खबर कान्तिपुरले लेखेको छ।
5: पश्चिम नेपालमा बढ़ी खेती गरिने कफी पछिल्लो समय पूर्वका धेरै ठाउँमा विस्तार हुन थालेको छ। पूर्वका सोलोखुम्बुदेखि ओखलडुङ्गा, खोटाङ, भोजपुर, शंखुवासभा, तेह्रथुम, चापलेजुङ, पाँचतर र इलामसम्म व्यापक रूपमा कफी खेती विस्तार भएको छ।
4: मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083मा संशोधन राख्न सांसदलाई खुल्ला भएको छ।
5: भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढ़ी पहिरोका कारण मधेस प्रदेशका बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको खबर आजको गोर्खा पत्रमा छ।
4: जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेका देशलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानी तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। यस्तै वायुमण्डलमा पाइने कालो कार्बन ब्ल्याक कार्बनले पृथ्वीको तापक्रम बढ़ाउन यसैका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ भने भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त जुटाउने सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ाएको छ।
5: भोटेकोशी र त्रिशूली नदीमा आएको बाढ़ी तथा पहिरोका कारण तराई मधेसको पर्यटकीय व्यापार एक हप्ता यता कमजोर बन्दै गएको छ। काठमाडौँ हेटौँडा जोड्ने मुख्य सड़कहरू अस्तव्यस्त बनेपछि मधेस हुँदै काठमाडौँ वा पोखरातर्फ जाने आउने भारतीय पर्यटकको संख्या ठप्प जस्तै बनेको कारोबारले लेखेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: दुःखको मानु सुखको निन्द्रा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपल्ट।
5: डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या। बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको लागि एआईको प्रयोग।
4: बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक। बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने माथि निर्मम बन्न सरकारलाई रवि लामिछानेको आग्रह।
5: ग्यासमा कालोबजारी, आयल निगम र सरकार मुखदर्शक, विद्यार्थी र मजदूर सबैभन्दा बढ़ी मारमा।
4: इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी। इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोप।
5: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दै एनबीएलमा काठमाडौँले कर्णालीलाई हरायो।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। पोहोर भदौ 24मा केपी ओली हेलिकप्टरबाट भाग्नु परेको र रवि लामिछाने चाहिँ जेलबाट निस्केको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र रविको बाटोमा भेट भएको छ अनि रवि भन्दैछन् भागेको वर्षगाँठको शुभकामना है, अनि ओली जवाफ फर्काउँदैछन् सेम टु यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बचौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संघ सभा र

0: कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्ख सभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ शङ्ख सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058979 शङ्खुवा सभा 029420949 9852077376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभा
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633964 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067 मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखे सल्लाह बेगर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97।

0: 054-5852-352 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
1: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बोजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनको लागि दिएका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि टप टप त्यहीबाट हुन्छ त हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
2: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
3: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधि नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा मोबाइल 98-4-91-91 र 98-69-78-33-33
1: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो
4: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

बाट जति फकाए नि मान्दिन सानछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: कान छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ लेख्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
1: ल ल आमा म तू गए तू आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
3: भर्ना खुल्यो सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट थप जानकारीको लागि सम्पर्क नम्बर 029570208 9841-25-9999 9842-52-496 9841-93-686 र 9842-76-778 सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर नगरपालिका छ सङ्खुवा सभा
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टलीकम अगाडि प्रोप्राइटर दिल्ली कुमार बस्नेत सम्पर्क नम्बर 9861-43-460
4: सेवा

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्पा श्रीठो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
3: सानुमाया शेर्पा पाँचखाप नगरपालिका 8 सुनखुरुङ संखुवा सभा हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा पाँचखाप नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासंखर माधी नगरपालिका 4 देवटुङ्गा संखुवा सभा
3: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
4: लिम्बू विजय पाँचखाप नगरपालिका 1 खुसुवा संखुवा सभा हाल मलेसिया
3: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
4: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
4: बिरबल तामाङ साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर
3: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
4: गजेन्द्र राई साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर
3: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
4: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
3: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ।

गुड मर्निङ अनि शुभ बिहानी शुभ प्रभात कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन सातै बार एनके बिहान 7 बजेदेखि

आठ बजीसम्म सन्ध्या हुनुभएको छ र यो एक घण्टाको समय अवधिभर हामी तपाईँहरूसँग जोडिन्छौँ, तपाईँहरूसँग कुराकानी गर्नेछौँ र तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरूलाई यो बसाईमा समेट्नेछौँ। यति बेला बिहानीको बसाई चाहिँ यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी साथीहरूले प्रायोजनमा जोडिएर साथ दिनुभएको छ। विशेष गरी म जम्मा 20 जना मिडियाप्रेमी मनहरूलाई यो बसाईमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब पनि चाहिँ फटाफट आउन सक्नुहुनेछ तपाईँहरूको लागि भनेर छुट्याएको हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668823 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। बिहानीको बसाइ चाहिँ यति बेला कतिपय साथीहरू त ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू त यति बेला कामतिर पुगिसक्नु होला, कतिपय साथीहरू घाँस काट्दै हुनुहुन्छ होला, कतिपय साथीहरू गरेपछि काममै व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला भनौँ बाह्रतिर यात्रा गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू घरमै खाना पकाउने काम गरिराख्नु भा होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष शुभ कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुन्दै हुनुहुन्छ यति बेला रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला र तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरू छन् भने भन्दै पर्ने सन्देशहरू छन् भने पनि हामीलाई फेसबुक लाइभ मार्फत कमेन्ट पनि गर्न सक्नुहुनेछ। लाइभ खुल्ला छ, लाइभको कमेन्ट बक्सबाट आफ्ना विशेष शुभकामना सन्देशहरू पनि राख्न सक्नुहुनेछ, लेखेर पठाउनुहोला। म समय मिले अनुसार तपाईँको कमेन्टहरूलाई पनि व्यवसायमा स्थान दिने नै छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको 25 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु म। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी तपाईँ यदि वैवाहिक जीवनमा बाधित हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी यदि तपाईँ नयाँ कामको थालनी गर्दिनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, र तपाईँ जहाँ जहाँ हुनुहुन्छ, तपाईँ आफ्नो क्षेत्रमा रहेर यति बेला काम कार्य गरिराख्नु भएको छ, तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला 9840668823 को लाइन खुल्ला छ। एकदम बिहानीको बसाई छ, तपाईँको आफ्ना विशेष शुभकामनासँग बसाइयो। यदि कार्यक्रमको नियमभन्दा हामी बाहिर नजाउँ, आउनुहोला, तपाईँको शुभकामना सन्देशहरू सँगाल्नुहोला। यो बसाईमा तपाईँले साथीहरू सम्झिने कोसिस नगरिदिनु होला भन्न चाहन्छु। तपाईँको आफ्ना शुभकामना सन्देश राख्न सक्नुहुनेछ भन्न चाहन्छु। र म भने कार्यक्रम शुभ सन्देशको बसाईमा पहिलो सांकेतिक कोशीले मिठो देशभक्ति गीतबाट आज पनि म शुरूआत गर्नेछु। राजेश पायल राईको आवाजमा रहेको छ मेरो देश बोलको गीत छ, यो गीत सुन्दै रहनुहोला। गीतपछि म फर्केर आउने नै छु, कार्यक्रम शुभ सन्देशको बसाई सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, राजेश पायलटै र सम्झना योङहाङको आवाजमा रहेको एकदमै मिठो गीत थियो, देशभक्ति गीत, मेरो देशभक्तको गीत थियो। कार्यक्रमको आरम्भ मैले राखिसके र म अब भने ढिला गर्दिन, म तपाईँहरूकै फोन कल तर्फ लाग्छु। एकदम बिहानीको बसाइ छ, चैनपुरतिर आज मौसम बिहान चाहिँ एकदम खुल्ला थियो, अहिले पनि खुल्लै छ, बाहिर मन्द मन्द घाम लागिरहेको छ, तपाईँहरूकोतिर के कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउनु होला भन्न चाहन्छु। र अब भने म ढिला गर्दिन ल, यति बेला फोन लाइन तर्फ लाग्छु। कोही मित्र आजको लागि फर्स्ट स्ट्यान्ड लकी कलर साथी बनिएर आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
1: गुड मर्निङ, नमस्ते, शुभ प्रभात।
0: हजुर, गुड मर्निङ, नमस्ते, शुभ प्रभात, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, मोरङको रतुवामाई गढीबाट शङ्कर ढकाल बोल्दै हुनुहुन्छ। हजुर, के छ हाम्रो शङ्करजीको खबर खबर सुनाउनुहोस् न।
1: एकदम रमाइलो छ, राम्रो छ। अब हिजो बेलुका निकै ठुलो पानी आयो भन्नु पर्दा, यो वर्षकै वर्षभरिकै ठुलो पानी भन्दा पनि हुन्छ। हिजो बेलुका 4 बजेदेखि 5 बजेसम्म पानी आयो।
0: हजुर, भनेपछि
1: आकाश खुल्ला भएको छ, शीतल शीतलै छ अहिले बिहान चाहिँ, अब दिउँसो घाम लागेपछि त गर्मी नि बढ्ला।
0: हजुर, भनेपछि पानी एकदमै ठुलो पर्यो हिजो मोरङतिर, होइन?
1: हजुर, अरू समग्रमा एकदम राम्रो छ, ठिक छ। अनि त्यता कस्तो छ?
0: हजुर, यता पनि ठिकै छ, राम्रै छ। मौसम भन्नुपर्छ, हिजो बेलुका पानी, हिजो चाहिँ पानी परेको थियो होइन, एकदम हुरी बतास सहित गरङ गुरुङ सहित पानी परेको थियो, अहिले चाहिँ एकदम मौसम खुल्लै छ, राम्रै छ भन्नुपर्छ है त शङ्करजी।
1: हुन्छ, अब राम्रै रहोस् भन्न चाहन्छु।
0: हजुर हजुर, ल हस् हुन्छ। अनि आउनुभयो यो बसाइमा तपाईँको आफ्ना शुभकामना सन्देश कसको लागि?
1: हुन्छ, अब आउँदै गरेको छ हाम्रो सिर्जना मुखियाको जन्मदिन आउँदैछ, उहाँलाई अग्रिम जन्मदिनको शुभकामना, अनि कार्य सफलताको शुभकामना हजुर लगायत टेक्निसियन मित्रलाई पनि शुभ दिनको कामना गरे। अनि कार्य सफलताको शुभकामना भन्नुपर्दा राजु कटवाल, सुनिल लिम्बू, मनकुमारी कान्छी गुरुङ लगायत जो जतिले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई शुभ दिनको कामना गर्दै बिदा हुन्छु। अवश्य नमस्कार।
0: हजुर नमस्ते, टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो व्यवसायबाट छुटिसक्नु भएको छ भन्दा नि एकदमै फोन गरिन बज्यो। कोही हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते, हजुर शिवारू नमस्कार, गुड मर्निङ, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुमी लिम्बू तेह्रथुमबाट बोल्दै हुनुहुन्छ। हजुर, के छ हाम्रो सुमीको खबर खबर सुनाउनुहोस् न।
2: हजुर, खबर एकदमै ठिक छ, तेह्रथुमको खबर सुनाउने भने घाम लागिरहेछ
0: आज बिहानीबाट भन्नुपर्छ है। हजुर हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ। खबर सबै ठिकै छ, राम्रै छ है।
2: हजुर
0: ल हुन्छ, आउनुभयो कार्यक्रममा यो बसाइमा तपाईँको शुभकामना सन्देश कसको लागि?
2: तपाईँलाई प्रान्तिक मित्रलाई शुभ दिन, आशिष लाइन बसे ढकाल धर्मराज, र आजको दिन जन्मदिन मनाउनु हुने लोक कथा दोहोरी क्षेत्रका अग्रज कलाकार हुनुहुन्छ पुरुषोत्तम न्यौपाने, अनि त्यस्तै गरी मिडियालाई अत्यन्तै माया गर्नुहुने सन्तोष थापले र कृष्ण खत्री तिनैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना, हेप्पी बर्थडे दिनु भन्न चाहन्छु। वरुण चञ्चले अर्पण रोशनी, अनि हाम्रो सृजना मुखियाको जन्मदिन आउँदैछ, उहाँलाई पनि एल्बासमा ह्याप्पी बर्थडे दिनु। रत्न बहादुर थापा, शङ्कर कालीराज खत्री, राजु कटल, सबैलाई शुभ दिन, हजुरलाई नमस्ते।
0: हजुर नमस्ते, टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू तेह्रथुमबाट हुनुहुन्थ्यो, उहाँसँग बसेर उहाँले पनि शुभकामना सन्देश राखेर यो व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते,
3: हेलो नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट वरुण चञ्चले बोल्दै हुनुहुन्छ, के छ हाम्रो वरुणको खबर खबर? हजुर मेरो पनि ठिकै छ, राम्रै छ भन्नुपर्छ। अनि अनि यति बेला बिहानीको बसाइ छ, के गर्दै हुनुहुन्छ नि? अलैँची छोडाउँदै हुनुहुन्छ है? हजुर ल हुन्छ, अनि तपाईँको शुभकामना सन्देश कसको लागि?
3: शुभकामना सन्देश राख्नुपर्दा विशेष गरी अब तपाईँलाई आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउने एकदम मिठा प्रेमी भाइ हाम्रो सन्तोष कासले अनि हाम्रो कृष्ण खत्री शङ्कर सभाको साथी अरू दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आशिष नयन बस्नेत, सुमी लिम्बू, हाम्रो ढकाल धर्मराज, अनि रोमन मुक्तान तामाङ, सुबेली आकाश राई, सुनु सुनिता, सुनिता गुलुङ, सानु कमला लगायत धेरै साथीहरू हुनुहुन्छ, अब कृष्ण तामाङ अनि बहिनी दिलसालाई लगायत सबै सबैलाई आज दिन एकदम शुभ रहोस् भन्दै छुट्टिन्छु है। बाई बाई।
0: हजुर नमस्ते टेकीहरू बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अरुण पारीबाट वरुण चञ्चले हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म फेरि फोन लाइन तर्फ लाग्छु, कोही साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
4: हजुर गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो?
4: बोल्दैछु म अघि मनिषा पोया।
0: हजुर बोल्दैछु अघि मनिषा पोया, चैनपुरबाट बोल्दै हुनुहुन्छ। के छ हाम्रो अनि मनिषाजीको खबर खबर सुनाउनुहोस् न।
4: एकदमै ठिकै छ, हिजो चाहिँ पानी पर्यो, आज चाहिँ बिहानैदेखि घाम लागिरहेछ। म चाहिँ बारीतिर घाँस काटे छु भनौँ न।
0: हजुर भनेपछि खबर सबै ठिकै छ, बारीतिर घाँस काट्दै हुनुहुन्छ है?
4: हजुर
0: हजुर। ल हुन्छ अनि आउनुभयो कार्यक्रममा, शुभकामना सन्देश तर्फै लागौ, को कसको लागि?
4: शुभकामना सन्देश राख्नु पर्दा तिमी ओके यु आर मोकम अनि त्यसरी दिदी सानो कमलालाई विशेष कार्य सफलताको के देश शुभकामना व्यक्त गर्न चाहन्छु। नाना सुन्नु सुनिता राई दिदी सगरालाई विशेष कार्य सफलताको के देश शुभकामना व्यक्त गर्न चाहन्छु। सुनिलाई विशेष कार्य सफलताको के देश शुभकामना व्यक्त गर्न चाहन्छु। दिदी अन्धारा शिल्पलाई विशेष कार्य सफलताको के देश शुभकामना। बिरामिनी हुनुहुन्छ दिदी मन्जु तामाङलाई चाहिँ तारिक ठिक नआए दिदी भन्न चाहन्छु। त्यसै खुसरी रहन्छ पुनको सुन्तामालाई विशेष कार्य सफलताको के देश शुभकामना व्यक्त गर्न चाहन्छु। हजुर जति साथीले कार्यक्रम सुन्दैछ सम्पूर्ण साथीलाई दिन कार्य सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दै गएको।
0: हजुर नमस्ते टेक्योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मनिषा पोया चैनपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही मित्र हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
5: हेलो नमस्ते।
0: हजुर नमस्ते। हेलो गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इलामबाट दिलसालाई कार्यक्रममा स्वागत छ है त।
5: धन्यवाद।
0: हजुर हस् हुन्छ, अनि के छ दिलसाको खबर खबर के छ, नयाँ नौलो उन्नति प्रगति के हुँदैछ?
5: मेरो खबर ठिकै छ, अब उन्नति प्रगतिहरू अब यस्तो छैन होइन खासै, अब कुनै दिन होला।
0: हजुर कुनै दिन होला भनेपछि प्रतीक्षामा हुनुहुन्छ तपाईँ? हजुर ल ल ठिक छ ठिक छ, प्रतीक्षा गर्नुपर्छ प्रतीक्षा गर्नुपर्छ होइन। जस अनि के छ, निद्रा त पुरिसक्नु भयो नि हजुरले? ओहो बल्ल बल्ल पुग्यो, ल ल ठिकै छ, मैले 2 बजे रातिसम्म अनलाइन देखिरहेको थिएँ। ठिक छ निन्द्रा पुर्याउनु पर्छ नि त। होइन म यस्तो नि त, होइन होइन म हिजो बाटो रातभरि सुतेको छैन नि त, म सर्लकै रातभरि जिउँदै बसेर चाहिँ म अनि बिहान उजालो बनाइदिएको नि त। भन्न त मैले मिलेन, रातभरि जिउँदै बस्न सकिँदैन किनकि अब धेरै बिहान गाह्रो हुन्छ। ल हुन्छ त्यतिकै मैले कुरा चाहिँ गरे हो, साँच्ची त नसोच्नु होला, अनि आउनुभयो कार्यक्रममा। थाहा छैन मलाई, तपाईँलाई थाहा छ होला मलाई थाहा छैन। अनि अब
5: अनि मेरो क्षेत्रीय पारिस्थिति मित्रहरूलाई विशेष शुभ दिन कार्य सफलताको शुभकामना, अनि हाम्रो आदरणीय दादा कृष्ण बस्ने पनि कार्य सफलताको शुभकामना, दादा जीवन साबेन, दादा कृष्ण तामाङ, दादा ढकाल धर्मराज, अनि आज जन्मदिन मनाउने गाउँका सभातिरै हुनुहुन्छ एकदमै नृत्य प्रेमी आदरणीय दादा हाम्रो कृष्ण खत्री, दादालाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु दादा भन्न चाहन्छु। अनि एकदमै मन शान्तिपूर्णमाया मुटेलिसा प्यारी सरस्वता, अनि एकदमै हर्पलकी प्यारी प्यारीहरू हुनुहुन्छ युनिता प्लस सपना, अनि हाम्रो अश्विनीलाई शुभ दिन, नानी प्यारी नाना जुनिता समीलाई र नाना भावना मगरलाई पनि कार्य सफलताको धेरै धेरै शुभकामना, रेमिका र अन्जनाको लागि पनि भन्दैछु। नमस्ते राई।
0: हजुर नमस्ते टेक्योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला फेसबुक रेडियो लाइभमा त कमेन्टहरू एकदमै धेरैभन्दा धेरै नै प्राप्त भइसकेको छ। म कमेन्ट पनि हेर्नेछु। यति बेला विष्णु खनाल त नभनौँ, विष्णु कुमार तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, माथिबाट सुन्दैछु है भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते दिदी, म पाँच कमिनाट चुङखुरुङबाट निमु शेर्पा हो, म पनि बजार जाँदै प्रोग्राम सुन्दैछु, गेटवेल सन प्यारी मम्मी बहिनी बहिनी पेमु शेर्पा शुभ यात्रा मम्मी बहिनी एन्ड मिस यु ओल भन्नुभएको छ। त्यसै गरी दिपसन छेत्री हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते दर्शन नमस्कार के छ खबर, म ओमनबाट दिपसन छेत्री, आज जति पनि साथीहरूको जन्मदिन परिया छ सबै सबैलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। राई पीके राई हुनुहुन्छ, हेलो गुड मर्निङ कतार क्युटी सिस्टर भन्नुभएको रहेछ, उहाँले दर्शन नमस्ते भन्नुभएको छ। है इट्स मी राई पीके राई मोरङबाट मोरङ केराबारी राइट नौ मलेसियाबाट फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दैछु भन्नुभएको छ उहाँले। मेरो नामसँग परिचित साथीहरूलाई आजको दिन शुभ रहोस्, ओके बाई बाई भन्नुभएको छ। ल ठिक छ तपाईँलाई कमेन्टको लागि। त्यसै गरी यति बेला हिमा राई हुनुहुन्छ, सन्तोष काफले दाजुलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पाले ह्याप्पी बर्थडे टु यु साथी हिमाल चामलिङ एण्ड सन्तोष काफेलाई भन्नुभएको छ। मनको साथी जीवन कार्की हुनुहुन्छ, गुड मर्निङ नमस्ते आरामै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् र सम्पूर्णलाई शुभ दिन भन्नुभएको छ। सन्ध्या लिम्बू हुनुहुन्छ, गुड मर्निङ ह्याभ अ नाइस डे अल भन्नुभएको छ। स्वर्णिम राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। उहाँले कहाँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ त्यो ठ्याक्कै ठाउँ बताउनु भएको छैन। भावना मगरले पनि हेलो सिस गुड मर्निङ, म पनि सुन्दैछु इन्डियाबाट, मिस यु अल भन्नुभएको छ। सुशीला विश्वकर्माले ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। चन्द्रबाई तामाङ हुनुहुन्छ, गुड मर्निङ सुमिता, म पनि प्रोग्राम सुन्दैछु ल यता पाँच कपनबाट भन्नुभएको छ। चन्द्रबाई तामाङ हो, ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर नमस्ते गुड मर्निङ, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: धन्यवाद, निवास शेर्पा काठमाडौँबाट।
0: हजुर निवास शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ है?
6: हजुर।
0: अनि के छ हाम्रो निमाको खबर खबर सुनाउनुहोस् न। हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, ओछ्यानतिरै हुनुहुन्छ है?
6: हजुर
0: ल हुन्छ, एकदमै खुसी लाग्यो आउनुभयो। अनि के छ सन्चै आरामै हुनुहुन्छ? हजुर मौसम त कस्तो छ हेर्नै पर्छ, ल ठिक छ राम्रै होला भन्ने बुझाउन त है। हजुर ल हुन्छ आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश को कसको लागि?
6: सर्वप्रथम त हजुरहरूको लागि नै शुभदिनका शुभकामना भन्न चाहन्छु। अनि त्यस पछाडि आज जन्मदिन मनाउनु हुने हाम्रो कृष्ण खत्री अनि निरज राणा मगर, धेरैजना साथीहरूको जन्मदिन भइरहेको छ, सबै साथीहरूको जन्मदिन शुभकामना भन्न चाहन्छु। अनि एउटा जति जन्मदिन मनाउनु हुने हाम्रो सानो कमला हुनुहुन्छ, उहाँलाई जन्मदिनको अग्रिम शुभकामना। अनि त्यस पछाडि बिरामी रहने साथीलाई गेटवेल सन यात्रामा रहने साथीलाई शुभ यात्रा,
0: हजुर नमस्ते टेक्योर बाई बाई। साथी हुनुहुन्थ्यो निवास शेर्पा काठमाडौँबाट, उहाँसँग छुटे यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तामकुबाट मनकुमारी कान्छी बोल्दै हुनुहुन्छ, के छ हाम्रो मनकुमारीजीको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
7: मेरो खबर ठिकै छ, मौसमको बारेमा भन्नु पर्दाखेरि मजाले घाम लागिरहेको छ अहिलेको समयमा, चाहिँ कोदो गर्दैछु
0: भन्नुपर्छ है। भनेपछि घाम लागिरहेको छ, कोदो गर्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, राम्रोसँगले कोदो गर्नुहोला। अनि कार्यक्रममा नि आइपुग्नु भएको छ, व्यवसायमा शुभकामना सन्देश को कसको लागि हजुरको आजको?
7: हजुर मात्रै जन्मदिन मनाउँदै हुनुहुन्छ, सन्देश काफीलाई पनि जन्मदिनको धेरै शुभकामना भन्न चाहे। अनि
0: हजुर नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मनकुमारी कान्छी गुलुङ सङ्खुवा स्वागतामको बाटो हुनुहुन्थ्यो, यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर दर्शन दर्शन कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्नुभयो? हजुर स्काई नवीन इलामबाट है। निकै छ हाम्रो नवीनको खबर खबर। इलाम कस्तो छ अहिले?
8: एकदम ठिक छ, मजाले घाम लागिरहेछ।
0: हजुर भनेपछि इलामतिर मजाले घाम लागिरहेछ है। हजुर ल, एकदम अनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेँ मैले। हजुर ल ल हुन्छ।
8: कोयनाथ महत अनि मृतका काल निर्मल हुन्छ। कोरियातिर शिक्षा खत्ती छ। शङ्करबारतिर उम्पिकाका हाता तारङको पुरानो साथी लाग्छ। जोगाको बहिनी अहिले बुधबारे झापातिर छ। सिजानी रञ्जित कार अनि अर्जुन नेपाल छ। सोयातिर श्याम घिमिरे छ इलामको सोयातमा। अनि रुद्र साथी ढुङ्गाना छ इलामको इलाम बजारतिर छ। खासको कोहीरो सबैलाई जन्माइको बेसी शुभ कामना चाहन्छु। मेरो इन्डियातिर छ सूर्य प्रकाश बोहरा र अनिल चन्द अन्तिममा भनेको हाम्रो
0: हजुर नमस्ते टेक्यो बाई बाई साथी हुनुहुन्थ्यो यति बेला इलामबाट स्काई नवीन उहाँसँग म छुटे। यति बेला सोनिमको कमेन्ट मैले हेरिसके। यति बेला म दिलसा राईको कमेन्टलाई हेर्दैछु। हेलो हजुर सेवा भन्नुभएको छ। म दिलसा इलामबाट। डियर मित्र आलेलाई शुभदिन। दादा कृष्ण खत्रीलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। आकाश राई हुनुहुन्छ। हेलो नमस्ते विथ मी पूर्वेली आकाश फ्रम धरण बाहिर भन्नुभएको छ। ह्याप्पी बर्थडे टु कृष्ण खत्री एण्ड सन्तोष काफेलाई भन्नुभएको छ। त्यसै गरी यति बेला सानु कमला हुनुहुन्छ। सन्तोष काफेलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। भावना चामलिङ हुनुहुन्छ। उहाँले हेलो दिदी गुड मर्निङ, म मोरङबाट भावना चामलिङ। सिम्पल सरिना राई पीके राई राज घले लगायत सबैमा शुभदिन भन्नुभएको छ। रिमा थामी हुनुहुन्छ। उहाँले हेलो गुड मर्निङ सेवा सेवारो सोल्टिना भन्नुभएको छ। हजुर सेवारो सोल्टिनीज्यूलाई पनि म पनि प्रोग्राम सुन्दैछु है। यता भोजपुरबाट घाँस काट्दैछु। सबैमा शुभदिनको कामना गर्नुभएको छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते। हेलो नमस्ते गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर रेनिसा बोल्दै हुनुहुन्छ। म त क्यारिकेचर पो गर्नुभयो होला भनेको त होइन पो रहेछ। हजुर भनेपछि क्यारिकेचर पनि होइन, म त अभिनय गरेको जस्तो सुने झसँगै भइहाल्यो नि त। अनि के छ रेनिसाजी तपाईँको खबर? हजुर हजुर ठिकै छ भन्नुभयो। तपाईँको आवाज एकदमै काटिँदै आइरहेको छ। तपाईँको शुभकामना सन्देश तर्फै लागौँ ल। हेलो रेनिसाजी भन्दा पनि साथी भागिसक्नु भएको छ फोन लाइनबाट। उहाँको नेटमै केही समस्या थियो। सुरुबाट नै उहाँको आवाज सुन्न गाह्रो नै भइरहेको थियो। यति बेला कोही मित्र हुनुहुन्छ। हेलो नमस्ते।
9: गुड मर्निङ नमस्ते नमस्कार दिदी।
0: हजुर गुड मर्निङ नमस्ते नमस्कार, कहाँबाट को बोल्नुभयो?
9: म यता पाँचखनबाट लक्की शेर्पा बोल्दैछु।
0: हजुर पाँचखनबाट लक्की शेर्पा बोल्दै हुनुहुन्छ।
9: हजुर
0: ल अनि कार्यक्रममा स्वागत छ यहाँलाई। के छ हाम्रो लक्कीको खबर खबर सुनाउनुहोस् न। हजुर भनेपछि एकदमै खबर खबर सबै ठिकै छ, राम्रै छ। अलैँची बगानतिरै हुनुहुन्छ है? हजुर ल हुन्छ।
9: दिउँसोको समयमा चाहिँ अलैँची बगान हो, अब बिहान त त्यही हो, अब गोर्खाला जिन्दगी घाँस काट्ने हो। अनि हजुर खबर के छ नि?
0: ए भनेपछि अहिले चाहिँ घाँस काटिनुहुन्छ, भरे दिउँसो चाहिँ अलैँची बगानतिर जानुहुन्छ? ल ल ठिक छ। मेरो खबर पनि समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त लक्कीजी। ल हुन्छ, तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
9: अनि मलेसियातिर हुनुहुन्छ।

0: छ। यति बेला उहाँले हामीले कहाँबाट सुन्दै हुनुहुन्छ उहाँको कमेन्टलाई हेर्दैछु। भोजपुर घर भई हाल यति बेला मातृका बस्नेत हुनुहुन्छ, उहाँले भोजपुर घरवै हाल कतारबाट सुन्दैछु भन्नुभएको रहेछ। त्यसै गरी तीर्थ राईले हामीलाई खाँदबारी छ तल्लो बाङ्काबाट सुन्दैछु भन्नुभएको छ भने यति बेला शुक्रनाथ रसाली निर्दोष हुनुहुन्छ, उहाँले पनि हामीलाई पाँच तर फेदिमबाट सुन्दैछु है। सबै सबैमा शुभ दिन भन्नुभएको छ। यति बेला फोन लाइन तर्फ लाग्छु म। हेलो गुड मर्निङ, नमस्ते।
1: हेलो गुड मर्निङ सेवा।
0: हजुर गुड मर्निङ सेवा। सेवाहरू कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मोरङबाट भावना चामलिङ बोल्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, हजुरलाई कार्यक्रममा स्वागत छ है त। हजुर ल हुन्छ, अनि यति बेला के गर्दै हुनुहुन्छ भावनाजी?
1: यति बेला प्रोग्राम सुन्दै घरकै काममा बिजी छु भन्नुपर्छ।
0: हजुर प्रोग्राम सुन्दै घरको काममा बिजी हुनुहुन्छ है?
1: हजुर
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा शुभकामना सन्देश तर्फ लागौ।
1: हुन्छ, फर्स्ट अफ अलि नै चुपलेटी हजुरलाई शुभ दिन भन्न चाहन्छु। प्यारो साथीलाई शुभकामना राख्नु पर्छ, प्यारी साथी सिम्पल सरिना दिलु जाने याम्फु डिमला याम्फु कमला मुखिया प्याकुले गीता हर्फल रोशनी रमिला राई मलेसियातिर हुनुहुन्छ राई पिके राई गगनतिर धुमे कान्छा दाई चन्द्र बस्ने चम्सेर लिम्बू धेरै धेरै साथी हुन्छ सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै बाई बाई।
0: हजुर नमस्ते टेक्योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भावना चामलिङ हुनुहुन्थ्यो उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यो बसाईबाट। र अब पनि कार्यक्रम शुभ सन्देशको बसाईमा म दोस्रो सांकेतिक कोसलीतर्फ लाग्छु। देशभक्ति गीत एकदमै मिठो रहेको छ, मेरो आँखामा हेर शिशिर योगीको आवाजमा रहेको मिठो गीत देश भक्ति गीत छ। गीतपछि छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826333964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान।

0: र मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
0: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ बोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812337742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 09577208 9842259998 9842596 र 9842677878। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
4: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
5: अन के साह्रो हो तपाईँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
4: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
5: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
4: धन्यवाद दादा, म अहिले नै गइहाले।
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, संखुवा सभा। प्रोप्राइटर शम्भू कटवाल। सम्पर्क नम्बर 9841-50600।
4: खराङ सम्पर्क सञ्जीव कटवाल 9816-35-48-40।
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840-00-69।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको दुन रेडियो अरुण शान्त 90.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला हामीलाई फ्रिक्वेन्सीबाट 97.6 MHz रेडियो तरंगबाट हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी शुभ सन्देशको विषय तपाईँले हप्ताको सातै दिन साथीभाइ सुन्दै आउनुभएको छ। बिहान 7 बजेदेखि 8 बजेसम्म 1 घण्टाको समय अवधि भएर हामी तपाईँहरूसँग जोडिनेछौँ। यो विषयमा तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरूसँग लिनेछौँ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट आउनुहोला। 98 40 68 68 23 को लाइन खुल्ला छ भन्दै अब भने म ढिला गर्दिन, म फोन लाइनतर्फै लाग्छु। र अब भने लगभग हामी पनि अब विश्राम पछि त अब लगभग आधी समय नै गइसकेको छ होइन, अब बाँकी छोटो समय छ। छोटो समयमा मैले धेरैजना साथीहरूलाई समेट्नुपर्ने हुन्छ भन्दै यति बेला म फोन लाइनतर्फै लाग्छु। कोही मित्र फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते। हेलो नमस्ते हजुर।
1: हजुर
0: गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनकुटाबाट राज बान्तावा बोल्दै हुनुहुन्छ। कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर ल हुन्छ, अनि यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर भनेपछि बाटोमा हिँड्दै हुनुहुन्छ। हजुर ल हुन्छ, अनि आउनुभयो राजी, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: अनि के ठुलो हुन्छ सुरु लिम्बू उहाँलाई आज दिन सुधार साढे सयतिर गाउन भन्छ है। अनि तसिर जान्छ झापा तामा 15% जगानतिर खुल्ने धरानतिर अनि हुनुहुन्छ भट्टीतिर सुवानाबाट इन्द्र कुमार है
0: लगाई।
1: हजुर सम्पूर्ण सम्पूर्णलाई आज दिशा गर्छ सुनमा है। नमस्ते दबाई।
0: हजुर नमस्ते टेक्यू भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला राज बान्तवा हुनुहुन्थ्यो, धनकुटा भाटी हुनुहुन्थ्यो उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सिराहाबाट सरोज मैथिल बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर ल हुन्छ, अनि आउनुभयो सरोजी कार्यक्रममा, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रमतिर फोन ट्राई गर्दै हुनुहुन्छ होइन? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त।
1: अनि त्यो साथी यात्रामा हुनुहुन्थ्यो भने उहाँहरूलाई यात्रा तपाईँको जन्मदिनको याद पनि जन्मदिनहरू शुभकामना स्वस्थ हुनुहुन्छ भने उहाँहरूलाई स्वास्थ्य तपाईँहरूलाई कार्यक्रमलाई शुभकामना दिनुपर्दा सम्मी सुन्दै हुनुहुन्छ होला साथी मैले मरेका छन् उहाँको दिन पनि एकदमै लेख्य होस् म दिनको कामना गर्न चाहन्छु। अनि लगायत धेरैजना साथीहरू हुनुहुन्छ है, विशेष गरी जति पनि साथीहरूले ज्ञान सुनेर बस्नु भएको छ नाम र आवाजसँग पैसा पैसा मेरो माया पनि बिना पनि
0: हजुर नमस्ते टेक्युर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला सरोज मैथिल सिराहाबाट उहाँसँग छुटे, यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते।
2: नमस्ते गुड मर्निङ।
0: हजुर नमस्ते गुड मर्निङ, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्नुभयो?
2: ल हजुरलाई स्वागतका लागि विशेष धन्यवाद, म बोलिराजु पूर्वेली आकाश राई धरानबाट।
0: ओहो पूर्वेली आकाश राई धरानबाट बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो पूर्वेली आकाशजीको खबर खबर यो समयमा के गर्दै हुनुहुन्छ?
2: मेरो खबर खबर एकदम ठिकठाक छ, यो समयमा त्यतिकै हो, बसी बसाई चियापान भइरहेछ हजुरलाई पनि सुन्दै है।
0: हजुर भनेपछि बसी बसाई छ, घरतिरै हुनुहुन्छ, चिया नास्ता पिउँदै हुनुहुन्छ, खाँदै हुनुहुन्छ है? हजुर ल एकदमै आउनुभयो, खुसी लाग्यो कार्यक्रममा। यो विषयमा तपाईँका शुभकामना सन्देशतर्फै लागौ।
2: हुन्छ, विशेष त अब हजुर लगायत हाम्रो अरू नेपाली इन्डस्ट्रीमा नै शुभ दिन भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउनु हुने हाम्रो सन्तोष काफले, उहाँ सँगसँगै हाम्रो कृष्ण खत्री, निरज राणा मगर, तिनैजनालाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि अस्वस्थ हुनुहुन्छ हाम्रो निश्चय निर्मला वाने, उहाँलाई स्वस्थ लाभको कामना गरे। अनि केही शुभकामना राख्नु पर्दा दिदी भूमिका राई, कमला मुखिया, आशिष साई, भाइ निमा शेर्पा, भाइ सुनिता गुरुङ, हाम्रो परुण चन्चले हुनुहुन्छ, चामलिङ निर्मला, सानु कमला, राइनी राजकला लगायत अब धेरै धेरै साथीहरूले प्रोग्राम सुनिराख्नु भएको छ यो टाइममा, होइन? हाम्रो सबै विशेष साथीहरूलाई शुभ दिनको कामना गर्दै छुट्टी ल, बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई धरानबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ व्यवसायबाट। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर फेरि पनि आइपुग्नु भयो रेनिसा।
3: हजुर
0: हजुर, एकदमै तपाईँको सुरुबाट नै नेटवर्कमा धेरै समस्या थियो नि त। हजुर हजुर हजुर हजुर, आफ्नै फोनमा समस्या छ, छिट्टै समस्याको समाधान गर्नु होला है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, के छ तपाईँको खबर खबर? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, हामीलाई सुन्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, अनि आउनुभयो यो विषयमा शुभकामना सन्देश तर्फै लागौ।
3: अनि अब त्यसरी जन्मदिन मनाउँदैछ मेरो भदै र मेरो भदैनी सोनाम र अनिलको जन्मदिनको धेरै शुभकामना। अनि म नानी आशा र अन्जनाको तर्फबाट पनि मान्छेको नापी बस्दै भन्छु। अनि आउने दिनमा जन्मदिन र मेरो बहिनी आशालाई पनि जन्मदिनको धेरै शुभकामना। सरकार सामु हुनुहुन्छ, बिपिन किरणलाई पनि शुभ दिन, सर्जन हुनुहुन्छ जिना, अनि हाम्रो रिमा थामा, रिमा थामी तिमीलाई पनि शुभ दिनको कामना गरे। अनि बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्ने हुने सबै साथीहरूले शुभ दिनको कामना।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला धनकुटोबाट रेनिसा राई हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते फ्याफुल्ला, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर रचना लामा बोल्दै हुनुहुन्छ, शङ्खुवा सभाको ठ्याक्कै कुन ठाउँबाट? हजुर पाङ्ठाबाट बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो रचनाजीको खबर खबर, धेरै समय पछाडि आउनु भएको छ? हजुर सबै ठिकै छ, राम्रै छ। यो समयमा के गर्दै हुनुहुन्छ? हजुर बसी बस्दै छ है। ल हुन्छ, आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
4: अनि मेरो आमातिर हुने आप्पा आमालाई आजको दिन शुभ रहोस्, धेरै शान्ति राख्छु है आप्पा आमा भन्न चाहन्छु। तिर हुनुहुन्छ बहिनी चाहिन्छ। अनि मेरो छोराको जन्मदिन आउँदैछ, कान्छो छोरालाई डेनिसलाई जन्मसम्म छोरा भन्न चाहन्छु। अनि मेरो साथी हुनुहुन्छ कल्पना तामाङ, अनि अनिजा तामाङ अघि भर्खर फोन गर्ने साथी परम चन्दलाई धेरै सम्झि राखेको छु भन्न चाहन्छु। लगायत मलाई सुन्ने सम्पूर्णलाई अनि भाइ
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रचना लामा शङ्खुवा सभाको पाङ्ठाबाट हुनुहुन्थ्यो, उहाँसँग छुटे र आजको लागि लास्ट एन्ड लकी एकजना साथीलाई म अनियर गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो गुड मर्निङ, नमस्ते।
5: हेलो गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ हाम्रो तीर्थजीलाई। हजुर ल हुन्छ, अनि के छ तीर्थजी यति बेला के गर्दै हुनुहुन्छ?
5: हजुर मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ, अहिलेको समयमा चाहिँ कार्यक्रमकै साथमा चाहिँ हुनुपर्छ, त्यो होस् अन्तिम अन्तिम अवस्थामा भनौँ आइपुगे, लक्की भनौँ न होइन, खुसी छु भन्नुपर्छ।
0: हजुर अन्तिम अन्तिममै हुनुहुन्छ, आजको लक्की कलर पनि हुनुहुन्छ तपाईँ, अब थप साथीहरूसँग त म कुराकानी गर्न सक्दिनँ। अनि आउनुभयो तीर्थजी, अब साईमा शुभकामना सन्देश तर्फै लगाउन त।
5: मेरो अचेल छ, मेरो शुभकामना सन्देश राख्नु पर्दा फर्स्ट अफ अल त हजुर लगायत रेडियो होल इन्टर टिमलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु र के साथीभाइहरूलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि सर हुन्छ सुरजिला तुम्छ पूजा लकन्द्रे मिडिया प्रेमी निवा थामी तपाईँ लोकनाथ तामाङ बहिनी चन्द्रमा तामाङ रञ्जना दाइङ राई भूमिका राई सिम्पल सरी नै लगायत साथीहरू त धेरै हुनुहुन्छ ज जसले मलाई तीर्थ भनेर चिन्नुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्ने हजुरको कसैबाट छुट्टी जान चाहन्छु। हस्त नमस्ते
0: हजुर नमस्ते टेक केयर बाई बाई शुभ दिन साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर साथी तीर्थ राई हुनुहुन्थ्यो उहाँसँग म छुट्याएर अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ। यति बेला फेसबुकहरू लाइभमा धेरै कमेन्ट छ म ती कमेन्टहरू पनि म हेरिहाल्छु। यति बेला सञ्जीव राईले मिस यु अल सबैमा है भन्नुभएको छ। सञ्जीव राई सात समुद्र पारीबाट हो भन्नुभएको छ। त्यसै गरी राईनी राजकोला हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते सेवाकी है म पनि सुन्दैछु। सिसुवा हालखातबारीबाट ह्याप्पी बर्थडे टु यु सन्तोष काफेलाई भन्नुभएको छ। जनक जगत कुमारको म्यासेज प्राप्त भएको छैन हाई मात्र भन्नुभएको छ उहाँले। र यति बेला म कमेन्टलाई नै हेर्दैछु। यति बेला राजकालीकोटे हुनुहुन्छ उहाँले हाई गुड मर्निङ नमस्ते मि झापाले हिरो राजकालीकोटे बिरतामोड झापा जस नौ युवीबाट सुन्दैछु भन्नुभएको छ। टुटेको मन छुटेको माया युआईटीबाट गुड मर्निङ नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है भोजपुरबाट भन्नुभएको छ। टुटेको मन छुटेको माया सबैमा शुभ दिन भन्नुभएको छ। अरुण नदी खत्री हुनुहुन्छ उहाँले पनि नमस्ते बुढा निलकण्ठबाट भन्नुभएको छ उहाँले। त्यसै गरी भूपाल दुलाल हुनुहुन्छ उहाँले पनि गुड मर्निङ नमस्ते सबै सबैमा शुभ दिन भन्नुभएको छ। म फिदिम तेह्रबाट भूपाल दाल दुलाल हो भन्नुभएको रहेछ। सो शुभकामना राख्नु पर्दा छोरा निसन लगायत सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला संगीत सुब्बा हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते सबैमा शुभ दिनको कामना गर्नुभएको छ। सुमन गुरुङले गेटोल्सन सुजा यामफुलाई भन्नुभएको छ। राई सङसन हुनुहुन्छ उहाँले पनि जन्मदिनको शुभकामना मेरो भदा सोमन सोनम र बधाइनीलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। बधाइनी अन्नीलाई भन्नुभएको रहेछ उहाँले। त्यसै गरी यति बेला कमेन्टलाई हेर्दैछु। भूमिका राई हुनुहुन्छ गुड मर्निङ नमस्ते शुभ दिन सिस्के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर ठिकै छ राम्रै छ। र उहाँले लेख्नु भएको छ ह्याप्पी बर्थडे टु यु कृष्ण खत्री एन्ड ह्याभ अ गुड डे अल भन्नुभएको छ। त्यसै गरी यति बेला कुमारी योङहाङ लावती हुनुहुन्छ गुड मर्निङ नमस्ते मिस यु संगीत सुब्बालाई भन्नुभएको छ। मिलन घाइलमोटी हुनुहुन्छ उहाँले गुड मर्निङ शुभ दिन अल फ्रम दोहा कत्तारबाट भन्नुभएको छ। त्यसै गरी यति बेला हुनुहुन्छ मिडिया प्रेमी निर्मला वनेमले लेख्नु भएको छ हाई गुड मर्निङ नमस्ते मिडिया प्रेमी निर्मला वनेम ताप्लेजुङबाट ह्याप्पी बर्थडे टु यु कृष्ण खत्रीलाई र सबै सबैमा शुभ दिन भन्नुभएको छ। लिम्बुनी साझा हुनुहुन्छ उहाँले शुभ दिन सबैमा भन्नुभएको छ। सिम्पल सरिना हुनुहुन्छ यति बेला उहाँले बेच संगीत सुब्बा राज घले लगायत सबै सबैमा शुभ दिन है मोरङबाट सुन्दैछु भन्नुभएको छ। सृजना तामाङले लेख्नु भएको छ गुड मर्निङ नमस्ते भोजपुरबाट सुन्दैछु म पनि भन्नुभएको छ। त्यसै गरी सन्देश विश्वकर्माले हाई गुड मर्निङ नमस्ते शुभ दिन अल चैनपुरबाट हो भन्नुभएको छ। निर्मला राई हुनुहुन्छ उहाँले पनि ह्याभ अ गुड डे अल हाल मोरङबाट भन्नुभएको छ। एलसना कुलुङ राईले पनि ह्याप्पी बर्थडे टु यु सन्तोष काफ्रे भन्नुभएको छ। शरण आली मगरले सबैमा शुभ दिन भन्नुभएको छ। राज केशवकी मगरले गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी रिता राई रोदन हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते म रिता राई रोदन धरानबाट विशेष जन्मदिन मनाउने प्यारी बहिनी सरिता राईलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। सुरेन्द्र बानिया हुनुहुँदो रहेछ गुड मर्निङ नमस्ते म पनि हेर्दै र सुन्दैछु है नेपालगंजबाट भन्नुभएको छ। त्यसै गरी यति बेला दिलसा राईले लेख्नु भएको छ प्यारी साथी राई सङसनको बधाई निजलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। प्रतिमा स्पर्शीले ह्याभ अ नाइस डे अल भन्नुभएको छ। बसन्त श्रेष्ठले गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी सुजन भुजेल हुनुहुन्छ उहाँले पनि हेलो गुड मर्निङ नमस्ते दर्शन नमस्कार हजुर म पनि सुन्दैछु खोटाङबाट हो सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला दिलु एम्फु राई हुनुहुन्छ गुड मर्निङ नमस्ते सिस्टर दिलु एम्फु राई फ्रम मोरङबाट है भन्नुभएको छ उहाँले। त्यसै गरी उहाँले लेख्नु भएको छ याङ्सले तिनबाट भन्नुभएको रहेछ उहाँले फ्रेन्ड दोर्ना राई लगायत सबैमा शुभ दिन भन्नुभएको छ। रमिलाले लेख्नु भएको छ गुड मर्निङ अल भन्नुभएको छ उहाँले। त्यसै गरी अनिता तामाङ भन्दा पनि उहाँको हेर्दैछु उहाँको म यो आइडीलाई अमृता तामाङ हुनुहुँदो रहेछ उहाँले गुड मर्निङ अल भन्दैछु याम्फू राई हुनुहुन्छ। गुड मर्निङ अल भन्नुभएको छ, उहाँले पनि पुष्प राई हुनुहुन्छ, उहाँले पनि शुभ दिन अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्ण साथीलाई कमेन्टको लागि। र अब पनि लगभग मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसकेको छ। यति जोसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। यति जोसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, केही अन्य त नगर्नुहोला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देशको आजको बसाईबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता याखा आजको बसाईबाट विदा हुन्छु। हवस् नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

धेरै श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ. र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज सहित फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस प्रसारण भइरहेको छ. युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी एकैसाथ आइरहेका छौं. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक, परराष्ट्र नियोगका क्षेत्रमा हामी बहस र चर्चा गर्ने गर्दछौ. आधुनिक श्रोता सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौ. र नेपाली बहस विशेष गरी धेरै नेपालीहरूलाई सुनाउने कार्यक्रम हो. र बिहान बिहानै हामी देशको जल्दो बल्दो अवस्था, देशको समस्या, देशको देशलाई समुन्नतितर्फ धकेल्नका निम्ति सरकारले चालेका प्रयत्नहरू, जनताले उठाएका आवाजहरू लगायतका विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछु. आदरणीय श्रोता, शक्तिशाली सरकार छ, निरीह मन्त्री छन्, छ महिनादेखिको ग्यास संकट अहिलेसम्म पनि पूरा हुन सकिरहेको छैन. नागरिकहरू ग्यास नपाएर तडपिरहेका छन्, चुलो बल्न सकेको छैन. कतिपयले होटेलमा खाना खानुपर्ने बाध्यात्मक परिस्थिति छ, कतिपयले होस्टेल सर्नुपर्ने बाध्यात्मक परिस्थिति यतिखेर सिर्जना भएको छ. ग्यास छैन, विद्यार्थीहरू अझ बढी बारमा परेका छन्. हामीलाई सुर्खेतबाट फोन आएको थियो, सुर्खेतमा चरम रूपमा ग्यासको अभाव छ. यतिखेर आदरणीय श्रोता, कालो बजारी पनि त्यत्तिकै मौला आएको छ. हामीलाई कल आउने गर्दछ, दार्चुलामा ग्यासको निकै ठूलो अभाव छ, व्यापक अभाव छ. त्यहाँका स्थानीयहरूले मलाई कल गरेर भन्ने गरेका छन्, आदरणीय श्रोता, ग्यासको अभाव छ. होस्टेलमा होटेलमा खानुपर्ने बाध्यता छ. विद्यार्थीहरू गाउँका कुना कन्द्राबाट पढ्न आएका हुन्छन् बजारतिर, तर ग्यास नपाउँदाखेरिको पीड़ा कति हुन्छ आदरणीय श्रोता, तपाईँ अनुमान गर्न सक्नुहुन्छ. आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ. शक्तिशाली सरकारका मन्त्रीले किन ग्यास अभावलाई रोक्न सकिरहेकी छैनन् त? ग्यास अभाव रोक्न नसक्नुको कारण के हो? मन्त्री पदमा मन्त्रालयमा बसेर निर्देशन दिने मात्रै हो वा जनताका आवश्यकताहरू, आधारभूत आवश्यकताहरूलाई कार्यान्वयन गर्नका निम्ति मन्त्री तदारुकताका साथ लाग्नुपर्ने हो? मन्त्रीले पाता कसेर, पाता खिचेर मात्रै ग्यासको आपूर्ति सहज हुने हो? त्यसका लागि पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, उद्योगीहरूसँग किन राम्रोसँग कोर्डिनेशन भइरहेको छैन सरकारको? उद्योगीहरूलाई सरकारले किन बोलाएर वार्तामा राख्न सकिरहेको छैन? पाता कस्ने, खुट्टा भाँच्ने लगायतका कामहरूले गर्दाखेरि यतिखेर कहिले ठेकेदार त्रसित छन्, कहिले उद्योगी त्रसित छन्, तैपनि ग्यासको कालोबजारी भएको हुनुहुँदैन. ग्यासको कालोबजारी भएको फेला पर्यो भने कारवाहीको दण्ड बजाउनु पर्छ, त्यसमा दुई मत छैन. तर आधुनिक श्रोता, एउटा जिम्मेवार मन्त्रीले बोलेका भाषाहरूका विषयमा पनि आज बहस र चर्चा भइरहेको छ. आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौ. खै ग्यास, ग्यास कता छ, ग्यास हरायो, ग्यास पाइएन, नागरिकहरूले यही कुरा आज भनिरहेका छन्। 24 भदौको विध्वंस, तपाईँलाई थाहा पाउने 2,00,000 प्रदर्शनकारीहरू सड़कमा रहेको आकलन छ. संसद भवनमा 22,400, सिंहदरबारमा 2,692, सर्वोच्च अदालतमा 1,417, शीतल निवासमा 2,644, कान्तिपुरमा 2,179, नक्को कारागारमा 5,360 जना चाहिँ प्रदर्शनकारी रहेको भन्ने प्रारम्भिक अनुमान छ. फेरि उठ्यो भाटभटेनी उठेको छ. यसका विषयमा पनि हामी चर्चा गर्नेछौ. छोटो विश्राम लिन्छौ, विश्रामपछि नेपाली बहसमा थप छलफल सहित उपस्थित हुने. आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ. ग्यासको अभाव छ, जताततै नागरिकहरूकोमा निराशा छाएको छ. भोलिपछि

0: नेपालीले निकै ठूलो बितण्डा बचाएको छ। देशको अर्थतन्त्र नाजुक भइरहेको छ, शक्तिशाली सरकार छ, तर शक्तिशाली सरकारले पनि जनतामा डेलिभरी दिन सकिरहेको छ कि छैन। जेन्जी विद्रोहको त्याभाद र 23 र 24 को स्थितिलाई हेर्दाखेरि बाबाहरूलाई धर्मगुरूहरूलाई स्टेजमा निम्ति आएर त्यसमा पनि निकै ठूलो विवाद भएको छ। जेन्जी आन्दोलनको मकसद यही थियो त। जेन्जी अगुवाहरू जेन्जीका आफन्तहरू यतिखेर नाराबाजी गरिरहेका छन्। जेन्जी शहीदहरूका शालिकहरू बनाउने क्रममा अनुहार एउटा, जेन्जीको अनुहार अर्को, यो किसिमका पनि कामहरू भएको देखिएको छ। यतिखेर हामी कुराकानी गर्दैछौ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता यज्ञमणि नेउपाने हामीसँग हुनुहुन्छ। नेउपाने सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: अब जेन्जी विद्रोहको एक वर्ष पूरा भयो, त्यसमा 23 र 24 गतिको त्यो काली लाग्दो दिन नेपालका लागि नफर्कियोस् भन्छन् धेरैले। निकै ठूलो ताण्डव मचेको थियो, तैपनि अब राजनीतिक रूपमा परिवर्तन भयो। त्यसको जगबाट तपाईँहरू लगायतका धेरै नेताहरू सांसद बन्नु भएको छ, कतिपय मन्त्री बन्नु भएको छ। जेन्जी सहितको कार्यक्रम हेरेर तपाईँलाई कस्तो अनुभूति भयो?
1: मेरो त यसमा एउटा स्पष्ट दृष्टिकोण के छ भने, जेन्जी विद्रोह कि त त्यसलाई हामीले राजनैतिक विद्रोहको रूपमा मान्यता दिनुपर्छ। त्यो हो भने आजको अवस्था आएको ठिक छ, किनभने राजनीतिक रूपमा त्यो एउटा विद्रोह हो। त्यसका कारणले गर्दाखेरि पुरानो राज्य व्यवस्थाका केही आयामहरू समाप्त भएर गए, अन्तरिम सरकार बन्यो, त्यसको आधारबाट अहिलेको वर्तमान सरकार निर्वाचित भएर आयो र हामी सांसदहरू निर्वाचित भएर आयौं। यसरी यसलाई र त्यो चिज होइन भन्छौ भने, र त्यो चाहिँ जेन्जी विद्रोह चाहिँ तपाईँको खोसिएको हो, त्यो हाम्रो उद्देश्य त्यो थिएन भन्ने निष्कर्षमा राज्य व्यवस्था नै पुग्छ भने त आज त्यही विद्रोहमा संलग्न भएका व्यक्तिहरू राज्य सत्तामा बस्न पाइन्छ त। त्यसो भए त त्यसमा संलग्न व्यक्तिहरू आज त जसरी कयौं व्यक्तिहरूलाई चाहिँ मुद्दा लागेर आज चाहिँ कोही चाहिँ थुनामा छन्, कोही कार्यालयमा छन्, त्यसरी नै बस्नु पर्ला नि त। त्यसो भएकाले दोहोरो मापन र दोहोरो चरित्र हुँदैन। तर हामीले के चाहिँ बुझ्नुपर्छ भन्दा, जेन्जी विद्रोह भनेको एउटा राजनीतिक व्यवस्थाको परिवर्तनको एउटा अन्तिम बिन्दु थियो। त्यो बिन्दुबाट नयाँ राजनीति सिरा चाहिँ सुरु भएको।
0: अनि जेन्जी विद्रोह आएर कहाँनिर सकियो भन्नुहुन्छ भने नि, जस्तो बानेश्वरमा अस्ति एउटा कार्यक्रममा तपाईँले देख्नुभयो नि त, दुईजना धार्मिक गुरुहरूलाई जसको पृष्ठभूमि हेर्नुभयो भने तपाईँलाई राम्रोसँग जाहेर छ, होइन? यही थियो त जेन्जी विद्रोहको मकसद। त्यसो भए उहाँहरूलाई नै फ्रन्ट लाइनमा राखेर मन्त्रीहरूलाई चाहिँ पछिल्लो लाइनमा राखेर यो कसले गरे यो आयोजना?
1: अब त्यो कसले आयोजना गर्यो, कसरी आयोजना गर्यो, को को व्यक्ति बोलाइयो त्यो मलाई थाहा छैन। मैले पनि समाचार संचार माध्यममा त्यो कार्यक्रम देखे। अब हामी केही सांसदहरूलाई त त्यहाँ आमन्त्रित पनि गरिएको थिएन, बोलाइएको पनि थिएन, नबोलाइसकेपछि त जाने कुरा पनि भएन। संचार माध्यममा देखेको हो। अब धर्मगुरूहरूलाई अगाडि राखेर गरिएको र उहाँहरूलाई चाहिँ मन्त्रीभन्दा पनि अगाडिको रोमा राखेको देख्दाखेरि चाहिँ लोक पनि लजायो भन्ने कुरा चाहिँ समग्र संचार माध्यममा आज म देख्दैछु र त्यस सन्दर्भमा चाहिँ म पनि गहिरो गरी अध्ययन गर्दैछु।
0: अब यसै विषयलाई लिएर चाहिँ, त्यो कार्यक्रमकै विषयलाई लिएर तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँकै पार्टीका केही नेताहरू बीच पनि वाद प्रतिवाद भएको कुरा त क्लियर हो नि त, होइन? क्रान्तिसिका धिताल र सुदन गुरुङ बीच चाहिँ, गृहमन्त्री बीच,
1: लोकतान्त्रिक पार्टी हो, आफ्ना विचार अभिव्यक्ति राख्ने अधिकार र हक छ।
0: ग्रुपमै विवाद भयो, अब यो त बाहिर हुने कुरा त एउटा होला कि सामाजिक सञ्जालमा लेखिसके पछाडि सुदन गुरुङ खनिए क्रान्तिसिका धितालसँग भन्ने कुरा आयो नि त अहिले भन्नेसँग,
1: त्यो उहाँहरूको चाहिँ व्यक्तिगत टक्राव होला, त्यसलाई हामीले राजनीतिक रूपमा पार्टीको संज्ञा दिनु हुँदैन। तर समग्रतामा चाहिँ के हो भने, त्यो जुन अस्ति कार्यक्रम भयो भनिएको छ त्यसको बारेमा मलाई जानकारी छैन। तर के हो भने, प्रोटोकल भन्दा बाहिर गएर कार्यक्रमको औचित्य भन्दा बाहिर गएका बाहिरका व्यक्तिहरूलाई प्रवेश गराइयो भने शंकाको घेराबाट चाहिँ हेर्नुपर्छ।
0: तर त्यहाँ जे भएको थियो आधिकारिक रूपमा धेरैलाई निम्तो पनि थिएन, त्यसो भए होइन, सीमित व्यक्तिहरूलाई निम्तो थियो, सीमित व्यक्तिहरू गए, तपाईँलाई निम्तो आएको थिएन, क्लियर कुरा?
1: मलाई चाहिँ थिएन, अरूको कुरा थाहा छैन, केही सांसदहरूलाई सोद्धा पनि हामीलाई जानकारी छैन भन्नुहुन्छ।
0: तर हिजो सभापतिजीले जुन संसदमा बोल्नु भएको छ, अब यो अनर्गल प्रचारबाजी गर्ने, दुःखमा परेकाहरूलाई चाहिँ झन हियाउने, झन गाली गलौज गर्ने, सामाजिक सञ्जालमा जे पाए त्यही लेख्ने, उनीहरूलाई चाहिँ सिधै हाम्रो कार्यकर्ता हो वा कुनै चाहिँ पार्टीको सदस्यता लिएको व्यक्ति हो भने सिधा कारवाही हुन्छ, डण्डा बजारिन्छ भन्नुभएको छ, यो सम्भव छ? कारवाही हुन्छ उनीहरूलाई त्यस्तो गर्नेलाई?
1: कसैले गलत गर्छ, त्यो गलत पनि कस्तो भन्दाखेरि, जहाँ आज रसुवा मात्रै होइन समग्र रसुवाको बाढीले देशभरिका चाहिँ तथ्याङ्कले के भन्छ भने दुईटा जिल्ला बाहेक सबै जिल्लाका व्यक्तिहरू त्यहाँ परेका छन्। यस्तो अवस्थामा चाहिँ सामाजिक सञ्जालमा चाहिँ ती विषयहरूलाई चाहिँ भ्रामक रूपमा सम्प्रेषण गर्ने बनाउने एकअर्काको चाहिँ रोइलोको विषय बनाउने यो विषयलाई लिएर राजनीतिक गर्ने फालियो भने त त्यो विषय त चाहिँ पार्टीले हेरेर बस्दैन नि, किनभने रसुवा घटनामा राजनीति जोड्ने विषय हो र रसुवाको यो बाढी पहिरोले दिएको चाहिँ जुन जनधनको क्षति छ त्यसलाई हामीले राजनीतिक रूपमा हेर्ने हो र त्यसलाई त मानवीय रूपमा हेर्ने हो। यसले यो विषयमा त एउटा टेरिटोरी एउटा देशले मात्रै हेरेको छैन, संसार तपाईँको यसमा चाहिँ सहयोगमा जुटिराखेको बेलामा हामी चाहिँ एक आपसमा राजनीति गर्न थाल्यौं भने त्यतिखेर पार्टी चुप लागेर बस्छ त बस्दैनन्।
0: तर अहिले चाहिँ जस्तो हेरौँ न, ग्यासको अभाव छ, जतातै लाइन छ, नागरिकले ग्यास पाएका छैनन्। उद्योग मन्त्रीले हिजो मात्रै भन्नुभएको छ अब उद्योगीका पाता खिच्नुपर्छ, फेरि उद्योगीहरू भन्छन् खै कसरी पाता खिच्छौ हामी हेर्छौं होइन, कसैले भन्छ खुट्टै भाँचिदिन्छौ, खै खुट्टा कसरी भाँच्छौ हामी हेर्छौं, यो के भइरहेको छ? यो कहाँनिर चाहिँ नागरिकले शक्तिशाली सरकारका चाहिँ निरीह मन्त्री चाहिँ किन भइरहेका छन् वा चाहिँ त्यो जानी जानी त्यस्तो भइरहेको छ, किन चाहिँ यो जनताका डेलिभरी र आवश्यकताहरू परिपूर्ति हुन सकिरहेका छैनन् गेमणीजी?
1: पहिलो कुरो के हो भने प्रत्येक मन्त्रालयले आफ्नो मन्त्रालय सम्हालिसकेपछि आफ्नो क्षेत्राधिकार के हो भन्ने बुझ्नुपर्छ र जति क्षेत्राधिकार भित्र आफू प्रवेश गरिसके पश्चात आफूसँग डाइरेक्ट लाभान्वित अर्थात आफूले डाइरेक्ट गर्नुपर्ने र त्यसको इन्डाइरेक्ट लाभान्वित समूह समाज अवस्था परिस्थिति के हो भन्ने थाहा पाउनु पर्दछ र जुनसुकै मानेमा पनि त्यो समूह त्यो समाज त्यो परिस्थितिलाई ह्यान्डल गर्न नेतृत्वले सक्नु पर्दछ। यो स्पष्ट हो, किनभने जेएनजी विद्रोह पनि त्यसै भएको होइन, नागरिकमा फ्रस्ट्रेसन पनि त्यसै भएको होइन, कुनै पदमा पुगेर मैले सकिनँ तर पनि म पदमै बस्छु भन्ने अधिकार कसैलाई पनि छैन यो देशमा।
0: तर चाहिँ अब मिलाउन सकिएन नि त, नागरिकहरू हेर्नुहोस् त हामीसँग कति फोन आउँछ, सुर्खेतबाट फोन आउँछ, दार्चुलाबाट फोन आउँछ, विकट ठाउँहरूबाट फोन आएर चाहिँ विद्यार्थीहरू बजारमा बस्ने विद्यार्थीहरू होटेलमा खान बाध्य भएका छन्। यसलाई अलिकति व्यवस्थापन गर्न सक्नुपर्ने थियो। ल काठमाडौँमा त बाटोघाटो खराब छ, अलिक काठमाडौँमा अलिकति केही हाहाकार भएको छ, देशका विभिन्न कुना कुनामा हाहाकार छ नि त ग्यासको, यो के भइरहेको छ? यसको बारेमा पार्टीमा विरोध छलफल भएको छैन नागरिकहरूका विषयमा?
1: पार्टीभित्र पार्टीका सांसदहरूले सत्तामा सदनमा उठाउने कुरा उठाइराखेकै छन् हेर्नुहोस्, तर कुरा त्यो होइन। यसको चुरो कुरो के हो भने समस्या एबीसी जुनसुकै बानीमा समाधान गर्नुपर्छ, मैले सकिनँ, कोनि के भयो, यता भयो, यो भयो, ऊ भयो भन्ने बानामा अब पनि हाम्रो चाहिँ सरकार हाम्रो राज्य व्यवस्था चुक्यो भने हामी सही ठाउँमा पुग्दैनौँ, किनभने हिजोकाले गर्न सकेनन् भनेर हामी आएको होइन, अनि हामीले पनि गर्न सकिन भनेर हामी चाहिँ कुर्सीमा बस्न मिल्छ मिल्दैन
0: भनेपछि मन्त्रीले जिम्मा लिनुपर्छ त्यसको होइन, सिधा कुरा मन्त्रालयले जिम्मा लिनुपर्छ
1: भने चाहिँ नागरिक कि त भनिदिनु पर्यो यो कारणले तिमीहरूलाई हामी गर्न सक्दैनौ भन्नु पर्यो, कि त तपाईँको चाहिँ गर्न पर्यो के ए वा बी भन्ने नाममा भन्थे सामले फलनाले टेरेन, उद्योगीले टेर्न, व्यापारीले टेर्न, यसले टेर्न, रोए कराए हाथ्यो गरे भनेर त हुनेवाला छैन।
0: तर एउटा कुरा तपाईँले राम्रोसँग थाहा छ नि त एकैवेळी, अहिले चाहिँ पार्टी बीचको पार्टी र सरकारको तादम्यता चाहिँ किन मिलिरहेको छैन, यो किन देखिएन अहिले क्लियर? पार्टी र सरकार एकदिका भएर किन अगाडि बढ़िरहेको छैन, के हो यहाँ मतभेद मत मतान्तरहरू?
1: मिल्नुपर्छ शुरूआती चरणमा, अब हामी पाँच महिनादेखि छ महिनाको पिरियडमा कुद्दैछौ, अब चाहिँ पार्टी र सरकार, पार्टी संयन्त्र र सरकारका संयन्त्र चाहिँ बीच चाहिँ तादम्यता हुनुपर्छ, मिल्नुपर्छ, पार्टीका सैद्धान्तिक अवधारणालाई सरकार मार्फत हामीले पूरा गर्न सक्नुपर्छ, नागरिकका इच्छा आवश्यकतालाई पूरा गर्नै पर्छ, गर्न सकिएन भने पार्टीले विचार गर्नुपर्छ कुन कुन चाहिँ मन्त्रालयहरूबाट के काम हुन सकेका छैनन् ती कुराको लेखाजोखा राख्नुपर्दछ।
0: तर अझै पनि कहिले कहीँ नमिलेको कुरा त क्लियर हो नि त होइन?
1: होइन, नमिलेको कुरा क्लियर भन्दा पनि भर्खर हामीले चाहिँ नयाँ सरकारको चाहिँ गठन गरेर हामीले यो चाहिँ पाँच छ महिना पाँच महिना चान्चुनको पिरियड हो, यो समयमा कसरी चाहिँ कहाँ कहाँ के समस्या हुन्छ र कहाँ कहाँ समस्या समाधान गर्ने भन्ने कुरालाई भर्ती गर्ने समय पनि हो. हामी धेरै आत्तिनु चाहिँ हुँदैन. किन चाहिँ आत्तिएको हो भन्दा पहिले सरकारहरू 9 महिने र 11 महिने हुन्थे. वर्ष दिन त सरकारका चाहिँ दिनहरू धेरै सरकारहरू गन्तीमा अमलामा नै सीमित रहे. त्यसैले हामी यो आत्तिएको हो, आत्तिनु पर्ने विषय होइन. अहिलेको सरकार 5 वर्षका लागि हो. 5 वर्षको सन्दर्भमा 5 महिना भनेको त्यसको एक कोण मात्रै हो. तर केही न केही अदम्यतामा वरपर परेको महसुस नागरिकले गरेको स्वाभाविक हो. त्यो हुन नदिने गरिकन काम गर्नु पनि पार्टीको दायित्व हो.
0: होइन, अहिले पार्टीभित्र त मतभेदका श्रृङ्खलाहरू त छरपस्टी भइरहेछन् नि त. होइन, सांसदहरूले आफ्ना ओपिनियनहरू त राखिराख्नु भएको छ नि त. अहिले पछिल्लो समय सरकारका मन्त्रीहरूका व्यवहारहरूसँगदेखि लिएर अब गृहमन्त्रीले तपाईँले देख्नुभयो नि त, त्यो कार्यक्रम मार्फत चाहिँ फेरि सुध्रिनुहोस् भनेर यो कसलाई धम्क्याएको, कसलाई थर्काएको, सरकारको मन्त्रीले जिम्मेवार ढंगले चाहिँ बोल्नु पर्दैन भन्ने खालको आलोचना पनि त खेप्नु पर्यो नि त पार्टीले यतिखेर. छैन र
1: यस्तो छ, यी कुराहरू उहाँहरूका कतिपय पार्टीभित्र रहेका व्यक्तिगत कुराहरूका सन्दर्भमा गएर म एउटा सांसदको हैसियतले टिप्पणी गर्दिन. संस्थागत रूपमा भएका काम, संस्थागत रूपमा भएका समस्या र कुनै चाहिँ व्यक्तिले सम्हालेको मन्त्रालयका कारणले डेलिभरी दिन नसकेको कारण नागरिकमा रहेका वितृष्णा, सैद्धान्तिक रूपमा देशलाई गति दिने विषय चाहिँ मैले छलफलको विषय र तपाईँहरूसँग मैले भन्ने विषय भए. अब उहाँहरूका अरू विषयहरूमा कसको कोसँगको पर्सनल घोचपेच के भयो भन्ने कुरा भयो भने त कुन प्रसङ्गमा भयो, के भयो, किन भयो, कतिपय चिजहरूको हेर्नुहोस् बाहिर देखिने एउटा रूप हुन्छ, त्यसको आन्तरिक रूप अर्कै हुन्छ. त्यसो भएकाले यो विषय के हो भन्ने कुरा चाहिँ उहाँहरूले नै जान्ने कुरा हो. तर समग्रमा मैले जान्ने कुरा के हो भने पार्टी र सरकार एक ढिक्का भएर हिँड्नुपर्छ. पार्टीका सैद्धान्तिक दृष्टिकोणलाई त सरकारले चाहिँ त्यसलाई दिशा दिनुपर्दछ र कुनै पनि ठाउँमा सरकारका कुनै पनि चाहिँ तपाईँको चाहिँ टायरले काम गर्न सकेन, ती टायर रोकिए, ती टायरमा पम्पचर भयो, त्यो टायरले चाहिँ हावा धान्न सकेन भने टायर परिवर्तन गरेर भए पनि गन्तव्यमा गाडी पुर्याउने काम चाहिँ पार्टीको.
0: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने अब यो जेएनजी विद्रोहताका भएका कतिपय हिंसाहरू छन् जसमा चाहिँ तोडफोडहरू छन्, आगजनीहरू छन्, सिंहदरबार लगायतका जलेकाहरू छन्, त्यो प्रतिवेदन क्लियरै छ. त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्छ कि पर्दैन? मानव अधिकार आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्छ कि पर्दैन? जेएनजी परिषद गठन गर्ने तत्कालीन बेलाको सरकार, सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेका थियो, यो सरकारले त्यसमा खासै ध्यान दिएको जस्तो पनि देखिँदैन. जेएनजीहरूलाई एक ढिक्का बनाउन पनि सकिया छैन. यसमा तपाईँको धारणा के छ?
1: अहिले कार्की आएको प्रतिवेदन भन्नुहुन्छ, तर म त के भन्छु भने त्यो 47 सालमा एउटा आयोग गठन गर्यो तत्कालीन अवस्थामा, तत्कालीन राज्य व्यवस्थाले, त्यसको प्रतिवेदन आजसम्म सार्वजनिक भएको छैन. त्यो पनि सार्वजनिक हुनुपर्छ. पछि तपाईँको चाहिँ माओवादी विद्रोह पश्चात शान्ति प्रक्रियामा आइसके पश्चात पनि चाहिँ आयोग गठन भयो, त्यसको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ. तराईमा जुन विद्रोह भयो त्यसको सन्दर्भमा पनि छानबिन समिति गठन भयो, त्यसको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ. गर्दै गर्दै अहिलेको कार्की आयोगको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ. तर नेपालको एउटा राजनीतिक कल्चर कस्तो देखियो भने समिति गठन हुने, समिति बन्ने, अनि त्यसले काम गर्ने, अनि त्यो आर बमोजिम गरेको काम बमोजिम सरकारलाई प्रतिवेदन बुझाउने, अनि त्यो सरकारले चाहिँ ती प्रतिवेदन चाहिँ लुकाएर राख्ने जुन स्थिति छ त्यसको चाहिँ ब्रेकडाउन गर्नुपर्छ.
0: र अब यो जेएनजी परिषद गठन गर्ने भनेर तत्कालीन बेला सिफारिस भएको कुराको विषयमा के छ तपाईँको? जेएनजी परिषद गठन हुनु पर्दैन, जेएनजीलाई एक ठाउँमा भ्याउनु पर्दैन?
1: ए भाइ, यस्तो हो कि अहिले जति कुरा जति गफ गरे पनि हामीले जेएनजी विद्रोह भएको थिएन भने अहिले हामी सांसद हुन्थ्यौं र हामी सरकारमा जान सक्थ्यौं, हामी आजका विभिन्न निर्णयहरू गर्न सक्थ्यौं भन्दा त सक्दैन थियौं नि. हो, त्यो जेएनजी विद्रोहमा संलग्न हुने र नहुने दुई खालका व्यक्ति होलान्. अब व्यक्तिगत रूपमा भन्नुहुन्छ भने जेएनजी विद्रोहमा म संलग्न थिइनँ होला, तर म थिइनँ भन्नुको अर्थ त्यो जगमा बसेर मैले त सांसद त भएँ त
0: भयो,
1: मैले हिजो संसदमा पनि बोले त जेएनजी विद्रोहलाई राजनीतिक मान्यता नदिने हो भने हामी राजनीतिक रूपमा पद किन धारण गर्या, किन निर्वाचनमा भाग लिया, किन त्यसलाई स्वीकार गर्या, त्यसलाई तपाईँको राजनीतिक मान्यता दिने हो भने त्यो समयमा भएका व्यक्तिहरूलाई आज किन खोरा राख्या अनि हामीले किन झन्डा हल्लाएर हिँड्या? यो त एउटा अहम प्रश्न हो नि। यो देशमा दुईटा कानून छ, हिजोका दिनमा त हामीले भन्दै आयौँ त ठुलाका लागि एउटा कानून, गरिब दुखी निमुखाका लागि अर्को कानून छ यो देशमा अघोषित रूपमा भन्यो, आज पनि त्यही छ त। त्यसले निरन्तरता पाएको हो, यो परिस्थिति हो नि त, त्यसरी नागरिक बोल्छ।
0: हस् नेपालीजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता आयुक्त मणि नेपाल आधारित स्वतन्त्र नेपाली पसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित।
2: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
3: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
2: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
3: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
2: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
3: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
2: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
4: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
2: टेलिफोन नम्बर 0295701123,
3: मोबाइल नम्बर 9841067622।
5: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है?
6: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
7: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुन्दाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
9: प्रोपाइटर समीर दिक प्लस रूपा दिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
10: भालुमा बसको खलिलो तामा कान्छीको मन हर्ने, भालुमा बसको

0: नि फकाए नि मान्दिन हौ सनाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा पूर्व अर्थमन्त्री रामेश्वर खनाल हुनुहुन्छ। आदरणीय श्रोता, हामी विशेष गरी उहाँसँग चाहिँ जेएनटी विद्रोहको एक वर्ष आर्थिक रूपमा देशले बेहोर्न परेको क्षति र जुन तरिकाले जेएनटी विद्रोह भएको थियो त्यसको जगमा बनेको तत्कालीन अन्तरिम सरकार, अन्तरिम सरकारको म्यान्डेट र अन्तरिम सरकारपछि फागुन 21 निर्वाचनपछि बनेको सरकारका विषयमा कुराकानी गर्दैछौ। पूर्व अर्थमन्त्री रामेश्वर खनालज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर नमस्कार, धन्यवाद।
1: अब जेएनटी विद्रोह भएको एक वर्ष पूरा भयो, त्यो विद्रोहले सत्ता बदल्यो तर राज्य सञ्चालनको शैली बदल्यो कि बदलेन, र त्यो बेलाको राफ्तारबाट त्यो जगबाट तपाईँले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दाको परिस्थितिलाई कसरी लिनुहुन्छ, एक वर्षलाई कसरी हेर्नुभयो?
2: एक वर्षको अवधिमा दुईवटा कालखण्ड छन्। दुईवटा कालखण्ड भनेको अन्तरिम सरकारको प्राविधिक सरकारको कालखण्ड हो, त्यो राजनीतिक सरकार थिएन र त्यो सरकारको मूल दायित्व भनेको निर्वाचन सम्पन्न गर्नु थियो तोकिएको मितिमा। त्यसपछि गएर एनजिओहरूले निर्वाचन मात्र हाम्रो निमित्त महत्वपूर्ण होइन, हामीले सत्ता परिवर्तन खोजेर होइनौँ, हामी आफै पनि सरकार चलाउन सक्षम छैनौँ, हामीलाई चाहिएको सुशासन र भ्रष्टाचार हो। पुराना राजनीतिक दलहरूले आफ्ना मान्छेलाई पछिपछि गर्ने काम गरे, राज्यको स्रोतको दोहन गरे, मुलुकको आर्थिक वृद्धि हुन सकेन, युवा बेरोजगारीको निम्ति बाहिर जान पर्यो, त्यस कारणले सुशासन प्रसारले पनि महत्वपूर्ण भूमिका हो। उनीहरूले त्यो बेलामा सुशासनको निमित्त कतिपय सुधारका कामहरू गरियो, त्यसको विस्तृत फेरिस्ट मैले अहिले भन्दिनँ, त्यो सार्वजनिक भइसकेको छ। त्यसै गरी कतिपय अड्किएका मुद्दाहरू, भ्रष्टाचारका मुद्दाहरू जुन छानबिन नै नभइकन तामेलीमा राखेर राजनीतिक दबावको आधारमा रोकिएका मुद्दाहरू पनि त्यो बेलामा सुरु भएको थिए। कतिपय त्यो बेलामा मुद्दामा गयो, मानिसहरू समातिए, त्यसको न्यायिक टुङ्गो लाग्ने कतिपय बाँकी छन्, कतिपय लागिसकेका छन्। त्यसपछि सबभन्दा महत्वपूर्ण कुरो निर्वाचन भनेको मितिमा नेपालको इतिहासमा सबैभन्दा शान्तिपूर्ण तरिकाबाट एउटा पनि बुथमा निर्वाचन रद्द नभइकन सम्पन्न भयो। त्यही भएर सबैजनाको कालखण्डलाई मैले आफ्नो मूल्याङ्कनमा सफल मान्छु र स्पिरिट बनाउनु भएको मान्छु। त्यसपछि फागुन 21 गतेदेखि चैत 13 गतेसम्म एउटा संक्रमण काल रह्यो, त्यो बेलामा पुरानो सरकारले पनि काम गरेन, नयाँ सरकार नआइसकेको थियो। चैत 13 गतेपछि उनीहरूले अहिले नयाँ सरकारले काम प्रारम्भ गर्यो, त्यो करिब करिब 5.5 महिना 6 महिना पुगेको छैन। यो अवधिमा उहाँहरूले देखाएका संकेतहरूबाट सुन्नुपर्ने मैले देख्नु, किनभने सुशासन कायम गर्नको निमित्त र भ्रष्टाचार नियन्त्रण गर्नको निमित्त उहाँहरूले काम प्रारम्भ गर्नुभएको जस्तो लाग्छ। र कतिपय यो अवधिमा जुन सङ्कटकालीन अवस्था पनि आयो बाढीको कारणले, त्यसमा राहत पुनस्थापन दुईवटा कुराहरूको प्रारम्भिक काम पनि संकेत चाहिँ राम्रो देखिन्छ। अब 6 महिनामै परिणाम एकदम कायाकल्प हुने, मुलुकमै कायापलट हुने, त्यो कुरा त सम्भव पनि छैन, किनभने विगतमा 30 वर्षसम्म विभिन्न दलहरूले सरकार चलाउँदा पनि नआएको परिणाम हामीले 5-5.5 महिनामा खोज्नु हुँदैन। अहिलेसम्म सरकारका कोही पनि भ्रष्टाचारको काण्डमा मुछिएको अथवा त्यस्तो प्रश्न उठेको छैन। यदि कसैको प्रश्न उठेको रहेछ भने अब नेतृत्वको उच्च तहबाट नै त्यसलाई चाहिँ पाखा लगाउने अथवा पन्साउने अथवा कार्यवाही गर्ने काम चाहिँ भएको देखिया छ। त्यो चाहिँ पार्टीका सभापतिबाट पनि देखिया छ र प्रधानमन्त्रीबाट पनि देखिया छ। अलिकति लोकतन्त्रको मर्म बनाउने जुन किसिमको संवाद नागरिकसँग हुनुपर्ने थियो, नागरिकका आवाज सुनिनु पर्ने थियो, यहाँसम्म कि आफ्नै पार्टीका पनि सदस्यको आवाज सुनिनु पर्ने थियो, संसदको आवाज सुनिनु पर्ने थियो, त्यसमा चाहिँ सरकारको तिरबाट कमजोरी भएको चाहिँ देखिन्छ। त्यो पार्टीभित्रै पनि उहाँहरूमा असन्तोष अहिले चर्किन थालेको छ, त्यो चाहिँ राम्रो होइन, त्यो बोलेमा बुझ्नुपर्ने हुन्छ। दोस्रो, कतिपय मन्त्रीहरूका बोलीले गर्दाखेरि यिनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध छैनन् कि, यिनीहरू संवादमा विश्वास गर्दैनन् कि, यिनीहरूलाई सबै यिनीहरू सबैलाई समेटेर अगाडि बढ्दैनन् कि भन्ने आशंका गर्ने तपाईँ सुन्नुभएको छ नि। कतिपय भाषाहरू खुट्टा भरिदिन्छु, खाता फर्काइदिन्छु, तिमीहरूले के बुझिया छौ र हामीले के बुझिया छौ, यी भाषाहरू के परेनन्। सरकारी निकायहरूमा राज्यका निकायमा बस्ने मान्छेमा सुन्ने सामर्थ्य हुनुपर्छ र सबै कुराहरू सुन्दाखेरि सबै कुराहरू सही हुँदैन, सही हुँदैन तर्कले तथ्यले खण्डन गर्नु पर्यो, यदि सही छन् भने त्यसलाई पालना गरेर
1: सरकारले अब जेएनजी दिवसको दिन सार्वजनिक विदा पनि दियो होइन भाद्र 23 गते र 23 गतेको कार्यक्रम जुन बानेश्वरमा आयोजना भयो त्यसमा पनि निकै ठूला असन्तुष्टिहरू सुनिन्थे किनभने 23 गते बिहान मात्रै हामीले पनि धेरै तत्कालीन बेलाका फ्रन्टलाइनर जेएनजीहरूसँग पनि कुराकानी गरेका छौं र त्यतिखेर त्यहाँ केही धार्मिक गुरुहरूको विषयलाई जोडेर पनि आलोचनात्मक टिप्पणीहरू भएका छन्। राज्यसभाभित्रै पनि यसमा कन्ट्रोभर्सी भएको छ तर जेएनजीको माग मुद्दा मकसद जेएनजीले चाहिँ चाहेको अनुसारले नै यो सरकार वा यी गतिविधिहरू अगाडि भइरहेका छन् यतिखेर
2: मेरो विचारमा यो पश्चिममा जुन अब एक त भदौ 23 गतिको विधा पनि जेएनजीले चाहेको दिन होइन, जेएनजीहरूले खोजेको त विधा होइन नि, नेपालमा विधा धेरै भयो, काम गर्ने काम गर्नको निमित्त मान्छेहरूलाई चाहिँ अवसर दिएन, विधा धेरै भएको कारणले पनि सरकारी निकायबाट मानिसहरूले गाउँ गाउँबाट आएका मानिसले समयमा सेवा प्राप्त गर्न सकेनन्, विधा कटौती भन्ने पनि एउटा उहाँहरूको माग थियो, उहाँहरूले त्यो विधा दिनुभयो। जेएनजी दिवस मनाउने एउटा कुरा हो, त्यो दिवस मनाउनुको निमित्त सरकारी कार्यालय बन्द गर्न आवश्यक नै थिएन, आखिर त्यो विधाले चाहिँ किसानले आफ्नो खेतीपाती बन्द त गरेन, श्रमिकले आफ्नो श्रम श्रमिकको काम गर्ने कुरा त बन्द गरेन, आम नागरिकले आफ्ना गतिविधि बन्द गरेनन्, त्यो विधामा सरकारको अड्डा मात्रै बन्द भयो, सरकारको अड्डा मात्रै बन्द हुने खालको विधा जेएनजीहरूले खोजेको पक्कै होइन, र उहाँहरूले भन्दाखेरि पनि हामीले विधा खोजेका भएर भन्नुभयो, त्यो पनि गलत भयो। त्यसपछि गएर जुन हिसाबले त्यो भनौ 23 को कार्यक्रम त्यो सरकारले गरेका कार्यक्रम त होइन, त्यो जेएनजी शहीदका परिवारहरूले आयोजना गरेका कार्यक्रम हो, उहाँहरूले असल मनसायले आयोजना गर्नुभएको थियो आफ्ना दिवंगत छोरीहरूको स्मरणमा मुलुकलाई योगदान गरे उनीहरूले, त्यो योगदान गरेको उहाँहरूले त्यो स्मरण चाहिँ हामीले मात्रै गर्ने होइन सबैले गर्नु पर्यो भनेर हामीलाई पनि बोलाउनु भएको थियो। तर त्यहाँ जुन हिसाबले एउटा अब पण्डितै गर्ने तर त्यो पण्डितै सँगसँगै छुबै पनि गर्ने खालका व्यक्तिहरू उपस्थित गराइए विषयमा विगतको उहाँहरूको इतिहास हेर्दाखेरि त्यस्ता व्यक्तिहरू त्यहाँ उपस्थित गराउनु त थिएन, यो मैले भनेको होइन कि यो जेएनजीकै नेतृत्वबाट एउटा ठक्करहरू मङ्गिया छ, राष्ट्र स्वतन्त्र पार्टीको मानिसहरूले पनि त्यस्तो गर्न हुँदैन थियो भन्ने कुरा उठाउनु भएको छ। त्यहाँ केही नेताहरूले जे बोल्नु हो त्यो बोली पनि एकदम कर्कश होइन, एउटा विनयशीलता नेतृत्वमा बसेको मान्छेमा विनयशीलता पनि छ,
1: होइन सुदन गुरुङले त्यही बोल्नुभयो नि त, अझै पनि सुध्रिनु सुध्रिनुहोस् कसलाई सुध्रिनुहोस् भनेको भनेर उल्टै उहाँमाथि पनि ब्याकफायर भइरहेको छ, ग्रुपमै लफडा परिरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी भित्रैबाट पनि क्रान्ति सिंह धिताजीसँग भन्ने खालका विषय पनि आएका छन्। यो अलिकति पदमा पुगेपछि पावरमा पुगेपछि अलिकति शालीनता प्रदर्शन गर्ने जनताको भावनाहरूलाई समेट्ने अलिकति आलोचना सुन्न सक्ने धैर्यता क्षमता यो किन भएको छैन अहिलेको सरकारको चाहिँ?
2: त्यो त्यस्तो पार्टीभित्र उहाँहरूले जुन संस्कार प्रचार गर्नु भएको छ त्यो संस्कार जुन त्यस्तो त्यस्तो चरित्र चाहिँ पतन हुँदै जानुपर्छ, त्यो पार्टी प्रणालीबाटै पतन हुने हो, त्यो भनेको पार्टीले तपाईँले चलाउन सक्नु भएन, त्यो पदमा तपाईँ उद्देश्य हुनुहुन्न तपाईँ हट्नु पर्यो भनेर विरोध गर्नु पनि भएको छ, एकजना एकजना मन्त्रीले हट्नुभयो, पार्टीभित्र पनि कतिपय भूमिका परिवर्तन गरिएको छ, अब आशा गरौँ पार्टीले सच्याउ होला किनभने यो दायित्व भनेको त पार्टीको हो, पार्टीको हो, प्रधानमन्त्रीले मन्त्री चयन गर्ने भए पनि त्यो चाहिँ प्रधानमन्त्रीले पार्टीसँग सल्लाह गरेर कसलाई गर्ने भने सल्लाह गर्ने परम्परा हुन्छ संसदीय दलमा, यो अमेरिकी लोकतन्त्र होइन जहाँ राष्ट्रपतिको इच्छामा सबै कुराहरू हुने, प्रधानमन्त्रीको इच्छामा सबै कुरा हुन्छ तर प्रधानमन्त्री आफ्नो दलप्रति पनि त्यतिकै उत्तरदायी हुन्छ, संसदप्रति पनि त्यतिकै उत्तरदायी हुन्छ, र प्रधानमन्त्रीले स्वेच्छाकारी ढङ्गले दल र संसदलाई अवज्ञा गरेर कुनै व्यक्तिलाई नीति दिने अथवा कुनै व्यक्तिलाई अवसर दिने काम चाहिँ संसदीय व्यवस्थामा हुँदैन, एउटा सच्याउनु होला त्यो घटना घटेपछि दललाई सच्याउनु थियो अनि।
1: तर अहिले जस्तो तपाईँले तत्कालीन बेला अन्तरिम सरकारको अर्थमन्त्रीका हैसियतले जुन ढङ्गले आफ्नो पारदर्शिता देखाउनु भएको थियो, तपाईँले जुन तरिकाले चाहिँ आफू हिँड्नु भएको थियो, अहिलेको अर्थतन्त्र र अहिलेका अर्थमन्त्री जुन तपाईँले बाटो एउटा तय गर्नु भएको छ त्यही बाटो त्यही ट्र्याकमा चाहिँ गएको छ वा चाहिँ यसमा फेरि ड्रास्टिक चेन्जका नाममा चाहिँ यसलाई उथलपुथल पारिएको छ अर्थतन्त्रको कुरा गर्दाखेरि र अर्थ मन्त्रालयको विषयलाई जोड्दाखेरि?
2: अब त्यो बेलामा जुन हिसाबले अर्थतन्त्रलाई गति दिनको निमित्त र आर्थिक वृद्धि तीव्र गर्नुको निमित्त सुधारका कामहरू पनि दुईवटा काम गति पनि दिने र सुधार पनि गर्ने दुईवटा काम चाहिँ त्यही स्पिरिटमा अहिलेको अर्थमन्त्री पनि चल्नु भएको छ, उहाँले पनि त्यो सुधारको कामको प्रारम्भ मैले नेतृत्व गरेको आर्थिक

0: त्यहाँदेखि अनुभव बुटेले काम गरे, उहाँको चाहिँ धेरै बढी पनि एक्सपोजर छ, उहाँले त्यही हिसाबले काम गर्नुभएको स्पिरिटमा समस्याहरूमा कारणमा कतिपय कुराहरू चाहिँ अब मैले धेरै वर्ष त्यही प्रणालीमा काम गरे, उहाँले मलाई प्रणालीलाई प्रचलन गर्नु धेरै सजिलो भयो। उहाँ चाहिँ पछि आउनुभयो, प्रणालीलाई चिन्ने बाँकी छ, त्यसले गर्दा कारणमा अलिकति समस्या भएको हुनसक्छ, तर पनि त्यस्तो ठुलो समस्या पनि छैन। स्पिरिट चाहिँ त्यही नै हो, लगानी प्रवर्तन गर्ने, नेपालीबाट भित्री अवसर सृजना गर्न, वातावरण बनाउने, उन्नत प्रविधिमा नेपालीहरूको पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने र नेपाललाई एउटा असल लगानीको गन्तव्य बनाउने दिशामा अधिकारमा त्यति कतिबद्ध देख्छु।
1: तर अब यो एक वर्षको बीचको तपाईँले भनिहाल्नुभयो छ महिने अन्तरिम कार्यकाल र त्यस पछाडिका साढे पाँच महिना, यसलाई फरक फरक कोणबाट त हेर्नुपर्छ। तर अहिलेको धेरै विपत्तिहरू देशले सामना गरिरहनु परेको छ, भर्खरै मात्र तिब्बतबाट आएको त्यत्रो महामारीले चाहिँ निकै ठूलो विनाश गरेको छ देशलाई, कोरोनाको पनि हामीले सामना गर्नै पर्यो, त्यस पछाडि भूकम्पका पनि हामीले सामना गर्नै पर्यो। आजको अर्थतन्त्रको चित्र कस्तो छ र अर्थतन्त्रको हिसाबले जुन यो तपाईँले देशमा देखिराख्नु भएको छ ग्यासको लाइन त्यस्तै अवस्थामा छ, खाद्यान्नमा कालो बजारी छ, बाटाघाटाहरूको अवस्था त्यस्तै छ, ठाउँ ठाउँमा ग्यास नपाएर चाहिँ विद्यार्थीहरू होटेलमा खाना खानु परिराख्ने एउटा परिस्थितिको सिर्जना भएको छ, वैदेशिक रोजगारीको अवस्था अझ लाइन लागेका छ, घर घरमा पासपोर्ट भन्थे पासपोर्टै त्यहाँ लाइन लागेर पनि समयमा नपाउने स्थिति छ। यी आवत कुराहरूलाई हेर्दाखेरि चाहिँ कतै सरकारको प्रयाग र भनाई फरक फरक त भएको छैन त पूर्वजीज्यू?
0: होइन, प्रयास र भनाइमा एउटा त केही कुराहरू चाहिँ अब बाहिर आफ्नो नियन्त्रणभन्दा बाहिरका घटनाहरूले गर्दाखेरि अर्थतन्त्रमा सुविधा आएको कुरालाई जुनसुकै सरकार भए पनि जस्तोसुकै सक्षम व्यक्तिहरू पनि करेक्सन गर्ने कुरै हुँदैन। अनि प्राकृतिक विपत्तिको कारणले जुन सम्पत्तिमा क्षति भयो, अब अनुमान गरिएको जुन सुरुमा 300 अर्ब बनिएको थियो, अहिले 500 अर्ब कुरा आइरहेछ, त्यो सम्पत्तिमा क्षति त जुनसुकै सरकार जस्तोसुकै सक्षम सरकार भए पनि हुन्थ्यो। त्यसै गरी अन्तर्राष्ट्रिय आपत्ति श्रृङ्खलामा जस्तै रियल्टी ग्यासको अभाव र पेट्रोलियम पदार्थको मूल्य पनि वृद्धि, यो चाहिँ हाम्रो आफ्नो नियन्त्रण बाहिर भन्दा बाहिरको घटना हो। यो खास गरी विश्वका विभिन्न भागमा युद्ध भएको छ, इरानमाथि भएको आक्रमण, युक्रेनमाथि भएको आक्रमण, मध्य पूर्वमा भएको चाहिँ युद्ध, यी सबै कुराहरूको परिणामस्वरूप अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला अझै पनि सकिन सकेका छन्, जसको परिणामस्वरूप हामीले कतिपय वस्तुहरू अपेक्षा गरेभन्दा बढी मूल्य तिर्नु परिरहेको छ। त्यो जुनसुकै सरकार आएको भए पनि त्यो परिस्थिति बहुनु पर्ने हुन्थ्यो। त्यसलाई अलग्याएर हेर्दाखेरि स्थिति त्यस्तो ज्यादै खस्किएको बिग्रेको छैन पहिलो कुरा। दोस्रो, बाहिर जानको निम्ति तपाईँले भन्नुभयो नि पासपोर्ट लिनेको संख्या बढेको छ अथवा बाहिर जाने चाँड तिम्रो भएको छ, त्यो चाहिँ चैतपछि दुई तिन महिना घटेका पनि थियो धेरै मानिसहरूमा। अब यो युवाहरूकै सरकार, युवा पुस्ताकै सरकार बनेको हुनाले अब हामीलाई यही अवसर हुन्छ र अथवा हामी आफैले पनि यही अवसर सृजना गर्नलाई बस्नुपर्छ। अब हामी आफै शासक हो, हामी आफै व्यवसायी पनि हो भन्ने हिसाबले त्यस्तो देखेका थियौँ। र अहिले नेपालमा आउने रेमिटेन्सको रकम चाहिँ मान्छे बढी गएको कारणले बढिया होइन, त्यो तलब वृद्धि भएको कारणले अन्तर्राष्ट्रिय स्तरमा पनि छ, नेपालीहरूले क्षमता पनि वृद्धि गर्दै गए, सिप सहित जान थाल्यो, त्यसले गर्दा पहिला पाउने तलब र अहिले पाउने तलब चाहिँ बढिया कारणले पनि रेमिटेन्सको रकम चाहिँ तपाईँले देखिहाल्नुभयो। त्यो इरानलाई आक्रमण गरेपछि पनि हामी यहाँ आउने रेमिटेन्स चाहिँ घटेन, किनभने धेरै मानिसहरूले त्यहाँ आक्रमण भइसकेपछि नेपालीहरू फर्किन्छन्, कुवेतमा, युएईमा, साउदी अरबमा इरानले आक्रमण गरिरहेको छ, त्यहाँ बस्ने अवस्था छैन, केही नेपाली हतात पनि भए युएईमा दुईजना नेपालीहरूलाई त्यो मिसाइल प्रकारबाट घाइते पनि हुनुभयो, दुईजना मृत्यु पनि हुनुभयो। त्यो घटनाबाट पनि हामी कहाँ रेमिटेन्स घट्यौँ, किनभने नेपालीहरूले दिने सेवा र प्राप्त गर्ने आमदानी चाहिँ क्रमिक रूपमा खाडी मुलुकमा महत्वपूर्ण मानिएको छ र त्यो तलब वृद्धि भएको कारणले रेमिटेन्स भइरहेको छ। तर त्यसबाट खुसी हानि हुने होइन, खुसी हानि हुने प्रकार के हो भने नेपालभित्रै लगानीको वातावरण बनेन कि बनेन भन्ने सन्दर्भमा मैले अघि नै भनिहालेँ, जस्तै केही मन्त्रीजीहरूको वचनले गर्दाखेरि पनि व्यावसायिक जगत चाहिँ प्रसिद्ध छ, खुट्टा भाँच्छु, पाटा फर्काउँछु, तिमीहरू सबै चोर हौ भन्ने यस्ता भाषाहरूले त्यो आदेश र आक्रोश जुन सडकमा व्यक्त गरिन्थ्यो त्यो सरकारमा गएर व्यक्त गर्ने होइन, उहाँहरूले त्यो परिवर्तन गर्न बाँकी नै छ। सडकमा व्यक्त गरेको आवाजलाई नै उहाँहरू सरकारमा व्यक्त गर्न लाग्नु हो, त्यसमा सचिन आवश्यक छ। मेरो हिसाबमा पार्टी पङ्क्तिमा चाहिँ सत्ता छ, पार्टीका सभापतिले जुन यो गएको छ महिनाको अवधिमा पब्लिकले बोल्नु भएको छ, त्यसमा कुनै पनि किसिमको असन्तुलित र असंयमित भाषा छैन, ज्यादै सन्तुलित, संयमित र परिपक्व राजनीतिक

0: भाषा उहाँले बोल्नुभएको छ. अब उहाँले त्यही आफ्नो जुन भाषा बोल्नुभएको छ त्यही त्यही कुरालाई नेतृत्व गरेर सबैलाई त्यही भाषा बोल्न लगाउन सक्नुहुन्छ.
1: एउटा कुरा के छ भने अब सरकारका मन्त्रीहरू चाहिँ कतिपय रूपमा झुटा पनि बोलिरहेको भन्ने कुरा आएको छ पूर्व अर्थमन्त्रीज्यू. जस्तो हिजो अस्ति मात्रै सुविता गौतम कानून मन्त्रीको हैसियतले उहाँले के भन्नुभएको छ भने राष्ट्रिय सभाले विधेयक रोकेको छ, हाम्रो चाहिँ त्यहाँ जनशक्ति छैन, हाम्रा मान्यज्यूहरू छैनन् भन्नुभएको छ होइन. तर अहिलेसम्म कानून मन्त्रीले झुट बोल्नुभएको, राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो, कुन विधेयक चाहिँ राष्ट्रिय सभामा पठाएको छ जनतालाई. अब यो किनभने नयाँ सोच नयाँ विचार आएका व्यक्तिहरूले त सही के हो गलत के हो स्पष्ट रूपमा जनतालाई बुझाउने ठाउँमा चाहिँ राष्ट्रिय सभाले असहयोग गर्यो भनिदिनु भएछ भन्दा यो झुटको र भ्रमको खेती चाहिँ पोलिटिक्समा यो पुरानै रोग हो होइन त्यसो भए.
0: यो चाहिँ प्राविधिक रूपमा पनि राजनीतिक रूपमा पनि गलत कुरा, एकदम अराजनीतिक भाषा हो उहाँले भनेको. यस्तो संसदमा सबै आफ्नो दलको मान्छे मात्रै हुँदैन, एउटा दोस्रो आफ्नै दलको मानिसहरू भए पनि नीतिगत बहसमा चित्त नबुझिएपछि आफ्नै दलका सदस्यहरूले पनि त्यसमा असहमति जनाउन सक्छन्, त्यो प्रतिनिधि सभा पनि हुनसक्ला, राष्ट्रिय सभा पनि हुनसक्ला. उहाँले राष्ट्रिय सभाको त्यो त्यहाँ गएर बहस गर्नुपर्छ, कुरा राख्नुपर्छ भन्ने कुरा बुझ्दै नबुझिकन त्यहाँको त्यसको चरित्र के छ, त्यहाँ त सबै विपक्षी दलका मान्छेहरू छन्, हाम्रो दलका एकजना पनि छैनन् भन्ने हिसाबले त्यो अराजनीतिक भाषा बोल्नुभयो, त्यो बोल्नु हुँदैन. यदि सरकारले सही प्रस्ताव लिएर गएको छ भने राष्ट्रिय सभाले पनि त बजेट पास गर्यो नि, आखिर बजेट त राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सदस्य हुनु नि, सबै अरू पार्टीका सदस्य हुनाहुँदै पनि बजेट ठिक थियो अथवा उहाँले चित्त बुझाउनु पनि पार गर्नु होइन. तर सरकारले असल कार्यक्रम नीति लिएर आएको छ भने त राष्ट्रिय सभाका कुनै पनि सदस्यले विरोध नै गर्दैन. अब गर्नु नहुने काम गलत ऐन लिएर गइएको छ, विधेयक लिएर गइएको छ भने स्वाभाविक रूपमा राष्ट्रिय सभामा त बहस गर्ने अधिकार त हुन्छ. राष्ट्रिय सभाको अधिकारलाई उनीहरूले प्रयोग गर्दाखेरि होइन हामीलाई असहयोग भयो अथवा त्यहाँ विधेयक पास गर्न दिइएन भन्ने त्यो भाषा राम्रो चाहिँ होइन.
1: तर अहिलेको यो जुन एक किसिमको असन्तुष्टि त अझै पनि छ, सड़कमा तपाईँले असन्तुष्टि देखिराख्नु भएको छ, सरकार बनेको देवालबाट नै कतिपय रूपमा माइती घरमा अहिले पनि माइती घर बानो हुन सकेका स्थिति छैन. यी सबै असन्तुष्टिले कतै देश फेरि अर्को समस्यातर्फ धकेलिन्छ कि वा चाहिँ यी सबै कुराहरूलाई चाहिँ सरकारले मिलाएर लैजान सक्छ कि सक्दैन, जाँदा जाँदा यसमा के छ तपाईँको भन्नु अनुभव र सुझाव?
0: हजुर, नेपाली समाज चाहिँ परिपक्व हुँदै गएको छ. हामीले पोहोर सालको थ्रु दुई दिनको पछि पनि धेरै ठुलो अनिश्चय थियो, नेपालभित्र मात्रै होइन कि नेपाल बाहिर सबै नेपाललाई मन पराउने मानिसहरूले पनि हो नेपाल त अब कसरी माथि तङ्ग्रीहरू उठ्ला र भन्ने थियो होइन. हामी सात आठ दिन हामी त्यहाँ तङ्ग्रीहरू उठ्यौँ होइन, अनि आफै सरकार बनायौँ, हामी कसैले बाहिरको सहयोग लिएनौँ. हामी शङ्का गर्छौँ कतिपय पक्काबाट एकदम हाम्रो कन्सपिरेसी थियो छैन, नेपालमा बाह्य शक्तिले नै गर्यो, यसले नै गर्यो, त्यो कुनै शक्तिले गरेको रहेछ भने त हामी सरकारको गर्छ थाहा भयो भने हामीलाई कुनै शक्तिले यसो गर उसो गर भनेर कहिले पनि केही भएन. त्यो शक्ति रहँदै रहेछ, हुँदै नभएको शक्ति होइन अनुमान गरियो. तर हामीमा हाम्रो समाज चाहिँ परिपक्व हुँदै गएको छ. अब यो समाजमा बेला बेलामा असन्तुष्टि उठ्छन्, त्यो असन्तुष्टि उठिएन भने पनि राम्रो होइन, सबै सन्तुष्ट भयो भने पनि तपाईँको कतिपय गल्ती मा आँखा चिनिन्छ होइन, त्यसमा सुधार गर्नको निमित्त पनि असन्तुष्टि चाहिन्छ. असन्तुष्टि छ भन्दै नानी हात्तिन जाँदैन. तर म चाहिँ केमा आशावादी छु भने नेपाली समाजमा नेपाली नेतृत्वमा त्यो शक्ति छ, हाम्रा दलहरूमा पहिला पनि दलका विभिन्न विचारधारा हुँदा पनि अब ती दलका नेता गतिका थिए थिएनन् भन्ने बहसमा हामी प्रवेश नगरौँ. तर राष्ट्रिय समस्या आउँदाखेरि सबै दलका मानिसहरूसँगै बसेर वार्ता गर्ने, संवाद गर्ने, यो नेपालको ड्युटी हो, यो नेपालको शक्ति हो भनेर बाहिरका दुनियाँभरका मानिसहरूले पनि विदेशका नेतृत्वहरूले पनि भन्ने गरेका छन् होइन. हामी हाम्रो वृहत शान्ति सम्झौता हामी आफैले गऱ्यौँ, त्यसपछिका सबै किसिमका सहमतिहरू यहाँ आन्तरिक रूपमै गरियो होइन, संविधान सेवा निर्माण भयो, संविधान बन्यो, यो आन्तरिक रूपमै गरिएको त हो नि. त्यो राजनीतिक वृत्तमा पनि अहिले पनि देखिहाल्नु हो नि, यो विपद परेको बेलामा विपदलाई राजनीति गर्न हुँदैन, हामी जुनसुकै दल भए पनि सहयोग गर्नुपर्छ भनेर तपाईँको नेपाली सांस्कृतिक नेतृत्व, नेपाल नेकपाको नेतृत्व, माओवादीको सबै नेतृत्व लाग्नु भयो नि. यो सङ्कट भनेको यो सरकारको मात्रै होइन, यो सङ्कटले यो सरकार बढाएर लिएर गइयोस् भने कसैले भनेको छैन नि. त्यही भएर यो अप्ठ्यारो अवस्थामा मुलुकलाई समस्या परेको बेलामा एकबद्ध हुने र मुलुकको हितको निमित्त काम गर्ने चरित्र नेपाली समाजको छ, त्यो त्यसलाई गौण मान्नु, त्यसको त्यसलाई अवमूल्यन गर्नु हुँदैन हामीले. त्यही भएर त्यो कारणले गर्दाखेरि म चाहिँ अप्ठ्यारो पर्दैन भन्ने म विश्वस्त छु।
1: तर सरकार त जाँदा जाँदै सरकार फेसबुकबाट चल्यो भनेर हिजो मात्रै मलाई पूर्व गृहमन्त्री अन्तरिमकालकै तपाईँकै सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालजीले भन्नुभएको थियो सरकार त सिलिकन भ्यालीबाट चलिरहेछ, यो अलिकति राम्रो भएन, यो हरेक कुराहरू चाहिँ राज्यका यत्र संयन्त्रहरू विङ्सहरू हुँदाहुँदै पनि अर्को देशबाट फेसबुक त हाम्रो कन्ट्रोलमा छैन तर त्यताबाट सरकार चलाउन खोजिया छ, यो पटक्कै राम्रो भएन भन्नुभएको थियो, उहाँले असन्तुष्टि जनाउनु भएको थियो, यहाँको भन्नु के छ त्यसमा?
0: होइन, अहिले अहिले संसारभरि सबैले आफ्ना मूलनीतिहरू सामाजिक सञ्जालमा व्यक्त गर्ने अर्मुल गर्ने भित्र देखिहाल्नु भएको थियो नि। उहाँले संयुक्त राज्य अमेरिका अब विश्वको प्रमुख महाशक्ति त्यहाँको राष्ट्रपतिजीले सरकारका मूलनीतिहरू सरकारतिरबाट आउनुभन्दा पहिला नै उहाँले आफ्नो एक्समा अथवा उहाँको आफ्नै जुन सामाजिक सञ्जाल छ त्यसमा व्यक्त गर्नुहुन्छ। होइन, भारतमा पनि भारतीय प्रधानमन्त्रीले फेसबुकमा एक्समा आफ्ना धारणाहरू सरकारले घोषणा गर्नुभन्दा अगाडि नै व्यक्त गर्नुहुन्छ। त्यो पब्लिकको धारणा बुझ्नको लागि पनि उहाँहरूले व्यक्त गर्नुभयो। यो चाहिँ नेपाल मात्रै होइन, सबैतिर अन्तर्राष्ट्रिय सम्बन्धको रूपमा पनि जस्तै इजरायलको प्रधानमन्त्रीले गरेको कुनै काम पनि तारिफ गर्नु पर्यो भने म देखिरहेको छु भारतीय प्रधानमन्त्रीले यसमै केही लेख्नुहुन्छ, उताकोले पनि त्यसरी लेख्नुहुन्छ। सामान्य सञ्जालको प्रयोग गर्ने परम्परा पनि अब नियन्त्रित मुलुकहरू खास गरी अब दक्षिण कोरिया, म्यानमार, चीनमा पनि उत्पन्न रूपमा त्यसको सामाजिक सञ्जाल प्रयोग गरेको देखिन्न। अरू लोकतान्त्रिक मुलुकमा सबैतिर सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ। र त्यो नेपालको प्रयोग गरियो, यो अनौठो भयो,
1: पूर्व अर्थमन्त्रीज्यू, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। पूर्व अर्थमन्त्री रामेश्वर खनाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
4: यतिखेर हाम्रो बीचमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा। डाक्टर साहब, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद, गुड मर्निङ।
4: अब यो भारतमा 23-24 जयन्ती विद्रोह भएको एक वर्ष पूरा भएको छ डाक्टर साहब, फ्ल्यास ब्याक यसो फर्केर हेर्दा मैले डाक्टर साहबको सामाजिक सञ्जालमा यहाँले लेख्नु भएको स्टाटस पनि हेरेँ, धेरैलाई यो कालखण्डले दण्डित पनि गरिसकेको छ, तर वर्ष दिन हेर्दाखेरि डाक्टर साहबलाई कस्तो अनुभूति भइरहेको छ? हामी सही ट्र्याकमा, देश सही गाइडलाइनमा गइरहेको छ?
5: मैले आफ्नो धारणाहरू सुरुदेखि नै राखिआएकै छु। म कुनै दिन तीबाट गतिमा परिवर्तनमा बुझ्ने मान्छे भएको हुनाले जेएनजी विद्रोह भनेर रुचाउने जुन भयो भदौ 23 गते, त्यो नेपाली समाजमा एउटा लोकतान्त्रिकरणको प्रक्रिया पूरा भएपछि आफ्नै सामाजिक रूपान्तरण जुन तीव्र गतिमा हुन सकेन त्यसको विरुद्धको चाहिँ नवयुवाहरूको विद्रोह थियो। 23 गतेको विद्रोह थियो आन्दोलन, तर राज्यले चाहिँ अहङ्कारपूर्ण ढङ्गले चाहिँ जुन दमन गर्यो त्यसको प्रतिशोधमा भोलिपल्ट त्यो भयङ्कर हिंसात्मक भए विनाशकारी हुन पुग्यो। तर त्यसमा चाहिँ त्यसपछि चाहिँ त्यो आन्दोलनमा गलत तत्त्वहरू र कतिपय बाह्य तत्त्वहरू पनि घुसपेट गरेर त्यसलाई विषयान्तर गर्न खोजे। फेरि पनि हामीले नेपालीहरूले हामी सबैले बुद्धिमत्तापूर्ण ढङ्गले नै त्यसलाई निर्वाचनसम्म पुर्याएर निर्वाचनपछि नयाँ राजनीतिक शक्ति र नयाँ युवा नेतृत्व देशमा आउने परिस्थिति निर्माण गर्यौं। यसलाई समग्रमा हामीले सकारात्मक ढङ्गले हेर्नुपर्छ। नेपाली राजनीतिको एउटा पुस्तान्तरण र पुरानो भइसकेको मकिसकेको पुराना विचारहरूको विकल्पमा एउटा नयाँ विचारको खोजीको रूपमा यसलाई लिनुपर्छ।
4: डाक्टर साहब, नयाँ राजनीतिक शक्तिहरू सत्तामा आए, युवाहरूले चाहिँ देशको राजनीतिक शक्तिलाई चाहिँ ह्यान्डल त गरे, तर अपेक्षा अनुसारको काम मर्निङ सो अफ द डे भन्छ, त्यो अनुसार क्लियर नै थियो किनभने भ्रष्टाचार थियो, कुशासन थियो, अरूका कुरा सुन्न नसक्ने एउटा परिस्थिति देशमा डेभलप बन्दै गरेको थियो। फेसबुक सामाजिक सञ्जाल लगायतका प्लेटफर्महरू बन्द गर्ने जुन कुचेष्टा गरियो त्यसमाथिको पनि आवेगात्मक प्रहार नै थियो, तर पनि जुन किसिमको ध्वंस भयो यसमा चाहिँ कसको कमजोरी देख्नुहुन्छ डाक्टर साहब?
5: हो, यस्तो प्रकारको ध्वंस हेर्नु, म त एउटा राजनीति अर्थशास्त्र र इतिहासमा रुचि राख्ने विद्यार्थी भएको हुनाले विभिन्न जस्ता क्रान्तिहरू, फ्रान्सेली क्रान्तिदेखि अमेरिकी क्रान्तिहरू हेर्दै अहिलेसम्मका सबै क्रान्तिहरूको अध्ययन पनि गर्छु। त्यसले गरी प्रेरणा लिएर नेपालमा नै नयाँ गाउँको चाहिँ क्रान्ति गर्नुपर्छ भनेर हामीले 10 वर्ष जनयुद्ध गरेर अन्त्यमा र संविधान सभासम्म पुर्यायौँ पनि। यो सबैबाट हेर्दा म के देख्छु भने क्रान्ति विग्रह भनेको नाते तौले जस्तो त हुँदैन, त्यहाँ अलिकति अतिवादतिर जान्छन्, कुनै कमजोरी हुन्छन्, हत्या हिंसा चाहिँ बढ्छ, त्यो त हो। तर राज्यका प्रमुख अङ्ग जुन हुन्छन्, ऐतिहासिक अभिलेखहरू हुन्छन्, त्यसलाई नै नष्ट गर्ने ढङ्गले यस्तो प्रकारको विध्वंस, मैले विगतका क्रान्तिहरू एकात्तरमा यो 1970 अनि फ्रान्सको क्रान्ति आदि हुँदाखेरि चाहिँ अलिअलि भयो जस्तो म बुझ्छु। र अन्यत्र कुनै पनि क्रान्ति भएको बेलामा पनि आदि सत्ता नै विग्रह भएको बेलामा पनि यस्तो विध्वंस हुँदैन। त्यसैले हामी कहाँ जुन भयो यो चाहिँ सामान्य उत्तेजना मात्रै भएको जस्तो देखिँदैन। त्यसको के थियो भन्ने अन्तर्यमा चाहिँ खोज्नुपर्छ र नेपाली जनताले बुझ्नुपर्छ र नयाँ युवा साथीहरू, नयाँ इतिहास बनाउने हो उहाँहरू साथी सफल हुने हो भने त्यो तथ्य बुझेर मात्रै उहाँहरू सफल हुनुहुन्छ। त्यो तथ्य बुझ्नु भएन भने चाहिँ फेरि अहिले सत्तामा भएका साथीहरूलाई पनि गाह्रो हुन्छ। त्यसरी सत्य तथ्य छानबिन गर्नुहोस् भन्ने मेरो आग्रह त्यहाँ हो।
4: अनि अहिले चाहिँ अब जयन्ती दिवस मनाइएको यहाँले पनि देख्नु भएको छ, त्यहाँ पनि अलिकति केही आलोचनात्मक टिप्पणीहरू आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै पनि वाद प्रतिवादहरू चाहिँ शुरू भएका छन्। धर्मगुरूहरूलाई अगाडि राखेको, त्यो पनि कतिपय जेल सजाय काटिसकेका, कतिपय निकै चाहिँ विवादमा मुछिएका, करोडौं ठगी गरेका भन्ने विषय पनि जोडिएर आयो। जेएनजीका आफन्तहरू तल कराउँदै थिए, चित्कार गर्दै थिए। गृहमन्त्रीले स्वयं चाहिँ त्यहाँ बाहिर पठाउनका निम्ति गरेको जुन किसिमको त्यो व्यवहार देखिएको थियो, अनि जेएनजी पुस्ताले चाहेको यही थियो, यो देशले चाहेको यही थियो, यस्तै सरकार थियो भन्ने प्रश्नमा चाहिँ डाक्टर साहबको के छ सुझाव बनाई चाहिँ?
5: होइन, हो त्यही त, यो अलिक गम्भीर विषय छ, यसमा चाहिँ उहाँको ध्यान पुग्नु पर्यो। आज रवि लामिले चाहिँ तानेजीको झारखण्ड संसद भाषण पनि मैले सुने, यसमा उहाँले अलिकति चाहिँ आत्मसात गरे जस्तो हामी चाहिँ अहङ्कारी हुनुहुन्न है, हामी सिक्नुपर्छ र हाम्रा भाषाको प्रयोगमा र हाम्रो सोचमा नि परिवर्तन ल्याउनुपर्छ। हामी मात्रै सबै जानेका छौँ, अरूले केही पनि जान्दैनन्, मेरो इतिहासको ख्याले गर्नु पर्दैन, त्यसले सुन्ने एउटा त्यो इतिहास सुरु गर्ने हो भन्नु त गल्ती गर्नु हुँदैन भनेर उहाँ आफैले पनि त्यो कुरो भनेको हुनाले सायद उहाँमा अधिकारी त्यो बोध हुँदै जान्छ। त्यसो भएको हुनाले सुरु सुरुमा उहाँहरू सुन्दै हुनुहुन्छ र त्यो चाहिँ केही गल्ती चाहिँ भएकै हुन्छ। जस्तो चाहिँ अब त्यस्तो विवादित पात्रहरूलाई यस्तो बेला त घुसखोरी गर्छन् जो सत्ता भएन हुन्छ। हामी माओवादी आन्दोलनमा भएको मान्छेहरूलाई पनि थाहा छ, त्योभन्दा अगाडि काङ्ग्रेस एमालेहरू पनि भर्खर 46 सालपछि आउँदा त्यहाँ पनि पुरानो जो खराब तत्त्वहरू, भ्रष्ट तत्त्वहरू, पाखानी शक्तिहरू र पञ्चायती जो त्यो पनि विश्लेषण गर्थे, त्यो उहाँले पनि भोग्या हो, काङ्ग्रेस एमाले पछि माओवादीले पनि र अहिले राष्ट्रपतिले पनि त्यो भोग्न सक्छ। तर उहाँहरू बस्नुपर्छ भन्ने मेरो आग्रह हो।
4: डाक्टर साहब, अब नेपो बेबीहरू नै आए नि त होइन सत्ता र सरकारमा, त नेपो बेबी विरुद्धकै आन्दोलन थियो नि त त्यति बेला। तपाईँ र मैले पनि अन्तर्वार्ता गरेका थियौँ, तपाईँ र मेरो अन्तर्वार्ता रेकर्ड हुँदै गर्दा, प्रसारण हुँदै गर्दाखेरि देशमा जेएनजी आन्दोलन भड्कियो, तर नेपो बेबी विरुद्धको यो आक्रोश, यो आन्दोलन, तर सत्तामा त गरिबका छोराहरू छन् र डाक्टर साहब आज विपन्नकै छोराहरू पुगेका छन् सत्तामा, शक्तिमा,
5: नेपाली पश्चिमा देशहरूबाट फेरि आएको हो, सोसियल मिडियाले चाहिँ प्रचारित गरिदिन्छ, विभिन्न देशमा आफ्नै विशेषताहरू हुन्छन्। हामी कहाँ त भर्खर राजतन्त्र, राजाको छोरो, राजाको नाति नै राजा भइराख्ने देशमा भर्खरै लोकतन्त्र आएको छ। त्यसो भएको हुनाले अलिकति छन् सत्ता वरिपरि लाभ हुनेले, सत्तामा हुनेका सन्तानहरूले, आसेपासेहरूले लाभ लिएको त हो। तर चाहिँ त्यही प्रकृतिको पश्चिमा देशहरूमा, अन्य देशहरू जस्तो चाहिँ त्यस्तो चाहिँ होइन। यहाँको मुख्य समस्या चाहिँ हिजो चाहिँ आर्थिक विकास हुनु पर्थ्यो। अब हाम्रो लाखौँ युवा चाहिँ विदेश जानु जुन बाध्य छन्, विश्व कृषि अर्थतन्त्र डाउनडोल छ, उद्योग पनि विकास हुन सकेका छैन, खालि हामी श्रमिक सुनेर दिनुपर्छ आयात गर्ने यस्तो परिमित अर्थतन्त्रमा चाहिँ फाँसिरहेको छौँ। यसलाई बदल्ने र देशभित्रै सम्मानीय रोजगारी सृजना गर्ने, सबैले शिक्षा स्वास्थ्य प्रत्यावृत्ति गर्ने र जुन लोकतन्त्र संविधानमा लेखिएको छ व्यवहारमा चाहिँ सबैलाई त्यो प्रत्यावृत्ति गर्ने, यही नै म खेलबाट माग हो। त्यसो हामी विषयान्तर नगरी त्यसै नै केन्द्रित हुन पर्छ।
1: अब डाक्टर, मैले चाहिँ पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालजीसँग पनि कुराकानी गरेँ, उहाँहरूले चाहिँ जेएनजीहरूलाई एक ठाउँमा एकताबद्ध गर्नका निम्ति जेएनजी समूहको एउटा प्राधिकरण गठन गर्नुपर्छ भन्ने प्रस्ताव गर्नुभएको थियो अरे सुशीला कार्की नेतृत्वको सरकार ताकत, र अहिलेको सरकारले समग्र जेएनजीहरूलाई एक ठाउँमा उभ्याएको जस्तो त देखिएन, जेएनजी नै तितर बितर हुने अवस्था आयो। तर सरकारले उहाँहरूलाई एक दिक्का गर्न किन सकेन, कतै हाइज्याकरहरूले नै सत्ता कब्जा गरे कि भन्ने एउटा जुन प्रश्न छ, यो प्रश्नमा चाहिँ तपाईँको ऐक्यबद्धता वा भनाइ चाहिँ के छ? यो सत्य हो हाइज्याकरहरूले नै कब्जा गरे त्यतिखेरको आन्दोलनलाई चाहिँ डाक्टर?
5: अनि यसो दुई ढङ्गले हेर्छौँ, एउटा चाहिँ जेएनजीहरू भन्नु सशस्त्र विद्रोह, यो कुनै एउटा वैचारिक राजनीतिक एउटा जातीय क्षेत्रीय संस्था संगठन होइन, यो उनीहरू समूह मात्रै हो। त्यसो भएको हुनाले उनीहरू सबैको चाहिँ एउटै सोच एउटै चाहिँ समस्या एउटै समाधान हुन्छन् भन्ने हुँदैन। यहाँ चाहिँ खालि युवाहरूले चाहिँ सरकारको चाहिँ झ्याली झ्याली चिज गरेर तत्काल चाहिँ सोसियल मिडियामाथि जुन प्रतिबन्ध लगायो, अहिलेको पुस्तालाई चाहिँ बिलको युटी भनिन्छ नि त, डिजिटल न्युजमा नै पनि हुर्की हो। एआईसम्म जुन अहिले विकास भएको छ त्यो देशको जीवन भित्री बनिसकेको छ, त्यो त्यसमा चाहिँ समानता हो मात्र, आफै सामाजिक सांस्कृतिक मनोवैज्ञानिक सबै सोचहरू छ, प्रत्येक मान्छेको फरक हुन्छन्। त्यो सबै जेएनजीको चाहिँ एउटै संस्था एउटै संस्था बनाउने भन्ने हुँदैन, एउटै पार्टी भन्ने पनि हुँदैन। मुद्दाहरू चाहिँ कतिपय मुद्दा चाहिँ समान हुनु समान हुन सक्छन्। त्यसो भएको हुनाले चाहिँ उहाँहरूले यो दस बजी सहमति चाहिँ जेएनजीका आन्दोलनकारीहरूले गर्नुभएको छ सरकारसँग, त्यसलाई कारणले गर्दा जानुपर्छ। जो घाइते अपाङ्गहरू भए उहाँहरूलाई चाहिँ सम्मान सुविधा दिनुपर्छ भन्ने कुरो एउटा पात हो। अरू कुरो चाहिँ राजनीतिक ढङ्गले नै अगाडि बढ्नुपर्छ, सबै जेएनजीहरू एउटै राजनीतिक आन्दोलनमा एउटै पार्टीमा हुन्छन् हुनुपर्छ भन्ने हुँदैन।
1: दलका केही नेताहरू अध्यक्षहरू शीर्ष नेताहरू चाहिँ अब फेरि संसद पुनर्स्थापनाको मुद्दालाई लिएर अगाडि बढाउनुपर्छ भन्ने खालका पनि हल्ला सुनिएका छन् डाक्टर साहब। अब यो फेरि फागुन 21 गतिको निर्वाचन भइ नै सकेका छ, जेएनजी मित्र भद्र 23-24 भयो गत वर्ष, अब संसद पुनर्स्थापनाको मुद्दा लगेर सड़कमा हुमिँदाखेरिको परिणति के हुन सक्ला रहेछ?
5: यस्तो काल्पनिक कुरा नगर्नुहोस्, हामी नेपालीहरूले यस्तै
1: समय प्रस्ताव त गर्नु भएको छैन त, एमालेका अध्यक्ष केपी शर्माले प्रस्तावै
5: गर्नु, प्लिज प्लिज यतापट्टि समाज शक्ति खेर नपालौँ, भएको खोल कहाँ फर्किन्छ भन्दा चाहिँ नहुने कुरो गर्नुहुन्छ, समाज शक्ति बर्बाद नपार्नु, त्यो वाइयत कुराहरू हुन्। समाज अगाडि बढ्छ, हामी अगाडि नै जाने, यसमा टेकेर देशका जुन अन्तर्निहित गम्भीर समस्या छन्, आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक समस्या जुन छ त्यसलाई कसरी हल गर्ने, त्यसलाई समग्र नयाँ दिशा दिने एउटा नयाँ विचारको पनि खोजी बिचमा भइरहेको छ, त्यो कसरी अगाडि सार्ने भन्ने बहस गरौँ न, त्यो कसरी लैजाउँ
1: आर्थिक हिसाबले। आज भोटेपछि बाढीले निकै ठुलो वितण्डा मचायो देशमा, कोरोनाको सामना गर्नै पर्यो मुलुकले, भूकम्पको सामना गर्नै पर्यो। आज अर्थतन्त्रको दृष्टिले हेर्ने हो भने चाहिँ नेपाल कुन गतिमा चढ्छ, किनभने अब यहाँ आर्थिक हिसाबले जो जुनसुकै अर्थमन्त्री आए पनि, सरकारमा जुनसुकै व्यक्ति आए पनि आश्वासन त छरिन्छ, तर देशको आजको हविगत के हो, हामी कुन लेभलमा छौँ, हामी सस्टेन हुने खालको लेभलमा छौँ वा चाहिँ हामीलाई अझै निकै ठुलो खाडलमा गहिराईमा चाहिँ लगिरहेको छ अहिलेको परिस्थितिले?
5: दुईवटा कुरा हो नि, एउटा तपाईँले भोटेको चाहिँ बाढी भन्नुभयो, त्यो संरक्षण भएन, यो पानी परेर बाढी आएको होइन, यो हिमाली चाहिँ एउटा महाधिपत्य हो, त्यो विगतदेखि नै वातावरणीय प्रतिकूलता र आदि कारणले गर्दा चाहिँ हुने हुन्छ, त्यसैको चाहिँ सबभन्दा डर लाग्छ, अहिलेसम्मको इतिहासकै सबभन्दा खतरनाक खालको महाधिपत्य आएको
1: हो,
5: हामी गरौँला होइन। जहाँसम्म आर्थिक विषयको कुरा छ, मैले त म मेरो अर्थमन्त्री हुँदा मैले पेश गरेको जो बजेट 65 सालको बजेटको प्रस्तावना म आफैले लेखेको छु, त्यसलाई एकचोटि पढिनमा सबैलाई आग्रह गर्न चाहन्छु। मैले के भनेको छु भने हामी त एउटा कृषि प्रधान निर्वाचनमुखी अर्थतन्त्रमा लामो समय बस्छौँ, भर्खर वर्ष औद्योगिक अर्थतन्त्र उन्मुख भइरहेका छौँ, संसार कहाँ अगाडि पुगिसक्यो, त्यो पछिल्लो गति घटेर पनि पुग्दैन, हामीले तीव्र चाहिँ एउटा चाहिँ जहाज जस्तो चाहिँ उडान भर्ने चेतन गर्ने अर्थतन्त्रको नीति लिनुपर्छ भनेर मैले अर्थमन्त्री छँदा भन्ने गरेका छु। देवताको चाहिँ संविधान दिए कविताको अंश समेत दिएर उनले हुन्छु चन्द्र भनेर पनि प्रयोग गरे त्यसरी जानु पर्थ्यो. तर अब हामीले तिनीहरू त अर्को बजेट त्यस गरेर पाइन. नौ महिनामा त्यो सरकार भइहाल्यो. प्रधानमन्त्री सुनाखेरि पनि मलाई बजेट त्यस गरेर दिएन. दिन गरेर बजेट दिने मैले सरकार चलाएको हो. र अहिले त्यस यताका पनि सबै साथीहरू यो कुरा सुन्नै सुन्नु भएको छ. अरू काङ्ग्रेस पुष्कनीका साथीहरूले सबै त्यो बजारलाई सोधे भइहाल्छ भन्नुहुन्छ. अगाडि चाहिँ बढ्ने यसरी गयो भने देश बन्छ. मेरो दुवै छोरीलाई यो सुझाव छ. अहिले चाहिँ अलिकति म खतरा के देख्छु भने अलिकति पुरानाहरूले चाहिँ आफ्नो चाहिँ एउटा अहङ्कार अलिकति बन्दाबाद लिए जस्तो दिल्ली बजिए हुन्थ्यो भन्न खोज्ने नयाँ साथीहरू चाहिँ पुरानो सबै खत्तम थियो अनि पुरै चुन्नेबाट सुरु गरेका छौँ जस्तो अलिकति अहङ्कार प्रदर्शन गर्ने केही मान्छेहरूले विश्वमाहरूले यस्तो नै नहोस् भन्ने मेरो सुझाव
1: छ. हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण सुझाव समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
5: धन्यवाद.
1: हस् आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

0: काठमाडौँ काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा पर्सा चितवन धनुषा र नवलप्रासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ। संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा भने ग्यास अभाव उस्तै छ। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन चुनौती थपेको छ। यही भदौ 14 गते कृष्णभीरमा सड़क भाँसिँदा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन। वैकल्पिक मार्गबाट आएका ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन। उद्योग मन्त्रीले उद्योगी र कर्मचारीका कारण समस्या भएको दावी गर्नुभएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1,369 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 5,132 जना अझै सम्पर्कविहीन छन्। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्म 13,646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न 34 होल्डिङ सेन्टर स्थापना गरिएका छन्। विभिन्न 19 अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको पनि प्राधिकरणले जनाएको छ। नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाहरूको सुरुङभित्र फँसेकाहरूको उद्धारको प्रयास पनि भइरहेको छ। यसैबीच रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका 670 जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार व्यवसाय भ्रमण पर्यटन लगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ 10 गते भटेकोशीमा आएको बाढ़ीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो। नेपाल वायुसेना निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छूट दिने भएको छ। निगमले विज्ञप्ति निकालेरै विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको समेत स्पष्ट पारेको छ। धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका 7 सोपान खोलामा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको छ। गैराती 9 बजेतिर सुक्खा पहिरो खसेपछि त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको हो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सड़क सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क प्रयोग गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स .puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआई बाट सुरु गरौँ।
2: थप जानकारीका लागि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा मधेस र कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायात प्रभावित हुन सक्ने र नदी तथा खोलामा पानीको वहाव बढ़न सक्ने भएकाले ठूलो वर्षाको सम्भावना भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरकारवालाहरूसँग छलफल गरेको छ। छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्यूट विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्यूटर एसोसिएशन नेपाल महासंघ, त्यसै गरी ब्लक चेन एसोसिएशन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल भएको हो। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा फेरि उल्लेख बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको छ। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म भएकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ। त्रिपन्न.5 मेगावाट क्षमताको अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिटदेखि बाँतर्फको सुरुङ छिचोलिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका 7 भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँतर्फ जोड्ने 2506.3 मिटर सुरुङ छिचोलिएको जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ महासभाको 21 अधिवेशन शुरू भएसँगै विश्व शान्ति, जलवायु परिवर्तन, द्वीपको विकास, मानवाधिकार र बहुपक्षीय प्रणालीमा विश्वास पुनस्थापना लगायतका विषयमा छलफल केन्द्रित भएको छ। न्यूयर्कको राष्ट्रसंघको मुख्यालयमा अस्ति 8 सेप्टेम्बरदेखि शुरू भएको महासभाको यस वर्षको मुख्य विषय विश्वास पुनस्थापना, रूपान्तरण व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ रहेको छ। महासभाका अध्यक्ष बंगलादेशका खलिलुर रहमानले युद्ध, मानवीय संकट, भू राजनीतिक तनाव र जलवायु परिवर्तनका कारण विश्वमा बढ़िरहेको अविश्वासलाई सम्बोधन गर्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ। त्यसै गरी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि बहुपक्षीय प्रणालीप्रतिको विश्वास पुननिर्माण गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। युद्ध, गरीबी, असमानता, जलवायु संकट र आणविक तनावको जोखिम बढ़िरहेको अवस्थामा विश्वका साझा समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको भूमिका अझ महत्वपूर्ण भएको उहाँको भनाइ छ। अब केही खेल खबर। एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाली पुरूष क्रिकेट टोलीले अहिले ओमानसँग खेलिरहेको छ। मलेसियाको कुआलालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ताजा अवस्थामा 27 ओभर 2 बलको खेल भइरहँदा 4 विकेट गुमाएर 105 रन जोडेको छ। समूह एकको विजेता नेपाल फाइनल प्रवेशका लागि समूह बीको उपविजेता ओमानसँग प्रतिस्पर्धा गरिरहेको हो। नेपाल समूह चरणमा तीन खेल जित्दै सेमी फाइनलमा पुगेको हो। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै हङकङसँग हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र ओमान बीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 10 खेलमा भेट भएका छन्, जसमा नेपालले 4 खेल र ओमानले 6 खेलमा जित निकालेको छ। नेपाल आज पनि त्यही लक्ष्य पछ्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा रहेको छ। खेलका अर्को प्रसंगमा नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुँदैछन्। आजको खेलबाट शीर्ष 3 टोलीको टुङ्गो लाग्नेछ। आज पहिलो खेल दिउँसो 1 बजे अन्नपूर्ण र सगरमाथा बीच हुनेछ। त्यसै गरी दोस्रो खेल दिउँसो 4 बजे कर्णाली र मधेस तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तड़ बीच हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। सिंगल राउण्ड रोबिन लीग पछि शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन्। दोस्रो र तेस्रो रहने टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नेछन्। फाइनल खेल पर्सि भदौ 27 गते हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। माग अनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दावी, बजारमा भन्ने उस्तै अभाव, सरकारी व्यवस्थापन कमजोर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1369 पुग्यो। तीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट उद्धार। धादिङको सोपाङ खोलामा सुक्खा पहिरो खस्दा त्रिभुवन राजपथ अवरूद्ध, सड़क खुलाउने काम चल्दै। राष्ट्रिय संघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा, साझा समस्या समाधानका लागि राष्ट्रिय संघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटेरेसको भनाई। र एसएससी प्रिमियर कपमा नेपाल र ओमान बीचको खेल चल्दै एनभीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू: रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणि चूड को काक,
2: स्वच्छ सुंदर स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीक,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841949481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। संविधान दिवसको अवसर पारेर आउँदो असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ। उपत्यकाका विभिन्न 6 नयाँ रूटमा 28 रात्रिकालीन बस सञ्चालन गर्ने निर्णय गरिएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा हिजो काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रगिरी नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, किर्तिपुर नगरपालिका साझा यातायात तथा सरकारवाला बीच भएको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। अहिले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रगिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा गएको वैशाख 1 गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। त्यसलाई विस्तार गर्दै उपत्यकाको उत्तर, दक्षिण तथा पूर्व पश्चिम क्षेत्रलाई जोड्ने गरी थप रूटमा सेवा सञ्चालन गर्न लागि निर्णय अनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म 6, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमिलसम्म 6, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, किर्तिपुरदेखि न्यूरोड हुँदै नेपाल वायुसेवा निगमसम्म 4 र चक्रपथमा दुईतर्फी सञ्चालन हुने गरी 8 बस परिचालन गरिनेछ। 5 दिवंगत बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई भक्तपुरमा हिजो पञ्चदान पर्व मनाइएको छ। ऐतिहासिक परम्परा अनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल सम्वत 775 जयदेव वज्राचार्यले पञ्चदान पर्व शुरू गरेको भनाइ छ। बौद्ध संस्कृत अनुसार प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात पञ्चदान चन्हेका दिन यो पर्व मनाउने गरिन्छ। कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवसायीले भोटेको सीबाड़ी प्रभावितका लागि 8,54,300 रूपियाँ बराबरको आर्थिक सहयोग गरेका छन्। प्रधानमन्त्री दैवप्रको उद्धार कोषमा जम्मा गर्ने गरी हिजो कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। त्यसै गरी युलेन्स एजुकेशन फाउण्डेशनले भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 20,00,000 रूपियाँ सहयोग गरेको छ। युलेन्स एजुकेशन फाउण्डेशन, खोमलटार र बाँसबारीको युलेन्स स्कूल, अभिभावक संस्था एक्सन टीम फर पार्टनरशिप, एटीपी, बोर्ड अफ ट्रस्टीज, शिक्षक र कर्मचारीको संयुक्त पहलमा संकलित रकमको चेक फाउण्डेशनका संस्थापक अध्यक्ष सोम पनेरूको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हिजो हस्तान्तरण गरेको हो। र किष्ट अस्पताल ललितपुरले 5 बालिकालाई आमाको कलेज प्रत्यारोपण गरेको छ। किष्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डाक्टर अभिषेक थापाले विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई डिस्चार्ज गरिएको बताउनुभयो। बालिकाकी 33 आमाले आफ्नै कलेजको केही हिस्सा छोरीलाई दान गर्नुभएको हो। सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको अस्पतालले जनाएको छ। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 रात्रिकालीन बस सञ्चालन हुने, 6 नयाँ रूटमा सेवा विस्तार, काठमाडौँ उपत्यका सहित देशभर ग्यास अभाव कायमै, माग अनुसार आपूर्ति भइरहेको उद्योगीको दावी, र 5 दिवंगत बुद्धलाई नगर परिक्रमा ग्राई भक्तपुरमा पञ्चदान पर्व मनाइयो। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: के तपाईलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77118 र 98627-12-309। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएर के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98422-54496, 98421-93686 र 98420-76778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।

0: नमस्कार, म गायक अशोक मुकारुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: सँगै हुर्केका पढेका चारजना साथीहरू मध्ये यी दुई हुन्। आफ्नो प्लस टूको शिक्षा पास गरिसकेपछि बाँकी शिक्षाको लागि परदेशमा गएर उतै पढेर उतै समयमै आफ्नो भविष्य बनाएका।
2: अनि यी दुईजना नेपालमै केही गर्छु भनेर बसेका, तर जति दुःख गर्दा पनि आफ्नो भाग्य चम्काउन नसकेका।

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाई माधी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम, अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैँची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका एघारा पाँच र छ, सालपासिलिथो गाउँपालिका दुई तीन चार र छ। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची दश यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा पाँच वर्ष र पूर्वाधार निर्माणको लागि दस वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 9852555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 9852777376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको स्वामिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
4: टेलिफोन नम्बर 029570123,
5: मोबाइल नम्बर 9841067622।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने, अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भटेमा समिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
8: तब त त्यहीबाट हुन्छ त।
7: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि, साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माथि नगरपालिका चार, ओखरगोटे, संखुवा सभा, मोबाइल 9841093181 र 9869786333।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
12: Bye. भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
13: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
12: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
13: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
12: धन्यवाद दादा, म अहिले नै गइहाले।
13: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
12: खराक सम्पर्क सञ्जीव कटवाल 98135448।
13: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400069782।
14: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

छोट जति पकाए नि मान्दिन कानाछी के छ र मेरो खोट। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 10 बजे एकजनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। 5 58 पोखराममा गैराती वर्षासँगै परेको छ।

नेगाडी फर्पिङ फाखेलकुले खानी बिमफेटी मार्गमा चलेका छन्। साँगुरो पहाड़ी सड़कमा एकैपटक बढ़ेको ट्रक बस तथा अन्य सवारी साधनको चापका कारण यात्रुले लामो समय जाममा बस्नुपर्ने अवस्था छ। यसले नियमित आवागमन मात्र होइन काठमाण्डुका लागि अत्यावश्यक वस्तु तथा ग्यास लगायतका सामग्रीको ढुवानी समेत प्रभावित बनाएको छ। कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात ग्यास खाद्यान्न सहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीले यो बाटो प्रयोग गर्दै आएका छन्। करिब तीन घण्टाको एटौडा काठमाडौँ सड़क यात्रा सवारी चापका कारण अहिले पाँच घण्टामा लम्बिएको छ। कांग्रेस सभापति गगन थापा स्याङजा जाँदै हुनुहुन्छ। गत महिना निधन भएका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 45 औं पुण्य कार्यमा सहभागी हुन उहाँ आज स्याङजा सभापति थापाको स्वकीय सचिव शंकर कोइकेलका अनुसार थापाले पोखरा र स्याङजाका पार्टी नेता तथा कार्यकर्तासँग भेट्ने कार्यक्रम छ। उहाँ शुक्रबार काठमाण्डु फर्किने समेत जनाइएको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्गको कृष्णगिरीमा सड़क अवरूद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा पर्सा चितवन धनसारा नवलपरासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ। संघ विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न समेत आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा ग्यास अभाव पनि उस्तै छ। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झनै चुनौती थपेको छ। यही भदौ 14 गते कृष्णवीरमा सड़क भाँचिँदा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन। वैकल्पिक मार्गबाट आएको ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन। उद्योग मन्त्रीले उद्योगी र कर्मचारी कारण समस्या भएको दावी गरेकी छन्। संविधान दिवसको अवसर पारेर आउँदो असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ। विभिन्न 6 नयाँ रूटमा 28 रात्रिकालीन बस सञ्चालन हुन लागेको हो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता टंगुलको अध्यक्षतामा हिजो काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, किर्तिपुर नगरपालिका साझा यातायात तथा सरकारवाला बीच भएको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। अहिले काठमाडौँ महानगरपालिका, ललितपुर, चन्द्रागिरी नगरपालिका र बुढानीकण्ठ नगरपालिकाको समन्वयमा गएको वैशाख 1 गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। त्यसलाई विस्तार गर्दै काठमाडौँ उपत्यकाको उत्तर दक्षिण तथा पूर्व पश्चिम क्षेत्रलाई जोड्ने गरी थप रूटमा सेवा सञ्चालन गर्न लागि हो। निर्णय अनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म 6, भक्तपुरको जगतेदेखि रत्न पार्क हुँदै ठमेलसम्म 6, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरीको नागडुंगासम्म 4, किर्तिपुरदेखि न्यूरोड हुँदै नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा 2 सञ्चालन हुने गरी 8 बस परिचालन गरिनेछ। चक्रपथमा रात्रिकालीन बस सेवा सञ्चालन भएपछि यात्रु एक ठाउँमा बस परिवर्तन गरेर काठमाडौँ विभिन्न क्षेत्रमा पुग्न सक्नेछन्। यसरी यात्रा गर्दा अधिकतम 80 रूपियाँसम्म भाड़ा लाग्ने व्यवस्था गरिएको छ। त्यस्तै फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आग लागि हुँदा कम्तीमा 5 मृत्यु भएको छ भने 87 अझै सम्पर्कविहीन छन्। फिलिपिन्स कोस्ट गार्डका अनुसार घटनामा 42 उद्धार गरिएको छ। फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा आग लागि भएको हो। जहाजमा 117 यात्रु र 17 चालक दलका सदस्य गरी कुल 134 सवार थिए। कोस्ट गार्डका अनुसार फेरी कोरोनको मर्सिल्ला गाउँबाट करिब 2.2 किलोमिटर उत्तर

समुद्री क्षेत्रमा पुग्दा आग लागिभएको थियो। घटनास्थल मुख्य भूमिबाट तुलनात्मक रूपमा नजिक भएकाले उद्धार गरिएका 42 जनालाई तत्कालै नजिकैको उद्धार केन्द्रमा लगिएको छ। उद्धार गरिएका मध्ये 38 जना यात्रु र 4 जना चालक दलका सदस्य रहेका छन्। उनीहरूसँग विस्तृत जानकारी लिन बाँकी रहेको कोस्ट गार्डले जनाएको छ। आग लागेको कारण भने अहिलेसम्म खुलेको छैन। बेपत्ता व्यक्तिको संख्या कोष तथा उद्धार अभियान अघि बढ़दै जाँदा परिवर्तन हुन सक्ने कोस्ट गार्डले जनाएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: 97.6 MHz हरपल तपाईं सँगै
1: आँखा चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो जुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जानु
4: लाखै सल्लाह लिएर के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 90 पोइन्टिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51-094, 98126-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: भानुमा बासको खालिलो तामा कान्छीको मन भर्ने। भानुमा बास

मकाई नि मान्दिन हौ सनाछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ।

0: है के अरे कहाँ भिडियो कल त होइन रहेछ नि
1: होइन होइन टिकटक हो टिकटक
0: है जम अगाडि
1: केदार
0: कुरिरहेछ नि भाउजू भाइ कमाल भन्दैछ नि
1: के हो तिमीहरूले भाउजूलाई जिस्काउने
0: भाउजू
1: आमोसम्म थाहा छ नि तिमीहरूलाई
0: हो दाइ

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरीकी संगीतको यो कार्यक्रम इन्द्रणी। इन्द्रणीसँग म चन्द्रमणि छु, अनि टेक्निकलमा ईशाले साथ दिइरहनु भएको छ, र मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै भइरहँदा ती हाम्रा साझेदार रेडियो मार्फत पनि इन्द्रणी सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न माध्यमबाट सँगै भइरहँदा यी विभिन्न माध्यमहरूको सहारा अथवा यी विभिन्न माध्यमहरूको सहारा लिएर चाहिँ हामीलाई साथ दिइरहनु भएको छ। तपाईँ जो जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ, यहाँहरू सबैलाई म नमन व्यक्त गर्दै आजको यस कार्यक्रमलाई सोफा अब काठमाडौँले प्रायोजन गरेको छ। सोफा अब काठमाडौँलाई सम्झनुहोला, अब सोफाको आवश्यकता

0: हुन्छ। काठमाडौँ उपत्यका भरि डेलिभरीको व्यवस्था रहेको छ, काठमाडौँ उपत्यका भर डेलिभरको व्यवस्था रहेको छ, त्यसैले आज नै तपाईँले चाहिँ सम्झन सक्नुहुन्छ र फोन गर्नका लागि नम्बर पनि हामी दिन्छौ। यसको काठमाडौँभित्र गोठाटारमा यसको मुख्य कार्यालय रहेको छ भने वसुन्धरा र कलंकीबाट यसले आफ्नो सेवालाई अगाडि बढ़ाइरहेको छ। उपत्यकाको कुरा मैले गरे, अब देशैभर यसको शाखा सञ्जाल छ र विभिन्न ठाउँहरूमा, विभिन्न हाम्रा प्रदेशहरूमा, विभिन्न जिल्लामा रहेर पनि तपाईँले चाहिँ ती ठाउँहरूबाट पनि सफा हबलाई प्राप्त गर्न सक्नुहुन्छ र आफूलाई चाहिएको सफा चाहिँ खरिद गर्न सक्नुहुन्छ। अब यो पछि आज टेलिफोनमा कुराकानी गर्ने बसाई हो र तपाईँले टेलिफोन गरेर आफूलाई मनपर्ने गीतहरू गाउन सक्नुहुन्छ। त्यसैले 4591300 र 400 नम्बर खुलाउँदै गर्दा यतिखेर कोही हुनुहुन्छ, हामी स्वागत गर्छौ, आउनुहोस् कुरा गरौं। नमस्कार हजुर।
1: दर्शन हजुर,
0: परिवर्तन सम्भव छ?
1: परिवर्तन सम्भव छ सर।
0: हजुर, कहाँबाट को?
1: म धनराम भूषाल, बालाजु हाइटबाट।
0: बालाजु हाइटबाट। अनि के छ नयाँ नौलो तपाईँको, सुनाउनुहोस् त।
1: मेरो नयाँ नौलो ठिक छ सर, हजुरहरू के छ हजुर?
0: अनि हाम्रो पनि ठिकठाक छ, राम्रै छ, रमाइलै छ, होइन?
1: हजुर सर।
0: अब यही हो, हामीलाई ठिक छ, देश अस्त व्यस्त छ, यहाँलाई थाहा नै छ। गत साल आजको दिन सम्झनुहोस् त, स्मरण गर्नुहोस् त।
1: हो सर, यो आजको दिन अब त अस्तव्यस्त असत्तै के भने उजारिएको नेपाल, अनि उजारिएको जडेको जलेको, अनि धेरैलाई सो परेको दिन थियो सर आज।
0: त्यही त हेर्नुहोस्, हिजो भाद्र 23 गते जेएनजीले आन्दोलन गरेको थियो, त्यो ठिक थियो। अनि 24 गते विधंस भयो, त्यो बेठिक थियो, होइन? 23 गते आन्दोलन भयो जसले चाहिँ सामाजिक सञ्जालका कुराहरू आए, रोगका बन्देजका कुराहरू आए, त्यसपछि तपाईँको सुशासनका कुरा आए, भ्रष्टाचारका कुरा आए, यी धेरै भइसकेपछि जेएनजीले चाहिँ आवाज उठाए भन्दा जेएनजीले हिजो भाद्र 23 गते आन्दोलन गरेका थिए, त्यसपछि 24 गते त्यो आन्दोलनले उग्र रूप लिँदै विध्वंस मचिएको चाहिँ 24 गते थियो, होइन? आज यतिखेर देश जलिरहेको थियो,
1: डरिरहेको थियो, अब सबै त्यो शहीद छ परिवार रोइरहेका थिए, हजुर हामी पनि रोइरहेका थियौँ। अब के भने, तर एउटा कुरो केही हुनालाई उही एउटा कविले लेख्नु भएको चाहिँ बन्दना थिए बिचारो सपुत मरेर नगए भने चाहिँ कस्तो भन्दा फेरि सर, अब यो जुन हुन्छ जे हुन्छ राम्रैको लागि हुन्छ भने जस्तो, अब यो दुध पनि धेरै उम्रेसी पोखिन्छ भने जस्तो, पहिला पहिलाको नै म हामी जस्तो कोही छैन, हाम्रो मात्रै हो देश, हामीले मात्रै जे गरे नि हुन्छ भन्ने कुरा जुन कुसुमले सोचाइ राखेको थियो नि, त्यो सोच्ने गर्दा फेरि 12 बजे नि
0: त्यसपछि त्यो भयो। फेरि अहिलेको अवस्था पनि त्यस्तै छ नि, तपाईँले मन्त्रीज्यूहरूको सांसदज्यूहरूको सुनिरहनु भएको छ नि, उहाँहरूले दिनुभएको अभिव्यक्तिहरू
1: अभिव्यक्तिहरू त सर, अब के भने, अब बोल्दा बोल्दै कहिले काहीँ जिरो चिप्लिने भए पनि पहिला धेरै बोल्थे, काम गर्दैन थियो, अहिले काम गर्छन् धेरै बोल्दैन नि, त्यति कुरो मात्रै हो। अब कस्तो भन्दाखेरि, अब काम सुरु गरे भए धेरै जिरोमा फर्का दिन मान्छे नि काम छैन। अनि एउटा कुरो के भन्दाखेरि, अब उही काटे घाउमा नुनचुक हाल्दै जस्तो भयो सर, अब के भने,
0: ठिक छ, यो तपाईँको ठाउँबाट तपाईँले ठिक भन्नुभयो, तर देश हेर्नु अस्त व्यस्त छ, कहिले दैवी प्रकोपले नै हामीलाई सताउँछ, कहिले जेएनजीको नाममा आन्दोलन हुन्छ, कहिले के को नाममा हुन्छ, अब हुँदाहुँदै तपाईँका विभिन्न कारणले गर्दा देशमा ग्यासको हाहाकार भइरहेको छ, होइन? घण्टौंसम्म लाइन बस्नु परेको छ, अनि विदेश जान रोक्नेहरूको आज झन बढी विदेश जिनेहरूको चाहिँ लड्को बढेको छ, खै के हो के हो, सुशासन हो कि के हो, बुझ्नै गाह्रो भइसक्यो।
1: त्यस्तो नि सर, भर्खर भर्खर देश मिल्ने थियो, फेरि अब उही प्रकृति मैले भने नि काटे घाउमा देश मिल्छु छ, त्यस्तो देश विपत्ति पनि आइपऱ्यो, अब यो प्रकृतिले नै विपत्ति दियो, सबै कुरो भयो, सबै कुरो अब पाटो घाटो, अब कसलाई के भन्नु खै सर, अब के भने, अब प्रकृतिले नै त्यस्तै गरेको छ, अब त्यस्तै त्यस्तै कसलाई के भन्नु सर, भन्नै
0: गाह्रो। अब आन्दोलनको बलमा सरकार नयाँ बनो, सरकार आए पनि हात्ती आयो, हात्ती आयो फुस्ले भने जस्तो भइरहेछ। ल ठिक छ, अब गीत गाउनुहोस्।
1: सबैतिरबाट बिग्रियो क्या, सबैतिरबाट
0: बिग्रियो, अब गीत गाउनुहोस्।
1: सबभन्दा प्रकृतिले बिगार्यो क्या सबभन्दा,
0: ल अब गीत गाउँ त विशालजी।
1: ए मध्य रातमा मतिम्रो साथमा सिन्धे थाकमा तुसारो पात पातमा माया यो जुबन ठाडो हो, अनि ओरा सारा नानीर माया आज साह्रै नै गाह्रो भो। मध्य रातमा मतिम्रो साथमा सिन्धे थाकमा तुसारो पात पातमा माया यो जोपन ठाडो हो, अनि ओरा सारा नानीर माया

0: साह्रै नै जाडो भो अनि माया आज साह्रै नै जाडो भो ए देख्छु टाढा लक्षीको मारा जुमा काडा उमारिन सार आज साह्रै नै जाडो मन सार जो बन साह्रै नै जाडो भो अनि शरण माया आज साह्रै नै गाह्रो हो देख्छु तारा लक्ष्मीको मारा जुमै कडा उमारिन सार माया यो पनि साह्रो हो अनि शरण माया आज साह्रै नै गाह्रो हो अनि शरण माया आज साह्रै नै गाह्रो हो आउन काली यो दिल छ खाली लगाउ बाली यस पाली आया साह्रै नै गाह्रो जीवन साह्रै नै गाह्रो हो अनि शरण माया आज साह्रै नै गाह्रो हो
1: एकदम धन्यवाद छ है त तपाईँलाई
0: सबैको भलो सकारात्मक सोचाइ ऊर्जा सिक्किम नै होस् यति आएर कदा गर्न सिकौँ मलाई देशी केटी भन्दा नि मैले देशलाई केटी भनेर अगाडि बढ्नु होला भन्दै सबैको शुभ भन्दै बिदा भयो
1: धन्यवाद छ धनराम भुषाल हुनुहुन्थ्यो बालाजु हाइटबाट कुराकानी भइसकेको छ अब हामी गीत राख्छौँ कि टेलिफोन लिन्छौँ टेलिफोनलाई लिन्छौँ टेलिफोनमा कोही हुनुहुन्छ नमस्कार
2: हेलो नमस्ते नमस्कार
1: परिवर्तन सम्भव छ कसको आवाज हो
2: म यता अरुण पारी भोजपुरबाट वरुण चञ्चले
1: ओहो अरुण पारी भोजपुरबाट आउने वरुण चञ्चले अनि गाउँ बस्तीमा हो वरुण आज भोलि
2: गाउँ बस्ती चाहिँ छ दाइ अलैँची टिप्न जान आँटेको खेतालाहरू
1: होइन अहिले गाउँ बस्तीमा कामै काम जता हेरे पनि कामै काम सामाजिक सञ्जालमा हेरौँ व्यस्तै व्यस्त देखिन्छ अनि यतिको गाउँघरमा व्यस्त भएपछि किन चाहियो सहर भने जस्तो लाग्ने के
2: हजुर हुन त्यो हो त अब
1: सहरको सहर भन्दा त्यही नै गाउँ बेस छ नि त होइन र
2: पक्कै पनि दाइ हुन त
1: अनि के छ अनि अहिले वरुण भन्छ अब अलैँची टिप्न जाँदै हुनुहुन्छ होइन
2: दाइ यति बेला अलैँची टिपेको 9-10 दिन भइसक्यो अब अझै बाँकी छ
1: कति मन टिप्नु भयो अहिलेसम्म
2: अहिलेसम्म टिप्यो होला दाइ 6-7 मन टिप्यो होला
1: 6-7 मन टिप्यो होला है कति जति आउँछ आमदानी राम्रो छ अलैँचीको होइन
2: ठिकै छ दाइ राम्रै छ
1: ल ठिक छ अनि अब हिमाची कता त बहिनी
2: बहिनी अहिले काठमाडौँतिरै छिन् बहिनी चाहिँ अलिक बिरामी बिरामी छिन् अनि उपचार गर्दै यसो बस्दै छिन् अहिले चाहिँ ठिकै छ दाइ राम्रै छ
1: बहिनीलाई पनि सम्झना छ अनि अब वरुण चञ्चले आइसकेपछि खुसी लाग्छ पुरानो मित्र जुन समय हामी भर्खरै पूर्वतिर छाएका थियौँ त्यो समयदेखि हामीले वरुण चञ्चलेहरूको हिमा राईहरूको साथ पाएको हो नि त हामीले होइन
2: हजुर पक्कै पनि दाइ
1: अनि ल अब कुन गीत गाउने आज वरुण
2: हुन्छ म पूर्वेली गीत गाउँछु ल दाइ आज
1: ल गाउनुहोस्
2: हुन्छ लेखै म चौरी भीमा भीरमा

0: माया तपेर कदनु थार डडै काटेर कदनु थार डडै काटेर।
1: साह्रै मिठो पूर्वेली भाकाको लागि वरुण चञ्चलाई चञ्चलेलाई म धन्यवाद दिन चाहन्छु। यति सुमधुर भाका धेरै पछि आएर पनि एकदम आनन्दित तुलाइदिनु भयो हामीलाई। हुन्छ अब वरुण विशेष गरी अब अलैँची टिप्नुमै व्यस्त हुनुहुन्छ, जानु होला टिप्नु होला।
0: सानो मेसेज छुट्छु ल दाइ।
1: हस् हस् हस्
0: हुन्छ। एकदम मिडिया प्रेमी हाम्रो साथी, हाम्रो सङ्घ सभाको साथी कृष्ण खत्री अनि यता भोजपुरको भाइ हाम्रो सन्तोष काफले अहिले चाहिँ मलेसियातिर हुनुहुन्छ, उहाँहरू दुवैजनाका जन्मदिन परेको छ, उहाँहरूलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना। म र हाम्रो आशिष नयन बस्तेको साइडबाट भन्दै छुट्टिन्छु ल भाइ। भाइ
1: ल धन्यवाद छ। पक्कै पनि आफ्ना साथीहरूको जन्मदिन र जन्मदिनलाई सम्झिँदै उहाँले शुभकामना पनि दिइसक्नु भएको छ, एकदम धन्यवाद छ। अब हामी एउटा गीत राख्छौं जस्तो लाग्यो है। प्रविधिमा ईसाले साथ दिइरहनु भएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरै रेडियोबाट छौं, विभिन्न रेडियो सुन्दै हामीलाई टेलिफोन गरिरहनु भएको छ। टिकटकमा पनि धेरै साथीहरू हेरिरहनु भएको छ, तपाईँ जोडिनु होला भन्दै यतिखेर हामी राख्दैछौ गीतलाई नै।

0: देशै बरका रेडियोबाट यिनीहरूलाई सुनिरहनु भएको छ। मेरा प्यारा प्यारा साथीहरू, मेचीदेखि महाकालीसम्म, घरदेशदेखि परदेशसम्म, तपाईँ जहाँ रहेर भएर पनि इन्द्रणी सुन्दै गर्दा अब हरितालिका तिज आउने लाग्यो अनि हरितालिका तिज लक्षित गीतहरू बजारमा छन् र त्यही बीचमा विष्णु माझीको यो असाध्यै सुमधुर गीत यहाँलाई सुनाइसकेपछि म फेरि पनि मेरा प्यारा प्यारा मनहरूलाई स्वागत गर्न चाहन्छु। हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित बसाइमा छौं र सोफा हब काठमाडौँ भन्ने बित्तिकै तपाईँले फर्निचर अनि त्यसपछि सोफाको लागि चाहिँ सम्झनै पर्ने नाम हो। विशेष गरी अहिले नयाँ नयाँ कुर्सीहरूको पनि त्यहाँ कुर्सीहरू पनि आएको छ, विशेष गरी हामीले त्यहाँ चाहिँ कुर्सीहरू पनि प्राप्त गर्न सक्छौ। त्यसैले फोन गरेर तपाईँले थप जानकारी लिन सक्नुहुन्छ भन्न चाहन्छु म यहाँलाई, र सोफाको लागि त सम्झन सक्नु नै हुन्छ। काठमाडौँभरि डेलिभरीको व्यवस्था छ, तपाईँले अर्डर गरिसकेपछि, ठेगाना दिइसकेपछि तपाईँकै घरसम्म, तपाईँकै रूमसम्म आएर मजाले सोफा सेट फिट गरेर उहाँहरू जानुहुनेछ अनि तपाईँको रोजाइ अनुसार, तपाईँको कोठाको साइज जे छ त्यो अनुसार चाहिँ नयाँ नयाँ डिजाइन पनि बनाउन सक्नुहुन्छ। टेलिफोनमा कोही हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर नमस्ते दाई।
0: परिवर्तन सम्भव छ, कसको आवाज हो?
1: हजुर म भोजपुरबाट उर्मिला राई।
0: उर्मिला राई, आज भोजपुरबाट वरुण चञ्चले पनि आउनुभयो, ट्याक्क तपाईँ पनि आउनुभयो उर्मिला जी, खुसी लाग्यो। एकै ठाउँका मित्रहरू दुईजना आउनुभयो जिल्लाको, होइन?
1: हजुर हजुर त्यसै भन्नुपर्छ।
0: अनि के छ तपाईँको खबर, कहाँ हुनुहुन्छ, कुन गाउँमा हुनुहुन्छ अहिले?
1: म भोजपुरको रामप्रसाद राई गाउँपालिका आठमा भन्नुपर्छ।
0: ए, रामप्रसाद गाउँपालिकामा हुनुहुन्छ?
1: हजुर।
0: अनि तपाईँहरूकोतिर चाहिँ अलैँची हुन्छ कि हुँदैन त?
1: हाम्रोतिर हुन्छ भन्नुपर्छ, तर हाम्रो चाहिँ छैन, अब अरू गाउँ घरको छरछिमेकीको छ भन्नुपर्छ।
0: ए ए ल ल ल, अनि सबै ठिकठाक छ नि?
1: हजुर सबै ठिकै छ।
0: अनि मजाले अरुण एफएम घन्किरा होला, होइन?
1: हजुर अरुण एफएम मजाले बजिरहेछ, घन्किरहेछ, सुनिरहेको छु।
0: कति रमाइलो। ल अब कुन गीत गाउनुहुन्छ उर्मिला?
1: हुन्छ म थोरै गाउँछु नि।
0: ल समय सुरु भयो, गाउनुहोस् न त।
1: हुन्छ। पैसा थिसा मङ्सिरको सात

0: लाई बोली चोखो माया गर्ने हरूलाई।
1: एकदम धन्यवाद छ। यति समधुर तपाईँहरूले कमलाधिकारीले गाउनु भएको यो गीतमा तपाईँले आवाज दिएर अझ रमाइलो बनाइदिनु भयो इन्द्रणीको बसाईलाई, तपाईँलाई धन्यवाद छ। हुन्छ, आउँदै गर्नु होला बेला बेलामा। हस् ल, नमस्कार छ उर्मिलालाई। टेलिफोन लिन्छौ, ल एउटा टेलिफोन लिऊ। नमस्कार हजुर।
2: हजुर नमस्ते, नमस्कार, शुभ बिहानी।
1: हजुर शुभ बिहानी, कसको आवाज कहाँबाट हो नि?
2: म रामेछापको डडुवाबाट सुमि थामी।
1: सुमि थामी रामेछापको डडुवामा हुनुहुन्छ?
2: हजुर हजुर।
1: के छ डडुवातिरको खबर सुनाउनुहोस् त हामीलाई।
2: डरुवातिर खबर ठिकै छ, राम्रो छ, रमाइलो छ दाइ, कामतिर व्यस्त छु।
1: ल तिमी खुसी लाग्यो इन्द्रणीलाई सम्झिएर टेलिफोन गर्नुभयो होइन?
2: एकदमै लाइभ सुनिरहेको छु दाइ, त्यही भएर
1: लाइभ सुन्दै गर्दा रमाइलो लाग्छ है।
2: हजुर एकदमै रमाइलो लाग्छ भन्नु न।
1: अनि कुन गीत गाउने हो आज सुमी?
2: हजुर पनि साथ दिइरहेको छैन, अरू जग्गा लागिरहेको छ, म ट्राई गर्छु नि।
1: हुन्छ

प्रभावित मानिसहरूको पुनर्स्थापनामा निरन्तर जुटिरहेको छ प्रधानमन्त्री कार्यालयले भनेको छ। सही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढ़ी प्रभावित क्षेत्रको खोज उद्धार राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्ने बैठक बोलाइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। कृष्णवीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग 10 दिनदेखि अवरूद्ध हुँदा हेटोडा काठमाण्डु सड़कमा सवारीको चाप परेको छ। मुख्य सड़कबाट आवागमन हुन नसकेपछि काठमाण्डु आउने तथा काठमाण्डुबाट बाहिरिने सवारी साधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौडा काठमाण्डु सड़कमा पछिल्लो एक सातादेखि सवारी चाप अत्याधिक बढ़ेको छ। सवारीको चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ 16 गतेदेखि साना ठूला सवारीलाई काठमाण्डु हेटौडा आवत जावत गर्न छुट्टा छुट्टै रूट तोकेको छ। 10 चक्कासम्मका मालभाग सवारी साधन काठमाण्डुतर्फ आउन त्रिभुवन राजपात्र फर्कोदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। समसामयिक राजनैतिक विषयमा छलफल गर्नका लागि बैठक डाकिएको हो। कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेको सचिवालयका अनुसार बैठक बिहान 11 बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। पछिल्लो समय विकसित राजनैतिक घटनाक्रम संसदमा पार्टीले खेल्नुपर्ने भूमिका र आगामी कार्यदिशाका बारेमा बैठकमा छलफल हुनेछ। बैठकमा पार्टीका तर्फबाट संसदमा प्रस्तुत हुने एजेण्डाहरू र सरकारका काम कार्यवाही बारे समेत समीक्षा हुनेछ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अखिल नेपाल राष्ट्र स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि, क्यासको अभाव, कालोबजारी विरूद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ। संगठनका केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी परिपत्र अनुसार जनजीविकाका सवाललाई लिएर तत्काल सड़क संघर्षमा उत्रिन माथतका सम्पूर्ण प्रदेश, जिल्ला, विश्वविद्यालय, क्याम्पस तथा पालिका कमिटीहरूलाई निर्देशन समेत गराइएको छ। परिपत्रमा ग्यासको अभाव, कालोबजारी तथा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरूको बढ़दो महँगीले गर्दा आम जनताको दैनिक जीवन अत्यन्तै कष्टकर बन्दै गएको उल्लेख गरिएको छ। विपन्न परिवारको चुलो बल्न कठिन भएको, सुत्केरी आमाहरूले पेटभरि खाना नपाउने अवस्था सृजना भएको र विद्यार्थीहरू पढ्न विद्यालय जानुको सट्टा ग्यासको लाइनमा बस्नुपर्ने बाध्यता बनेको भन्दै संगठनले सरकारको ध्यान आकर्षण गराएको छ। त्यसैगरी सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारी नीतिका कारण सरकारी अस्पतालहरूको स्वास्थ्य सेवा प्रभावित भएको र सर्वसाधारण नागरिक उपचारबाट वञ्चित हुनु परेको भन्दै सो व्यवस्थाको तत्काल अन्त्य गर्न माग गरिएको छ। जनताको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, बाँच्न पाउने अधिकारप्रति सरकारले जवाफदेही बनाउनका लागि विरोध प्रदर्शन, ज्ञापन पत्र, धरना तथा घेराउ लगायतका दबावमूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न माथतका कमिटीहरूलाई समेत निर्देशन गराइएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संवैधानिक परामर्शका लागि लोक सेवा आयोग पुगेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विधेयक आयोगमा पठाएको हो। पालेन शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो सय दिने कार्ययोजनामा संघीय निजामती सेवा ऐन निर्माणलाई उच्च प्राथमिकतामा राख्दै विधेयक तर्जुमा गर्ने लक्ष्य राखेको थियो। गत वैशाख 11 गते मन्त्रालयले मस्यौदा सार्वजनिक गरी सुझाव मागेको थियो। अर्थ मन्त्रालयले जेठ 6 गते नै स्वीकृति दिए पनि मन्त्रालयहरू बीचको समन्वयको अभाव र प्रक्रियागत ढिलाइले विधेयक लामो समय थन्किएको थियो। जेठ 12 सामान्य प्रशासन मन्त्रालयले कानून मन्त्रालयमा कानूनी विषयमा परिमार्जनका लागि पठाइएको थियो। कानूनले विधेयक साउन 25 गते पुनः सामान्यमा फिर्ता पठाएपछि त्यसपछि सामान्यले अर्थमा पुनः स्वीकृतिका लागि पठाएको थियो। भदौ 18 गतेको मन्त्री परिषद बैठकले विधेयक लोकसेवा आयोगमा पठाउने निर्णय गरेको थियो। बुधबार विधेयक आयोगमा दर्ता भएसँगै सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव एकदेव अधिकारीले जानकारी दिएका छन् भने लोकसेवा आयोगबाट राय र परामर्श प्राप्त भइसकेपछि मन्त्री परिषद हुँदै विधेयक संसदमा दर्ता हुनेछ। बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्गको कृष्ण बिरवा सड़क अवरूद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ, काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, चितवन अनुसार नवलपरासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ। संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा ग्यास अभाव उस्तै छ। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन चुनौती थपेको छ। यही बदौ 14 गते कृष्ण बिरवा सड़कमा सिधा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन। वैकल्पिक मार्गबाट आएको ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छ। उद्योग मन्त्रीले भने उद्योगी र कर्मचारीका कारण समस्या भएको दावी गरेकी छन्। शंखसभाको 5 खपन नगरपालिका 8 पोखराङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 5 खपन 8 पोखराङमा गैराती वर्षासँगै परेको चट्याङ लागेर अलैची केलाउँदै गरेका एकजनाको मृत्यु भएको भने दुईजना गम्भीर घाइते भएका छन्। 5 खपन 8 पोखराङमा अलैची भट्टीमा अलैची केलाउँदै गरेका 28 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिएका छन्। हुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका 28 वर्षीय हालको पाँच कपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृतक घोषणा गरेका हुन्। त्यसै गरी चट्याङ लागेर सही ठाउँका 64 वर्षीय पुष्पलाल कटवाल र 62 वर्षीय सत्र बहादुर दाहाल गम्भीर घाइते भएको प्रहरी निरीक्षक राजवंशीले बताएका छन्। घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते 64 वर्षीय कटवाल र 62 वर्षीय दाहालको पाँच कपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी भर्तीवाल डाँडाबाट करिब 4 किलोमिटर पूर्वमा रहेको समेत जनाइएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: हरेक दिन साथी बनी आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँछरीको टाइम अब म्यासेज तपाईकै रोजाई तपाईकै देश विदेशसम्म तपाईको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ मांगसिबुङ गाउँपालिका 3 इलाम
3: सुस्मिता नाछिरिङ सर्पसिलिछो 3 चौकीडाँडा भोजपुर हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
3: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
2: सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
2: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
3: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई किलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
3: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
3: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
3: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
3: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
2: मिडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 सङ्खुरुङ संखुवा सभा
3: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: किशोर कोइर राई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
2: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
3: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई हातबारे नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
3: अविरल घरती मगर चयन माथी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
3: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
3: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदा झैं म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेख बेचेको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुन्दै हुनुहुन्छ र तपाईँले हामीलाई चाहिँ विशेष गरी रेडियो अरुणलाई विभिन्न मोबाइल एप्लिकेशनहरूबाट पनि सुन्न सक्नुहुन्छ। मोबाइल एप्लिकेशन हाम्रो पात्रो नेपाली पात्रो अलएफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट तपाईँले संसारै भरबाट केही साथ सुन्न सक्नुहुन्छ। तपाईँ यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने आशा गर्छु यो समय तपाईँ हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रममा हामी तपाईँले चाहिँ पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं। तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहनु भएको छ यही अपेक्षा लिएकी छु। कार्यक्रममा आफ्ना सम्झना सन्देशहरू पठाउनको निम्ति भने रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं। सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट तपाईँले आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका ती मेसेजहरूलाई वाचन गर्छु अनि तपाईँकै रोजाएका समधुर गीत संगीतहरू तपाईँकै निम्ति सुनाउनेछु। तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर साथ दिइरहनु भएको छ यही अपेक्षा गर्दै गर्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। त्योभन्दा पहिला यो कार्यक्रमलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी मनहरूप्रति हार्दिक नमन विशेष धन्यवाद व्यक्त गर्दै अब तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। सो आजको लागि पहिलो मेसेजको रूपमा शिशिर चञ्चलेको मेसेज प्राप्त भएको छ। उहाँले लेख्नुहुन्छ, हाई रमा नाना फ्याफुला तामाङको संस्कृतिमा म शिशिर चञ्चले पारी पाँच कपनबाट भन्नुभएको छ। नाना एउटा गीत रोजेको छु बजाइदिनु ल भन्नुहुन्छ। रोदीमा गीत गाएको लोकसंग लिङ्क तल राखिएको छु भनेर लेख्नुभयो। बज्ने गीत सुनाउनु पर्दा घर परिवारमा सम्झना अनि आज जन्मदिन मनाउनुहुने सन्तोष काफले सरलाई जन्मदिनको शुभकामना, साथीहरू नातिनी दिल्सा राई त्यसै गरेर दिदी अस्मी सोताङ अनि अर्को दिदी राईनी राजकला बहिनी सुनिता कुलुङ लगायत कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि मिस यू भनेर लेख्नु भएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी अर्चना सरी आचल युञ्जन हुनुहुन्छ, युञ्जन आचलजीले लेख्नुहुन्छ, हेलो गुड मर्निङ नमस्ते दिदी, इट्स मी आचल युञ्जन फ्रम चैनपुर। यस प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा जस्ट फर यू एण्ड हस्बेन्ड प्रिन्स पाखरिन एउटा सङ रोजेको छु बजाइदिनु न है दिदी भन्नुभएको रहेछ। रहर छ सँगै अञ्जु पन्त र सुगम पोखरेलको आवाजमा रहेको गीत हो लगायत सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्दै गएर नमस्ते बाई बाई भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ आचलजी मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ जुनिता बम्जन, जुनिता दिली हाई सिस फ्याफुल्ला नमस्ते सुन्दैछु भोजपुरबाट, जुनिता बम्जन हो। बज्ने गीत सबैको लागि मिस यू अल एन्ड ह्याभ वन्डरफुल डे भनेर लेख्नु भएको छ। विनिता दाहाल सुवेदीले हेलो दी के छ खबर, विनिता दाहाल धनकुटाबाट हो। आज मलाई आइनामा यो भन्ने सङ सुनाइदिनु न ल भन्नुभएको रहेछ खुशबू सुवेदी र लुचना सुवेदी, त्यसै गरेर लुकेश सुवेदी, सुषमा दाहाल, विमला दाहाल, झुमा दाहाल, अनि कुमार दाहाल, त्यसै गरेर तुलसा खड्का, जानुका चापागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटवाल, त्यसै गरेर डम्बर ढुङ्गाना अनि विष्णु खनाल, शुक्रराज रसाली, निर्दोष अनि हरबल रोशनी लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। विनिताजीले मेसेज पठाउँदा सधैँ जसको कमाले पनि छुट्याउनुहुन्न, धेरै साथीहरू नाम लेख्नुहोस् र सरस्वती यो हुँदाखेरि चाहिँ वाचन गर्न केही गाह्रो हुन्छ होइन, नाम झुकिन्छ अगाडि पछाडि, एउटै व्यक्तिको पो कतिको त अब निक्रिम जस्तो हुन्छ, त्यो भएको हुँदा चाहिँ वाचन गर्दै जाँदा केही समस्या हुन्छ, कतिको चाहिँ प्रोनाउन्सिएसनमा मिस्टेक हुन गइदिन्छ होइन। त्यो भएको हुँदा चाहिँ तपाईँले साथीको नाम जतिजना साथीहरूको नाम लेख्नुहुन्छ लेख्नुहोस् तर कमाले छुट्याइदिनुहोस् एक एकजनाको नाम गरेर। अनि अर्को साथी कमल श्रेष्ठ हुनुहुन्छ, आज मलाई अविन्द्र भट्टराई र तुलसी घरती मगरको आवाजमा रहेको कम्युनिटिज भएका घर घरमा ग्यास
भन्ने भाका यदि मिल्छ भने बजाइदिनुहोस् ल सिस्टर भन्नुभएको छ। हेलो नमस्कार हजुर, म तीनजना मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बासकोटा, मनोज भुजेल, छुचिया र तेलिम्बू, लोकेन थोक्लिन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडियाकै निर्मला वनिम, पूजा माध्यममा लिम्बू, फूलमाई आङ्खेमा लिम्बू, टीकाराम सुनवान, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनेर मजाले इन्जोय लिनुहोला भन्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी राईनी केटी प्रिया सा हुनुहुन्छ, उहाँले हेलो नाना सेवा फ्रम खोटाङ जस्ट फर यू एन्ड डेडिकेट टु अल माई फ्रेन्ड्स भन्नुभएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरू मैले वाचन गरिरहेकी छु अनि सँगै तपाईँकै रोजाएका सम्बन्धहरू गीत संगीतहरू तपाईँको लागि सुनाउनुपर्छ। अहिले पनि कार्यक्रममा पहिलो सांगीतिक कोशेली स्वरूप साथीले रोजाईमा पार्नु भएको यो मिठो गीत राख्न चाहन्छु। शिशिर चञ्चलीले रोजाईमा पार्नु भएको मिठो लोक भाका रहेको छ। रामजी खाँड र टिकाफोनको आवाज रहेको गीत रोदीमा गीत बोलको गीत रहेको छ।

हजुर, यो निकै नै मिठो गीत बसा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट यो समय तपाईँले हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई भरपूर मात्रामा तपाईँले सुनेर साथ दिइरहनु भएको छ। र यो बसाईमा धेरै साथीहरूले सम्झना सन्देशहरू पठाइरहनु भएको छ। केही साथीहरू त नयाँ हुनुहुन्छ जसलाई चाहिँ कार्यक्रममा कसरी सहभागिता जनाउने भन्ने थाहा नभएको पनि हुन सक्छ। तपाईँले हामीलाई मेसेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेजमा जोडिनुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट सर्च गर्न सक्नुहुन्छ, रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा चाहिँ नयाँ आउने साथीले जोडिनुहोस्, लाइक र फलो गर्नु पर्यो हाम्रो पेजलाई। र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट सहभागिता जनाउन सक्नुहुन्छ भन्दै अब म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला अनिता भण्डारीले हाई भन्नुभएको छ, सन्ध्या लिम्बुली पनि मिस यु अल भन्दै सबैलाई सम्झिनुभयो। कुमारी योङहाङ लाउती हुनुहुन्छ, कुमारीजीले नमस्ते सम्झना सबैमा फम्पा सर भनेर लेख्नु भएको छ। त्यसै गरेर तीर्थ राईले नमस्ते रमानाना खानबारी छतल्लो पाङ्खाबाट, तीर्थ राई हो कार्यक्रम सुन्दैछु है भन्दै बस्ने गीत डेडिकेट गर्नुपर्दा सर सुरज राई तुम्छा, पूजा लकान्द्री, मीडिया प्रेमी निमु शेर्पा, सानुमाया शेर्पा, मीडिया प्रेमी राई अनिसा, रञ्जना बाहिङ राई, रमिला राई, सिम्पल सरिना, दिलदुखिरिया, गंगारिया छेत्री, कल्पना साम्पाङ साम्पाङ, सपना तामाङ मोक्तान, भूमिका राई, सोनिम शेर्पा, योगिनी मिहाङ लिम्बु, रंजित राई, घाइला बिरमान सुनुवार, राई सफलायुष, राज घले मगर लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्दै बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। मेनुका लिम्बु तामाङले हेलो गुड मर्निङ सेवाहरू है, म पनि प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ। यता इटरीबाट हो मि मुस्कानी मेनुका लिम्बु, मिस यु अल माइ फ्रेन्ड्स भन्नुहुन्छ। थ्याङ्क यू सो मच मुस्कानीजी। अर्को साथी हुनुहुन्छ सपना परियार, उहाँले हेलो दी नमस्ते सन्धि हुनुहुन्छ नि, म पनि सुन्दैछु चैनप्रतिनबाट, सपना परियार हो। साथीहरू मिस गर्नुपर्दा फर्स्टमा त हजुरलाई एण्ड आज जन्मदिन परेको छ, मिडियालाई धेरै माया गर्नुहुने हाम्रो प्यारो दाई सन्तोष काफले उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना एण्ड ह्याप्पी बर्थडे टु यु दाई भन्छु एण्ड मिस यु अल माइ फ्रेन्ड्स भन्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई। अर्को मित्र सपना तामाङ मोक्तान हुनुहुन्छ, सबैमा मिठो सम्झना माया, मिस सपना सुन्दैछु शङ्खुवा सभाको 5 कपनबाट है, मजाले प्रोग्राम भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद छ तपाईँलाई। अर्को साथी हुनुहुन्छ दुखी कल्पना राई, उहाँले हेलो नमस्ते सुपर सेवा हजुर भन्नुभएको छ। मि कल्पना राई भोजुरबाट हो, मिस यु हस्बेन्ड ईश्वर याम्फू, छोरीहरू करिना एण्ड कटरिना लगायत सबैमा माया भन्दै बाई बाई भन्नुहुन्छ। धेरै धेरै धन्यवाद तपाईँलाई। अर्को मित्र भोजपुरी उषाजी हुनुहुन्छ, हेलो श्री सेवारो गुड मर्निङ जसपर यु एण्ड मिस यु अल माइ फ्रेन्ड्स भन्नुभएको छ। सम्झना रुम्बाङसाले सेवा, मि सम्झना रुम्बाङसा फ्रम सभा पोखरी, मिस यु अल माइ फ्रेन्ड्स भन्नुभएको छ। ओके, सम्झनाजीलाई पनि विशेष धन्यवाद छ। अर्को साथी हुनुहुन्छ दिवेन किशोर अन्जान, सधैँ आफ्नो कार्यप्रति अडिग भएर राम्रो कर्म गर्नुहोस्, बाँकी भनेको त एउटा आस्था मात्र हो। शुभ बिहानी साथी प्रभातकालीन दर्शन नमस्ते। हजुर मिठो सम्झना साथी, तपाईँको आजको दिन हाँसी खुसी र उमङ्गका साथमा बितोस्, शुभ दिनको कामना देवेन किशोर अन्जान दुवा कतार भन्नुहुन्छ। हस्त तपाईँलाई धेरै धेरै धन्यवाद छ। धर्मराजले नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई उदित थापा र शान्तिश्री परियारको जनता बोलको गीत बजाइदिन सही भन्नुभयो। आज जन्मदिन मनाउनु हुने झापाकी दिदी बिना ढकाल ने उपाने शङ्खुवा सभा चैनपुरका मिडिया प्रेमी साथी कृष्ण खत्री र इलामका साथी इलामका सन्तोष चौहान माइनसलाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामना मिस सम्झना छ भन्नुभएको छ। प्रकाश निरौलाले मिस यु अल एन्ड ह्याभ अ नाइस डे भन्नुहुन्छ। हस्त तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रममा अब तपाईँको निम्ति साथीले रोजाइमा पार्नुभएको यो अर्को मिठो गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देश र वाचन गर्नका निम्ति फर्केर आउने नै छु। अहिले पनि यो मिठो गीत सुन्दै रहनुहोस्।

0: छिटो निस्कन भनेको ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गर गहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9815 38 77 75।

0: र हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइको छ भन्थ्यो जुसेले
2: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
0: अब त्यहीँबाट जानु
1: लाखे सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154994 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
5: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
6: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ. लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर तपाईँले संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ र अनलाइनका अन्य माध्यमहरू तपाईँले हाम्रो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभमा सुन्दै हुनुहुन्छ. नेपाली पात्रो हाम्रो पात्रो अलिफेम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि तपाईँले हामीलाई संसारै भरबाट केही साथमा सुनिरहनु भएको छ. आशा गर्छु यो समय तपाईँ हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ. र अब भने म फेरि पनि ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. यति बेला हामीलाई मेसेज पठाउनु भएको छ एल्सना कुलुङ राईले लेख्नुहुन्छ, हेलो क्युट नाना गुड मर्निङ सेवा, म एल्सना कुलुङ राई भोजपुरबाट हो, सुन्दैछु प्रोग्राम. अनि मिस्यु सन्जु याखा, सलिमाना छिरिङ, रिमा थामी, मिडिया प्रेमी निमोल शेर्पा, सुनिता राई नखोक, अनि त्यसै गरेर जीवन फाविन, अन्जान थुलुङ, शरण आले मगर, एस रावत, सम्झना डुम्बाङसा, रोनिसा राई, निरुता चामलिङ राई, ह्याप्पी बर्थडे टु यु साथी सन्तोष काफ्रे भनेर लेख्नुहुन्छ. थ्याङ्क यू.

0: समस मेसेजको लागि सनाजीलाई। अर्को साथी हुनुहुन्छ सन्तोष खाफले। सन्तोषजीले आज मलाई जन्मदिनको शुभकामना दिने टिकटक फेसबुक एसएमएसबाट सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई धेरै धेरै धन्यवाद एन्ड मिस यू अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी सानो शशिका किराती हुनुहुन्छ। नमस्ते मी सानो शशिका किराती फ्रम भोजपुर। अनि फ्रेन्ड्सहरू छोरी सुनी तामाङ, छोरा लाक्पा साङ्गे तामाङ, त्यसै गरेर मुटु मदन तामाङ, अनि प्यारी अस्मी सोताङ, मातृका बस्नेत शान्तिराम दाहाल, कमला गुरूङ, त्यसै गरेर जलिसा शंकर, अनि शशिकला गुरूङ, नम्रता शेर्पा, मनिषा शेर्पा, मनिषा सुजन थापा, सुरज याखा, छिना गुरूङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। मीडिया प्रेमी निमु शेर्पाले लेख्नुहुन्छ, हेलो गुड मर्निङ, नमस्कार दिदी, म पाक्ख बनाट चुङखुरूङबाट निमु शेर्पा हो एण्ड ह्याप्पी बर्थडे टु यु साथी हिमाल चामलिङ राई एण्ड सन्तोष काफले, मिस यु अल माई फ्रेन्ड्स, भन्देउके बाई बाई भन्नुभएको छ। नवीन गुरूङले पनि मिस यु अल भन्नुभएको छ। दिल्सा राईले हेलो सेवा, म दिल्सा इलामबाट हो, डियर मित्र आले एण्ड मिस यु दादा कृष्ण खत्रीलाई जन्मदिनको शुभकामना भनेर लेख्नुहुन्छ। अर्को साथी सरिता माङफाङ राई छिमितमाले मिस यु अल भन्नुभएको छ। त्यसै गरेर सृजना तामाङले हेलो सिस गुड मर्निङ सेवा रो मिस सृजना तामाङ, आज मलाई रजिना रिमालको आवाजमा सजिएको अनुमति दिन्छौ भन्ने सङ प्ले गरिदिनु न ल भन्नुभएको छ। कमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी नवीन देवान हुनुहुन्छ, नवीनजीले पनि मिस यु अल भन्नुभएको छ। निशा शेर्पा हुनुहुन्छ, निशाजीले मिस यु अल भन्दै सबैलाई सम्झिनुभयो। ईश्वरी मेवाङले पनि मिस यु अल भनेर सबैलाई सम्झना गर्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु ईश्वरीजी। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ, ओके अर्को साथी सिमला सिमसी राई हुनुहुन्छ। हेलो गुड मर्निङ मिस सिमला राई फ्रम धरान, अपकमिङ सङ जस्ट फर यु एण्ड अभिषेक गुरूङ, त्यसै गरेर सरला राई, सुस्मिता राई, मगर्ने क्वीन, अनि त्यसै गरेर दाई अरुणदी खत्री एण्ड टु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को मित्र हुनुहुन्छ, मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको मित्रले गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ। बिर्जाहाङ लिम्बुले हेलो हजुर सेवारो नमस्ते है, केही साथीहरूलाई सम्झिनु पर्दा विनोद डेकेन्द्र सुमन आसान लिम्बु तारा शंकर भन्नै मलाई चिन्ने सबै सबैलाई भन्दै बिदा भए है त भन्नुभएको छ। सानीले नमस्ते, म अनुष्का सानो घर चैनपुर हाङलुङ हाल रोमनियाबाट मिस गर्नुपर्दा छोरी आर्या चामलिङ निर्मला राई त्यसै गरेर बुनु कविता शेर्पा एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। अस्मि सोथाङले ह्याप्पी बर्थडे सन्तोष साफले एण्ड मिस यु अल भनेर लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। रञ्जना बाहिङ राईले पनि हेलो हाई गुड मर्निङ सिज के छ खबर सन्चै हुनुहुन्छ, म सुन्दैछु मकालोबाट हो रञ्जना बाहिङ राई एण्ड अल माई फ्रेन्ड्सलाई मिठो माया सम्झना भन्नुभएको छ। समीर याइन बाजिमीले हेलो गुड मर्निङ सेवा, आज पनि आए है समीर याखा जिमी हो फ्रम ओके सम्पूर्ण साथीहरूलाई माया भन्न चाहे भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद छ समीरजी। अर्को साथी हुनुहुन्छ नम्रता शेर्पा, हेलो गुड मर्निङ नमस्ते, म नम्रता शेर्पा भोजपुर किमालुङ घर भई काठमाडौँबाट हो। माइमुटु फुर्बा ग्यालजेन शेर्पा, हजबेन्ड पासाङ शेर्पा, प्यारी साथी पविना राई, खुस्मी मेवाहाङ, काली कमला वनिम, त्यसै गरेर अनिल टाक्टो चामलिङ लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ पूर्वेली कुशल, कुशलजीले पनि सबैलाई सम्झना गर्नुभएको किराती अर्पण कुलुङले लेख्नु भएको छ। हेलो नाना सेवा के हजुर सुन्दैछ प्रोग्राम, मी किराती अर्पण कुलुङ फ्रम धरान, अब बस्ने गीत सुनाउनु पर्दा सम्पूर्ण साथीहरूलाई शुभकामना है आउँदै गरेको ओके के लेख्नु भयो हो ओके ल आउँदै गर्छु बाई बाई भन्न खोज्नु भएको होला, स्पेलिङ मिस्टेक छ के भन्न खोज्नु भएको मैले वाचन गर्न सकिन। क्रेडिबल करण कुलुङले मिस यु अल भन्नुभएको छ। रूपेश सायमाजी छेत्रीले पनि सबैले सम्झिनुभयो। कृष्ण तामाङले वाना घरबै साउदीबाट कृष्ण तामाङ हो, सन्तोष काफले सरलाई ह्याप्पी बर्थडे टु यु भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद छ। पूजा योङहाङले हेलो दर्शन नमस्ते नमस्कार, म सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेबुङ गाउँपालिका इलाम घरबै हालसापाबाट हो। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू एमपीबी बस लिम्बु, साजन योङहाङ लिम्बु, सुमन गुरूङ, विनोद लजालु, पूर्वेली आकाश राई, वेदराज विष्टकान्छा, राज घले मगर, सुनिल लिम्बु, भीम सोल्टी लिम्बु, अनि मोहन आङ्ला लिम्बु, प्रेम भण्डारी, अप्सरा दाहाल भट्टराई, जगतको युराई, मिसिङ रेवत लगायत मेरो नाम रावसँग परिचित सम्पूर्णलाई मिठो सम्झना भन्दै ओके बाई बाई भन्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। सिम्पल सरिनाले लेख्नुहुन्छ, हेलो हाई नमस्ते, के छ खबर? म मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरुङ हो। अपकमिङ सङ माई बेस्ट सुदीप बान्तवा, प्यारो साथी राज गले मगर अनि राई पिके राई, संगीत सुब्बा, डियर फ्रम शरण आले मगर, त्यसै डियर फ्रेन्ड शरण आले मगर, सुरज राई तुम्सा, पूर्वेली आकाश राई, राजदेखी काइला, मातृका बस्ने, तीर्थ राई, हर्बल रोज्ने, कुमारी योङथाङ अनि त्यसै गरेर लावती शुक्रराज भनेर लेख्नु भएको छ, अनि रसाइली दिनु याम्फो राई, अनि त्यसै गरेर जुनिता सामलिङ राई, दुर्गा कटवाल, मिडिया प्रेमी राई, अनिसा अन्जान थुलुङ, टेकु छेत्री अनि शमशेर लिम्बु, दिलो सानो याम्फो, अनि त्यसै गरेर चामलिङ सरी ओके चामलिङ रोमन मोक्तान तामाङ अनि भूमिका राई, ओके उहाँले इन्टर गर्न त गर्नु भएको छ तर चामलिङ रोमन मोक्तान तामाङ लेख्नु भएको छ भूमिका राई, सम्भवतः उहाँले लेख्दै गर्दाखेरि मिस्टेक भएको हुनसक्छ है। राई निराजकलाले पनि सबैलाई सम्झिनु भएको छ, तपाईँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ, यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाएका गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु। अहिले पनि कार्यक्रममा तपाईँको लागि अर्को एउटा गीत राख्न चाहन्छु, यो गीतलाई पनि साथीले नै रोजाईमा पार्नु भएको छ, अविन्द्र भट्टराई र तुलसी घरती मगरको आवाजको गीत हो घर घरमा ग्यास बोलको गीत रहेको छ, यो गीत तपाईँको निम्ति रहन्छ। गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति आउने नै छु।
1: यसो त भइरहन्छ।

0: प्रधानमन्त्रीज्यू, पत्रकारले न्यूनतम पारिश्रमिक कहिलेसम्म पाउँछन्?
1: हजुर, यो निकै मिठो गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। अविन्द्र भट्टराई र तुलसी खरी मगरका आवाज रहेको यो गीत तपाईँको निम्ति प्रस्तुत गरी साथीले रोजाइमा पार्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। तपाईँका ती सम्झना सन्देशहरूसँगै तपाईँका रोजाइका सुमधुर गीत संगीतहरू मैले तपाईँको निम्ति प्रस्तुत गरिरहेकी छु। अब पनि म फेरि पनि ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ। ओके, रोमन भक्तान तामाङले हेलो नाना नमस्ते फ्यापुल्ला, म भोसुरी जेन्जी भोसुर घर भई हालसा समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु। अब बसमा गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोसुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना छ अनि साथीहरू मन्त्री याखा राई, आकाश राई, सुरज राई, तुम्सा राजगृही काइला, एक्सन विराज राई, वरूण चन्चली राई अनि त्यसै गरेर लेख्नु भएको छ उहाँले हिमाल राई, युनिसा तामाङ, सपना तामाङ मोक्तान, भूमिका राई, सानु कमला, फुचुयाम कला कुलुङ, त्यसै गरेर सरस्वता पोखरेल, राई निराज कला, रञ्जना बाहिङ राई लगायत सम्पूर्ण साथीहरूको लागि भनेर लेख्नु भएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ अञ्जना शंकर कोइराला, उहाँले मिस यू अल भन्नुभएको छ। जिना जनमले पनि हाई नमस्ते, मि जिना जनम भोसुरबाट हो, मिस यू अल भन्नुहुन्छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर टुटेको मन छुटेको माया फेसबुक आइडी भएको साथीले सबैलाई सम्झिनु भएको छ। अञ्जना श्रेष्ठ हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यू डियर सन्तोष काफले एण्ड मिठो माया सम्झना सबैमा भन्नुभएको छ। मनको साथी जीवन कार्कीले नमस्ते भन्नुहुन्छ, नमस्कार है। अनि कमला वनेम लिम्बुले हेलो नमस्ते सेवारो, म सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला वनेम लिम्बु ताप्लेजुङ घर भई कोविदबाट हो भन्नुभएको छ। मेरो आत्मीय साथीहरूलाई सम्झिनु पर्दा निर्मला वनिम, सन्देश गुरूङ, त्यसै गरेर खुसी यमुना विष्ट, अतितञ्जन राई, छेम निर्दोष, कुमार प्रजा, त्यसै गरेर लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश साम्पाङ, ढकाल धर्मराज, वसन्त श्रेष्ठ, नम्रता शेर्पा, रत्नबहादुर थापा, सुरज राई तुम्सा, पूर्वेली आकाश राई, हरफल रोशनी, विष्णु खनाल, मुना मुखिया, अरूण भण्डारी, देव मन्देवान, शुक्रराज रसाइली, घाइलावीर मान सुनवान, मिलन कार्के, रामकृष्ण कलयात्री, विपिन रुम्दाली, अलगा बान्तवा लगायत सम्पूर्ण साथीहरूको लागि भनेर लेख्नु भएको छ। सो थ्याङ्क यू सो मच कमलाजी तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि बिदा माग्ने बेला भइसकेको छ। समयले निटो काट्नै लागिसकेको छ। सो यतिन्जेलसम्म सुनेर साथी नै तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो कार्यक्रममा चाहिँ हामीसँग सहकार्यमा जोडिनुहुने मिडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको यो अर्को मिठो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतमा विदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो
3: र अङ्क रहेको छ। चितवन सहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका सिलिण्डर हिजो काठमाडौँ पठाइएको हो, तर उद्योगबाट ठूलो परिमाणमा सिलिण्डर पठाइए पनि बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसकेको उपभोक्ताको गुनासो छ। देशका विभिन्न पहाड़ी तथा हिमाली जिल्लाबाट बहने ससाना नदी तथा खोलामा आज पानीको बाब उल्लेख्य बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, शंखुवा, सभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, रूकुम पूर्व, पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लामा बाढ़ीको जोखिम छ। ती जिल्लामा बहने ससाना नदी, खोला तथा खोल्सामा वर्षाका कारण जल सतर बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। छोटो समयमा ठूलो पानी परेको अवस्थामा साना नदी तथा खोलामा 81 बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़न सक्ने कुरालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। धादिङको नौबिछे नजिकै थाकरे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि अवरूद्ध काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ। गैराती 9 बजेदेखि सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर सड़क सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़कमा अझै माटो भने रहेकाले सफा गर्ने काम चलिरहेको छ। पृथ्वी राजमार्गको कृष्ण भिरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़कहरू प्रयोग गरिरहेका छन्। नेपाल चीन उत्तरी कोरला नाका पछिल्लो समय मुख्य आयात निर्यात मार्गका रूपमा चलायमान बन्न थालेको छ। रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रने माल वस्तु तथा विद्युतीय

0: यहरूको चाप कोर्ला नाकातर्फ बढ़ेको छ। केही वर्ष अघिसम्म उपल्लो मुस्ताङका नागरिकको दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित रहेको कोर्ला नाका अहिले चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाकाका रूपमा विस्तार भएको छ। स्थानीय नागरिकले घरायसी प्रयोजनका लागि चीनको लिची हाट बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गरी ल्याउने गरे पनि ठूलो परिमाणमा आयात निर्यात हुने अवस्था यसअघि थिएन। अहिले मुस्ताक भन्सार कार्यालयले वार्षिक 10-15 करोड़ रूपियाँ हारारी मात्रै राशि संकलन गर्दै आएको थियो। कोर्ला नाकाको व्यापारिक गतिविधिमा भने गएको वर्षदेखि उल्लेख्य परिवर्तन आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री कोषमा झण्डै 12.5 अर्ब संकलन, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 53,000 ग्यास सिलिण्डर ल्याएको उद्योगीहरूको भनाई, बजारमा भने अभाव कायमै, पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दरी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,041 रूपियाँ मजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। यस्तै कोषका 2 वटा बैंकमा रहेका डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,041 रूपियाँ पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते मात्रै नेपाली तर्फ 17,25,69,675 र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 3,400 रूपियाँले बढ़ेर तोलाको 3,05,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,000 रूपियाँले घटेको थियो र 3,02,400 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी 105 रूपियाँले बढ़ेर तोलाको 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,750 रूपियाँ थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भएताकै ठूला आक्रमण भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एकअर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएकै 6 महिनापछिको द्विपक्षीयबाट समुद्री यातायातले लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 डलरमा आएको छ। गएको जुलाईपछि पहिलो पटक ब्रेन्टको मूल्य 100 डलर माथि पुगेको हो। अब केही खेल खबर। युनाइटेड अरब इमिरेट्स यूएई तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न सेमी फाइनल खेलमा हङकङलाई 3 विकेटले हराउँदै यूएई लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो। सेमी फाइनलमा हङकङले दिएको 71 रनको सामान्य लक्ष्य यूएईले 11 ओभर 1 बलमा 3 विकेटको क्षतिमा भेटायो। उसका लागि तानिस सूरीले 27, आदिद उस्मानीले 16 तथा अक्षदीप नाथले 11 रन जोडेका छन्। यस्तै एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल र ओमान बीचको खेल चलिरहेको छ। नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 147 रन बनाएको छ। नेपालका लागि दिपेन्द्र सिंहरीले सर्वाधिक 51 रन जोडे। बासिर अहमदले 47 रनको योगदान दिए। दिपेन्द्र र बासिर बीच 93 रनको साझेदारी भएको थियो। देव खनालले 13 तथा आसिफ शेखले 11 रन बनाएका छन्। अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कको रन बनाउन सकेनन्। ओमानका लागि जय ओडेडाले 10 ओभरमा 26 रन खर्चिएर 3 विकेट लिए। अश्विन शाहले 8 ओभर 4 बलमा 28 रन दिँदै 3 विकेट लिएका थिए। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याइरहेको ओमानले ताजा अवस्थामा 20 ओभरको खेल सकिँदा 5 विकेट गुमाएर 45 रन बनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। हिजो मात्रै झण्डै 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीको भनाई, बजारमा भने अभाव कायमै। पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खोल्यो, आज 23 जिल्लामा बाढ़ीको जोखिम। र सुवागढ़ी र तातोपानी बन्द भएपछि कोरला नाकामा चहल पहल बढ़्यो, मालवाहक कन्टेनर तथा विद्युतीय गाड़ीको चाप। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भए ताकै ठूलो आक्रमण, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 नाग्यो। र हङकङलाई हराउँदै यूएई एसएससी प्रिमियर कपको फाइनलमा नेपाल र ओमान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुन्छौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरू माझ उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: मेसना डिजिटल प्रस्तुत गर्दछ।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz हरपल
1: हर
0: तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 5 PM
4: अहिले अपराह्नको 5 बज्यो
5: भएको मन्त्री पदपूर्तिका लागि सिफारिश गर्नु भएको छ। आज मात्रै गौरी यादवले उक्त मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। राष्ट्रपति कार्यालयका अनुसार उहाँको पद तथा गोपनीयताको शपथ आजै 5:30 बजे हुँदैछ। सरकारले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहिबार बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै हुनुहुन्छ। प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका प्रस्थान गर्नुहुनेछ। सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालले गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ भने अब अस्पतालले घटनामा छानबिन गरी दोषीलाई कार्यवाही गर्ने जनाएको छ। बिहिबार अस्पतालले प्रेस विज्ञप्ति जारी गरी छानबिन समिति गठन गरी दोषी देखिएका व्यक्तिलाई कार्यवाही गर्ने जनाएको हो। अस्पतालको गेटमै प्रस्तुति हुनुपर्ने अवस्था सृजना हुनु अत्यन्तै संवेदनशील र गम्भीर विषय भएकाले अस्पताल प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा भनिएको छ। घटनाको वास्तविक तथ्य पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानून तथा नियम बमोजिम आवश्यक कार्यवाही गर्ने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ। यस्तै अस्पतालले सम्बन्धित निकायबाट बाहेक छानबिन समिति गठन भएमा समेत अस्पताल त्यस समितिलाई आवश्यक सम्पूर्ण सूचना कागजात तथा सहयोग उपलब्ध गराउन समेत भनेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले आफ्नो अभिव्यक्तिलाई लिएर सांसदहरूको भावनामा चोट पुगेको भन्दै स्पष्टीकरण दिनुभएको हो। जेएनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि त्यो नभएका कारण कानून निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिनुभएको थिएन। उहाँको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभासम्म चर्को आलोचना भएपछि उहाँको संसद नै उभिएर जवाब दिनुभएको हो। मैले तथ्यभन्दा बाहिर गएर कुनै पनि यस्तो कुरा भनेको छैन। उहाँले भन्नुभयो भावनामा चोट परोस्। उहाँले भनिन् मन्त्री गौतमको आफूले राष्ट्रिय सभाले कानून निर्माणमा असहयोग गर्यो भने कतै पनि नबोलेको जिकिर गरिन्। प्रतिनिधि सभामा 2/3 बहुमत हुँदैमा मात्रै कानून नबन्ने भन्दै उनले कानून निर्माणको जटिल प्रक्रियाबारे मात्रै आफूले प्रस्ताउन खोजेको दावी गरिन्। मैले तथ्यभन्दा बाहिर गएर माननीय जीवको भावनामा चोट पुग्ने गरी कुनै पनि कुरा भनेको छैन। बैठकमा स्पष्टीकरण दिँदै उनले भनिन् कानून निर्माण प्रक्रिया प्रतिनिधि सभाको बहुमतले मात्रै पूर्ण हुँदैन। यो प्रतिनिधि सभा राष्ट्रिय सभा हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि मात्र बन्ने जटिल प्रक्रिया हो। मैले राष्ट्रिय सभाले कहिले कतै असहयोग गर्यो भने त्यस्तो भाषा र शब्द प्रयोग गरेकी छैन। आफूले राजनीतिक व्यक्ति भएका कारण आफूले बोलेको प्राविधिक तथ्यलाई राजनीतिकरण गरेर फरक अर्थ लगाएको उनको गुनासो थियो। अन्तिममा मन्त्री गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम्र हुन तयार रहेको बताएका छन्। कांग्रेस साङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको 45 दिनको पुण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबूत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए। पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु। उनले भने नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्नेछ। त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु। पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोही अनुसार अगाडि बढ़नका लागि पर्ने उनले बताए। देशमा आइपरेका जटिल समयहरूमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उनले नागरिक माझ विश्वास र भरोसा जगाउने बताए। सुश्रेष्ठले पार्टीलाई मजबूत बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो। विपद समय र सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाको भनाई छ। शोक सभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतका वक्ताहरूले सुश्रेष्ठको पार्टीप्रति खेलेको भूमिकाको चर्चा गरेका थिए। राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। नेपाल प्रहरीले आर्थिक वर्ष 2081-82 आत्महत्या सम्बन्धी 6852 घटना दर्ता भएको जनाएको छ। आर्थिक वर्ष 2080-81 7221 जनाको आत्महत्याबाट मृत्यु भएको तथ्याङ्क आयोगले सार्वजनिक गरेको हो। नेपाललाई संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको हानी तथा जोखिम सम्बोधन कोष फण्ड फर रेस्पोन्सिङ टु लस एण्ड ड्यामेजले जवाब पठाएको छ। 10 भदौको रसुवा बाढ़ीमा जलवायु परिवर्तन कारक भएको भन्दै नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग राखेर 15 भदौमा पत्राचार गरेको थियो। हानी तथा जोखिम सम्बोधन कोषको बोर्डलाई नेपालले पठाएको पत्रको जवाब एक हप्तापछि प्राप्त भएको सरकारी अधिकारीहरूले जनाएका छन्। बोर्डले 24 भदौमा पठाएको जवाफमा नेपालले तत्काल सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न बोर्डसँग छलफल तथा समन्वय भइरहेको उल्लेख छ। कोषका सह अध्यक्ष जय क्यामिला मिन्था रोडिगिज तावरेज र जर्ज बस्टिङले पठाएको पत्रमा भनिएको छ, यस क्रममा हाम्रो प्रतिक्रिया यथासम्भव शीघ्र र अर्थपूर्ण बनाउन हामी तथा जोखिम सम्बोधन कोषका विद्यमान कार्यदेश संरचना ढाँचा नीति तथा कार्यविधिको सीमाभित्र रहेर विभिन्न विकल्पहरूबारे विचार गर्न हामी बोर्डलाई सिफारिश गर्दछौ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जन भन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किँदा तेलको मूल्य प्रति ब्यारेल 100 रूपियाँ अमेरिकी डलर भन्दा माथि पुगेको जनाएको छ। तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड़ बलियो बनाउँदै जलमार्ग बाहिर नो गो जोन क्षेत्र विस्तार गरेको छ, जहाँ इरानले फेब्रुअरी 28 संयुक्त राज्य अमेरिकासँग युद्ध शुरू भएदेखि यातायात प्रतिबन्धित गरेको छ। अन्तर्राष्ट्रिय सम्झौता ब्रेन्ट क्रूडको मूल्य बिहिबार एसियाली व्यापारमा प्रति ब्यारेल 101.28 डलर थियो, जुन जुलाईपछि पहिलो पटक 100 डलर भन्दा माथि पुगेको हो। इरानको रिभोल्युसनरी गार्ड्सले हर्मुजको जलमार्ग पार गर्ने प्रक्रियामा रहेका दुई अमेरिकी जहाज, 8 तेल ट्याङ्कर र 10 वटा अन्य जहाजहरूमा आक्रमण गरेको इरानको सरकारी मीडियाले रिपोर्ट गरेपछि कच्चा तेलको मूल्यमा उछाल आएको जनाएको छ। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
1: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
1: जीवन फावेल सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
1: सूरज राई तुम्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिङ भोजपुर हाल कुवेत,
1: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत,
1: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
1: साइली सुनिया कोलोन मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
1: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
1: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिनाल साउदी अरब,
2: युनिसेफ लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
1: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
1: दिलसा राई देउमाई नगरपालिका 1 इलाम,
2: र ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खु

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक सौतारीको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण लोकपारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सदाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक सौतारीको साथमा उपस्थित भइसकेकी छु। लेक बीसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारी भरबाटै केही साथ सुनिरहनु भएको छ अनि सजिलोको लागि रेडियो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट संसारै भरबाटै केही साथ सुन्न सक्नुहुनेछ। आशा गर्छु यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले सुनेर न्यानो साथ दिइरहनु भएको छ र यो कार्यक्रम लोक सौतारीलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। उहाँहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यो बसाईबाट अबको 6 बजेसम्म तपाईँसँग रहनेछु। तपाईँसँग म प्रत्यक्ष रूपमा आज फोन लाइनमा नै जोडिएर भलाकुसारी गर्नेछु। कार्यक्रम लोक सौतारीको बसाई तपाईँले सुन्दै आइरहनु भएको छ। हप्ताको 6 दिन फरक बार अनि फरक बसाईको साथमा आज भने तपाईँसँग म बिहीबारे बसाईमा छु। आज के गर्छौं त भन्ने कुरा तपाईँ जो जसले चाहिँ कार्यक्रमलाई नियमित रूपमा सुन्दै आइरहनु भएको छ तपाईँलाई त अवश्य पनि कार्यक्रमको फर्मेटको बारेमा जानकारी छँदै नै छ। कति नयाँ हुनुहुन्छ होला, जसले आज पहिलो पटक सुनिरहनु भएको छ भने तपाईँको लागि त मैले जानकारी गराउनै पर्छ। विशेष गरेर प्रत्येक बिहीबारको बसाई भने चाहिँ लोकअन्ताक्षरी रहनेछ, जसमा भने श्रोता श्रोता बीचमा अन्ताक्षरी गराइनेछ, जसमा चाहिँ पहिलो हुने साथी अर्थात कार्यक्रममा नै सबैले भन्दा पहिला कल लगाउनुहुने पहिलो फोन कलर साथीले चाहिँ आफ्नै रोजाईमा जुनै भए पनि एउटा भाका गुनगुनाउन सक्नुहुनेछ। अनि त्यस पश्चात आउने अन्य साथीहरूले आफूभन्दा अघिल्लो मित्रले छोड्नु भएको अन्तिम अक्षरबाट भाका गुनगुनाउनुहुनेछ। आशा गर्छु तपाईँले सुनिरहनु भएको छ र कार्यक्रममा सहभागिता जनाउनु र यो कार्यक्रमलाई फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनेर साथ दिने गर्नुहुन्छ। आज पनि उत्तिकै साथीहरूले साथ दिइरहनु भएको छ। लाइभबाट सुनिरहनु भएको छ भने कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, के छ तपाईँको खबर खबर, कसरी सुन्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लागिरहेको छ, होइन छोटकरीमा तपाईँले ती कुराहरू कार्यक्रमको यो लाइभको कमेन्ट बक्सबाट चाहिँ लेखी पठाउन सक्नुहुनेछ। त्यहाँबाट पनि सम्भव भएसम्म तपाईँलाई जोड्ने कोसिस गर्छु र यो कार्यक्रमलाई धेरैभन्दा धेरै सेयर गरेर धेरै साथीहरूसम्म पुर्याउनका लागि आग्रह पनि गर्छ। किनभने यो कार्यक्रम चाहिँ जति साथीहरू चाहिँ फ्रिक्वेन्सीबाट जोडिने गर्नुहुन्छ उहाँहरू त एउटा चाहिँ लिमिटेड जस्तो छ नि त, होइन सीमित साथीहरू हुनुहुन्छ। अझ हामीले कार्यक्रमलाई चाहिँ कार्यक्रमको दायरालाई बढाउनुपर्छ, श्रोता मित्रहरू अझ धेरै बटुल्नुपर्छ, धेरै साथीहरूलाई नयाँ नयाँ साथीहरूलाई पनि पालो दिनुपर्छ भन्ने पनि हाम्रो चाहिँ एउटा मनसाई रहन्छ। जसको कारण चाहिँ तपाईँले फेसबुक लाइभमा जोडिनु भएको छ त्यहाँबाट सेयर गर्नुभयो भने धन्य धेरै तपाईँको आफन्तजन इष्टमित्र साथीहरू जो चाहिँ यो रेडियोको चाहिँ भनौँ न रेडियोसम्म जोडिन पाउनु भएको छैन उहाँहरूले पनि यो कार्यक्रममा जोडिन पाउनुहुनेछ। उहाँले कार्यक्रम देख्नुहुन्छ होइन अनि यसरी सहभागिता जनाउनु पर्ने रहेछ यो रहेछ भन्ने तपाईँको शेयरबाट चाहिँ थाहा पाउनु भयो भने हामीसम्म जोडिन सक्नुहुन्छ, त्यो अवसर उहाँलाई पनि मिल्नेछ भन्दै अब म कार्यक्रमको आरम्भ गर्न चाहन्छु। एउटा निकै नै मिठो तेज विशेष भाकाबाट छम्म छम्म छम्म बोलको भाका रहेको छ, जुन रिजल काफ्लेको आवाजमा रहेको यो तेज विशेष भाका कार्यक्रमको आरम्भमा राख्छु। 98 40 68 68 23 नम्बर डायल गर्दै रहनुहोस्, खुल्ला भइसकेको छ फोन लाइन अहिले भने यो कार्यक्रमको आरम्भमा मिठो भाका

0: हजुर, यति जम्मा भएर जम्मा कम्मर भाँची नाचिन्छ छम्म छम्म छम्म। साँच्चीकै मिठो यो भाका तपाईँको निम्ति कार्यक्रममा प्रस्तुत गरे जुन रिजाल काफ्लेको आवाजमा सजिएको यो भाकाबाट आजको कार्यक्रम लोक चौतारीको शुभारम्भ गरिसकेकी छु। अब पालो तपाईँको हो, जो जसले सुनिरहनु भएको छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 9840668623 नम्बर तपाईँको निम्ति खुल्ला छ। आज लोकान्त छोरीको बसाई हो, ढिला नगरिकन म फोन गलतर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर निमाजी, आराम हुनुहुन्छ? कार्यक्रम सुनिरहनु भएको छ? त्यहाँदेखि सुन्न पाउनु भएको छैन, ठ्याक्कै गीत पश्चात हो, तपाईँ पहिलो कलर हुनु भएको छ है। अनि खाजा नास्ता त भइसक्यो होला नि, होइन निमाजी? कति चाँडै खानु भयो कि क्या हो खाजा? अहिले नै भोक लाग्यो भनेपछि त
1: 3 बजी खाएको, अनि 3:30 सुतेर भर्खर उठेको, भोक लागिरहेछ।
0: ए ल, ठिक छ ठिक छ, हुन्छ, आउनुभयो, जोडिनु भएको छ। आज लोकन्ता छोरीको बसाई हो, तपाईँ पहिलो मित्र हुनुहुन्छ, तपाईँलाई मनपर्ने भाकाबाट आजको अन्ता छोरी सुरु गरौँ न त है।
1: हुन्छ, म छोरी गाउँछु ल।
0: हस् हुन्छ ल, सुरु गर्नुहोस्।

0: ओके ल हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ अन्तिममा यो अक्षर छोड्नु भएको छ ठिक छ अब स्टुडियोमा हामी आज चाहिँ अब साथीहरू सम्झिन पाइँदैन धेरै साथीहरूलाई जोड्नुपर्छ है त हस् नमस्ते साथी निमा शेर्पा हामीलाई फोन गर्नुभयो काठमाडौँबाट आउनुभयो उहाँले एउटा भाका गाउनुभयो र अन्तिममा यो अक्षर छोड्नु भएको छ पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा कहाँबाट आउनुभयो स्वागत गर्छु नमस्कार हजुर हजुर सेवारो नमस्कार सुमीजी आउनुभयो हजुर के छ खबर सन्ते हुनुहुन्छ हजुर हजुर मलाई पनि एकदम ठिक छ आराम छु सन्चै छु है अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि हजुरले
1: कार्यक्रममा आज एकदमै इन्टरनेटको समस्याले गर्दाखेरि बिहानैबाट इन्टरनेट नभएको कारणले गर्दाखेरि
0: है ए ल ठिक छ इन्टरनेटले धोका दियो तर पनि तपाईँले धोका दिनु भएन हामीलाई सम्झिनु भएको छ माया गर्नु भएको छ त्यही नै ठुलो कुरा हो सुमीजी विशेष गरी के छ तपाईँको तिरथुमतिर कस्तो छ खबर मौसम कस्तो छ यसो जानकारी गराउनुहोस् न
1: पानी परिरहेको छ फिलफिल पानी परिरहेको छ
0: ए हजुर है ल हुन्छ आज चाहिँ अन्ताक्षरीको बसाइ हो सुमीजी तपाईँको लागि साथीले यो अक्षर छोड्नु भएको छ हजुर हजुर
1: हुन्छ म गाउने प्रयास गर्छु
0: हुन्छ लसुर गर्नुहोस्

देउराली अहिले माया देउराली दिन

हस् हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ। निकै मिठो आवाज मिठो भाका सुनाउनुभयो, अन्तिममा हक छिर्छनुभयो नि है हजुरले। हुन्छ हस् सहभागिताको निम्ति यो भाकाको निम्ति धेरै धेरै धन्यवाद छ सुमीजी। सुन्दै अब आज त सुन्न सम्भव भएन छ, अहिले हामी छुट्टौँ है त, यदि इन्टरनेटले साथ दिएछ भने सुन्नु होला। हस् नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो सुमी लिम्बू, तेह्रथुमबाट आउनुभयो, निकै मिठो आवाजमा भाका सुनाउनुभयो र सुन्नु भएको छ। उहाँले यो अक्षरबाट भाका सुरु गर्नुभयो र अन्तिममा ह अक्षरमा लगेर टुङ्ग्याउनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कुन ठाउँबाट? भोजपुरबाट कल्पनाजी बोल्दै हुनुहुन्छ। आवाज भने अलि सानो आएको छ कल्पनाजी, के छ खबर, के गर्दै हुनुहुन्छ? घाँस काट्न जाँदैछु भन्नुभयो। ए घाँस काट्दै हुनुहुन्छ, त्यही त, ल ठिक छ, अनि जोडिनु भयो, कार्यक्रम पनि सुन्दैछु भन्नुभयो नि होइन, के कसो? ए ल हुन्छ, खुसी लागेको छ जोडिनुभयो। अब तपाईँले हामीलाई ह अक्षरबाट भाका सुनाउनु पर्ने छ, भाका सुनाउन त है। हजुर हजुर हो नि, हुन्छ ल सुरु गर्नुहोस्।

0: हुन्छ, मनलाई सम्हाल भने पछाडि ल अक्षरमा लगेर टुङ्ग्याउनु भयो। आज तपाईँको फोनमा पनि त्यति राम्रो इन्टरनेट छैन कि कसो, नेटवर्क छैन कि कसो, आवाज अलि हराउँदै हराउँदै आयो। ठिक छ, यहाँलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रम सुन्दै रहनुहोस्। अहिले हामी छुटिन्छौ कल्पनाजी। हस् नमस्कार, साथी हुनुहुन्थ्यो कल्पना राई, भोजरबाट जोडिनु भयो, उहाँले हक्षरबाट भएको सुरु गर्नुभयो र अन्त्यमा लक्ष्यमा लगेर टुङ्ग्याउनु भएको छ। तपाईँ धेरै भन्दा धेरै साथीहरूलाई व्यवसायमा जोड्ने जमरको माछु, धेरै साथीहरूले विभिन्न माध्यमबाट साथ दिइरहनु भएको छ। फेसबुक लाइभबाट पनि धेरै साथीको साथ मिलेको छ, हामीलाई लाइभबाट सुन्ने र कमेन्ट बक्सबाट सहभागिता जनाइरहनु भएको छ। कमल श्रेष्ठले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अनि दिलसा राईले पनि सुनिरहनु भएको छ, इलामबाट हुनुहुन्छ। अमिनाजीले पनि सबैलाई सम्झना छ भन्नुभएको छ। सुमन विवज सावा हुनुहुन्छ, सुमनजीले पनि सेवारो कार्यक्रम सुन्दैछु, सबैलाई सम्झेको छु भन्नुभएको छ। त्यसै गरेर यशोधन राईले पनि गुड इभिनिङ मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। एल्सना कुलुङले पनि भोजपुरबाट कार्यक्रम सुनिरहनु भएको छ। अनु शेर्पा हुनुहुन्छ, उहाँले पनि हामीलाई सुन्दै हुनुहुन्छ, सबैलाई सम्झिनु भएको छ। सपना तामाङ मक्तान हुनुहुन्छ, पाँच खबरबाट सुन्दै सबैलाई माया छ सम्झना छ भनेर लेख्नुहुन्छ। त्यसै गरेर लक्ष्मण मगर हुनुहुन्छ, लक्ष्मणजीले पनि बाख्री बास्दै धनकुटाको मित्र हाल मलेसियाबाट सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना गर्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। सञ्जु शेर्पा सञ्जु हुनुहुन्छ, सञ्जुजीले पनि हामीलाई सुनिरहनु भएको छ, ताप्लेजुङबाट हुनुहुन्छ, सबैलाई सम्झना छ भनेर धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। दुखी कल्पना राई भोजपुरबाट सुनिरहनु भएको छ लाइभबाट पनि। अर्को साथी जुनु दिवानी तिगेला हुनुहुन्छ, जुनुजीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ, तेह्रथुमबाट हुनुहुन्छ। यहाँलाई पनि विशेष धन्यवाद भन्दै म फेरि पनि फोन कलतर्फ लाग्छु। यति बेला साथी लाइनमा हुनुहुन्छ। नमस्कार
1: हजुर। नमस्कार
0: हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: हजुर, म इटहरीबाट युवराज पोखरेल।
0: इटहरीबाट युवराज पोखरेल आउनुभयो, के छ खबर खबर, सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छ हजुर, भोलिको बुबाको मुख हेर्ने औँसीको उपलक्ष्यमा हजुरलाई टिकिङसिङलाई कति कति नमस्कार पनि गरेँ हजुर।
0: हस् हुन्छ हुन्छ ल, हजुरलाई पनि शुभकामना भने मैले अब भोलि नै दिँदा पनि हुन्थ्यो, अब तपाईँले आजै दिइहाल्नु भयो, मैले पनि फर्काइदिएँ होइन। अनि के छ इटहरीतिरको कस्तो छ, गर्मी कतिको छ युवराजी?
1: गर्मी त हजुर यतिको किन्न पनि पाइँदैन
0: पाइँदैन
1: सातवटा घाम लागिरहनु हजुर, सातवटा एउटा होइन।
0: ओहो है, निकै गर्मी छ, आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु। अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ नि हजुरले?
1: अलिअलि
0: सुन्दैछु हजुर। ए ल, ठिक छ, आज हामी तपाईँको आवाजबाट ल अक्षरबाट भाका सुन्छौ।
1: ल हजुर
0: हजुर हजुर,
1: सबै
0: हुन्छ, ल लाली सबै हुन्छ है त।
1: लाको माया कसरी बिर्सनु, कसरी बिर्सनु, आउन माया सकिन तिर्सनु, उहीको कटर सबै खानेलाई, सबै खानेलाई गरे माया छ तिमीलाई लानेलाई, माया गर्नु छ तिमीलाई लानेलाई।
0: माया गर्नु छ तिमीलाई लानेलाई भने पछाडि यहाँले अन्तिममा यी अक्षर छोड्नुभयो नि होइन? तपाईँलाई धेरै धेरै धन्यवाद छ, मजाले भाका गुनगुनाउने कोसिस गर्नुभयो युवराजी, जोडिनु भयो, धेरै धेरै धन्यवाद। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले पनि हामी छुटिन्छौ। हुन्छ ल, नमस्कार छुट्याउ। साथी युवराज पोखरेल हामीलाई इटहरीबाट फोन गर्नुभयो अनि उहाँसँग पनि म छुटिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ, यो बसाईमा तपाईँ धेरै साथीहरूलाई जोड्ने जमर्कोमा छु। अबको छ बजेसम्म तपाईँसँग रहन्छु, लगभग लगभग आधा उधी समय त हामीले व्यतीत गरिसकेछौ, बाँकी समय पनि तपाईँसँग नै रहनेछु। केही सुमधुर भाकाहरू पनि तपाईँको लागि सुनाउन छ मैले, तसर्थ फेरि पनि अर्को एउटा मिठो भाका राख्न चाहन्छु। तीज विशेष भाका नै रहेको छ, तीज नजिकै गर्दा तीजका भाकाहरू तपाईँको लागि सुनाउनुपर्छ हामीले। यति बेला निशा सुनार अनि प्रकाश सपूतका आवाजमा रहेको यो मिठो भाका राख्छु, लाली लपक्कै सारी सपक्कै बोलको भाका रहेको छ, सुन्दै रहनुहोस्।

0: हौ
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
0: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
2: औ लु समस्याको समाधान भनेकै म हो
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्थ्यो झुसेले
0: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लै देखेर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष

0: पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
2: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तँ गए छु आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
4: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6 शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029-57-128, मोबाइल नम्बर 98520-45-741।
5: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
5: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
2: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
5: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
5: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
6: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98-62-13-67-44, 98-15-38-77-75।
8: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
5: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थिस्, एक्लै गनगनाएर बसिरहेछस् त।
8: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
5: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
8: धन्यवाद दादा, म अहिले नै गइहाले।
5: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98-421-50-600।
8: खराङ सम्पर्क सञ्जीव कटवाल 98-16-35-48-40।
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98-400-69-72।

0: हजुर, कार्यक्रम लोक चौतारीको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेकबेसीको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंगसँगै अनलाइनमा तपाईँले सुनिरहनु भएको छ www.radioarun.com.in लगइन गरेर भने हाम्रो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि यो समय तपाईँले हामीलाई सुनेर साथ दिइरहनु भएको छ। अब पाला तपाईँको हो सुनिरहनु भएको छ भने आउन सक्नुहुन्छ 98 40 68 68 23 को लाइनमा। यति बेला साथी हुनुहुन्छ, कहाँबाट आउनुभयो, स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? लक्की शेर्पा, पाँच खबरबाट। के छ खबर खबर, आराम हुनुहुन्छ?
1: एकदमै आराम खुसीलाई भन्नुपर्छ कि अलैँची चलनतिर अलैँची टिपेर अब घर खन्किँदै गरेको अवस्था हो, गाइडबुक पनि सुनिरहेको अवस्था भन्नु पर्ला। आन्टी हजुर खबर के छ नि?
0: हजुर, मेरो खबर त एकदम ठिक छ नि, आराम छु, सन्चै छु होइन। अनि अलैँची बगानबाट अहिले चाहिँ घर फर्कँदै हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ भने पछाडि गजबै छ होइन त?
1: हजुर, कालिम्पोङ त भर्खर भर्खरै बाटो पो सुनेको अवस्था हो, त्यसरी साथीले कालिम्पोङमा आइरहेछ सुनेको छैनौ भनेर कल गरेर भन्नुभयो। अनि यसो कल लगाएर हेरेको ठ्याक्कै लाग्यो। आज हो त 5 बजी मात्रै आउने रहेछ लोकचौतारी भन्ने भर्खरै आज आउँछ थाहा हुँदैछ।
0: ओहो, तपाईँलाई आज मात्रै थाहा भयो र, निकै समय भइसक्यो नि हामीले 5 बजेबाट सञ्चालन गर्न थालेको त।
1: हजुर दिदी, म त आज आजै मात्रै थाहा भएको, बिहान अब बिहानको बिहान शिवचन्दी चाहिँ थाहा भयो, लोकसभा आउँदैन होला पहिले जस्तै भन्ने सोचिरहेको थिएँ क्या। म त अनि कल ट्राई गरी हेर न भनेर भने क्या, त्यही
0: हजुर हजुर त्यही त
1: ठिकै पनि लाग्यो, आज के कस्तो होला दिदी।
0: ए ल ठिक छ, ओके ल, साथीसँग कुराकानी गर्न चाहँदै थिएँ, सम्पर्क टुट्यो, के समस्या भएको नि, के कसो हो थाहा छैन, आज चाहिँ साथीले जानकारी गराउनु हो अनि फोन गरे भन्नुभएको थियो। ठिक छ, तपाईँ फेरि पनि जोडिन सक्नुहुन्छ, लक्कीजी नम्बर खुल्ला नै छ। यति बेला अर्को साथीको आगमन भएको छ, स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? धर्मदेवी चार मामलिङबाट, के नाम भन्नुभयो? ए जमुना बयलकोटे बोल्दै हुनुहुन्छ, के छ खबर खबर, सन्चै हुनुहुन्छ जमुनाजी? हजुर ठिक छ है, सन्चै हुनुहुन्छ, ल सधैँ भरि आराम रहनुहोस्। अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ नि हजुरले? ए त्यही त, फोन लाउन चाहिँ गाह्रै भएछ है तपाईँलाई। ठिक छ, अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ, अझै अन्य साथीहरूलाई पनि जोड्नुपर्छ भन्दै थिए, सम्पर्क टुट्यो, के समस्या भइरहेछ है? लाग्छ यहाँबाट त त्यस्तो कुनै समस्या छैन, साथीहरूकै केही समस्या हो कि भन्ने लागेको छ। अर्को साथी आउनुभयो, कुराकानी गर्छु। नमस्कार हजुर। नमस्ते नमस्कार, को बोल्दै हुनुहुन्छ हजुर? अरुण पारीबाट वरुणजी आउनुभयो, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ?
2: ठिकै छ, अलैँची बारीबाट भर्खरै निस्केको,
0: ए हजुर हजुर, ल ठिक छ। अनि कार्यक्रम भने सुन्न पाउनु भएको छ कि छैन हजुरले? ए ल ठिकै छ, सुन्न नपाए तापनि फोन गर्नु भएको छ। आज अन्तछिरीको बसाईमा साथीले तपाईँको लागि यी अक्षर छोड्नु भएको छ। हजुर हजुर,
2: कस्तो हुन्छ, म एउटा ट्राई गर्छु नि।
0: हस् हुन्छ, ल सुरु गर्नुहोस्।

0: लै जाने आँट हाम्रो भने पछाडि अन्तिममा के अक्षर रहन्छ? हजुर, त्यही त म अक्षर चाहिँ रहन्छ है। ल हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ वरुणजी, कार्यक्रम सुन्दै रहनुहोस्, अहिले छुट्टिन्छौ। ल हुन्छ, छुट्टोमा
1: हुन्छ। आज जन्मदिन मनाउने एकदम मिडिया प्रेमी भाइ हाम्रो सन्तोष काफले, अनि हाम्रो कृष्ण सर हुनुहुन्छ,
0: उहाँहरू
1: सबैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छु ल। बाई बाई।
0: हस्, नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चली, भोजपुरबाट आउनुभयो। उहाँले पनि छोटोमा गाउनुभयो र छुट्टिनु भएको छ, समय धेरै छैन, केही साथीहरूलाई जोड्न चाहन्छु अझै पनि। म अर्को साथीको आगमन भइसकेको छ, स्वागत गर्छु। नमस्कार हजुर। त्यही त तपाईँसँग कुराकानी गरौँला भन्दा भन्दै के भएर फोन काट्यो, त्योभन्दा पछाडिको साथीको पनि काट्यो होइन। अब चाहिँ हामीले कुराकानी छोटो गर्नुपर्छ कि कसो?

जन्म त गाउँमै हो कहो मरण ल तपाईँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भागाको निम्ति र सहभागिताको निम्ति सुन्दै रहनुहोस् कार्यक्रम उर्मिलाजी अहिले हामी सुटिन्छौँ नमस्ते बाई बाई साथी उर्मिला राई भोजुरबाट हामीलाई फोन गर्नुभयो उहाँसँग म सुटिसके र अब भने चाहिँ मैले थप साथीहरूलाई फोन कल मार्फत जोड्न सक्दिनँ किनभने निर्धारित समयले पनि नेटो काट्नै लागिसकेको छ फेसबुक लाइभबाट धेरै साथीहरूले सुनेर साथ दिइरहनु भएको छ मगर्नी हिमा मगर्नी हुनुहुन्छ उहाँले पनि सबैलाई सम्झना गर्नु भएको छ त्यसै गरेर अर्को साथी हुनुहुन्छ मुना कोही जिउबी मुनाजीले पनि सबैलाई सम्झना गर्नु भएको छ अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ रेनी सानसन आज जन्मदिन मनाउने मेरो भदा सोनाम राई र भदैनी अन्यलाई चाहिँ शुभकामना भन्दै बस्ने लोकबाको सबैलाई सुनाउँछु भनेर लेख्नु भएको छ हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरेर अर्को साथी सुस्मिता नाचिरिङ उहाँले पनि सुनिरहनु भएको छ सबैलाई सम्झना भन्नुभएको छ शरण आली मगर हुनुहुन्छ भोजुर घरबै हाल साउदीको जुबेलबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ त्यसै गरेर सुजन भुजेल खोटाङ्गे भाइ हुनुहुन्छ सुजनजीले पनि हामीलाई चाहिँ सुनिरहनु भएको छ न दर्शन नमस्कार दिदी हजुर म पनि सुन्दैछु खोटाङको रावा बेसी गाउँपालिका खार्पा घरबै हाल दिक्तेल बजारबाट फेसबुक लाइभबाट मजाले सुनिरहेको छु आज विशेष गरी सम्झना राख्न चाहन्छु फर्स्टमा त हजुरको लागि अनि मेरो घर परिवारमा मिठो माया सम्झनाको कसैले भनेर छोड्नु भएको छ धन्यवाद तपाईँलाई अर्को साथी हुनुहुन्छ राजविरही काइना लोक अभिवादन नमस्कार रमा सिस्टर मैठहरी घरबै हाल मलेसियाबाट जन्मदिन मनाउनु हुने सन्तोष काफ्रे सरलाई जन्मदिनको शुभकामना र सबै सबैलाई राम्रोसँग अन्ताक्षरी गाउनुहोस् है भन्दै बिदा हुन्छु जय गीत जय लोक संगीत भन्नुभएको छ हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि अर्को साथी आदित्य राई हुनुहुन्छ आदित्यजीले पनि हेलो सिस म पनि मजाले सुन्दैछु काठमाडौँबाट हो आज भोलि कल गर्न पाइरहेको छैन बट भ्याएसम्म सुनेर चाहिँ साथ दिन्छु है त भन्नुभएको छ अनि सबैलाई मिठो माया सम्झना छ साथीहरूलाई भन्नुभयो हस् खुसी लागेको छ अर्को साथी टेक बहादुर पुमा हुनुहुन्छ सञ्चालिका रमाजी नमस्कार शुभ सन्ध्या सुन्दैछु उदयपुर चौधण्डीगढी नगरपालिका 8 बेल्टा राइटोल चोकबाट फेसबुक लाइभमा रेडियो अरुण एफएम 97.6 मेगाहर्ज भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई सरू छेत्रीले पनि हेलो नमस्ते रमाजी के छ खबर भन्नुभयो खबर एकदमै राम्रो छ है सरूजी इट्स मी सरस्वता पोखरेल फ्रम बुटवल आज जन्मदिन मनाउने साथी सन्तोष काफे अनि कृष्ण खत्रीजीलाई जन्मदिनको भव्य शुभकामना अनि सम्झना सबैलाई भन्नुभएको छ सीता तामाङले पनि सबैलाई सम्झिनुभयो सुरज राई तुम्साले सम्झना छ सबैलाई भन्नुभएको छ सुनिम शेर्पाले पनि हलो हाई हाई भन्नुभएको छ त्यसै गरेर विनिता दाहाल सुवेदीले पनि धनकुडाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ यहाँलाई विशेष धन्यवाद छ अर्को साथी मुस्कान सुमिन कला बराइली हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ सबैलाई सम्झिनु भएको छ मेनुका गोङबा तामाङले पनि हेलो सिस्टर मि मेनुका गोङबा मिस यु अल भन्नुभएको छ संगीता गोङबा संगीता तामाङले पनि मिस यु अल भन्नुहुन्छ त्यसै गरेर सागर गिरी हुनुहुन्छ सागरजीले पनि इट्स मी सागर गिरी फ्रम झापा मिस यु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ अनि त्यसै गरेर लवली टेक ओली हुनुहुन्छ टेकजीले मिठो सम्झना मिठो मानिनु सम्झना भनेर लेख्नु भएको छ हजुरप्रति सबैजनालाई सम्झना म यहाँ नयाँ दिल्लीबाट हेरिरहेको छु घर मेरो गंगादेव गाउँपालिका पर्छ भनेर लेख्नुहुन्छ हुन्छ टेकजीलाई पनि धेरै धेरै धन्यवाद छ अर्को साथी रञ्जना बाहिङ हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ मकालोबाट भावना मगर हुनुहुन्छ भावनाजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठले सबैलाई नमस्कार भन्नुभएको छ दिलु याम्फु राई हुनुहुन्छ उहाँले पनि मोरङबाट मोरङको याङसिला तीन घरबै घर ओके याङसिला तीनबाट हामीलाई उहाँले सुनिरहनु भएको छ सबैलाई सम्झिनु भएको छ लिम्बू विजयजीले आजको दिन जन्मदिन मनाउने सर सन्तोष काफ्रेज्यूलाई जन्मदिनको अनगिन्ती शुभकामना छ भनेर लेख्नुभयो अनि त्यसै गरेर अर्को साथी सविता भीमान हुनुहुन्छ उहाँले पनि हेलो म भीमन राई हो सबैलाई सम्झेको छु भन्नुभएको छ त्यसै गरेर अन्तिममा प्रमिसा चामलिङले लेख्नु भएको छ हेलो सिस्टर गुड इभिनिङ नमस्ते प्रोग्राम सुन्दैछु है फेसबुकबाट केटीएमबाट हो नाम चाहिँ प्रमिसा चामलिङ अनि अबको सङ मेरो उदयपुरमा हुने मम्मी पापा त्यसै गरेर अनि सबैलाई मिठो माया मेरो फेसबुक फ्रेन्ड्सहरूलाई पनि भन्नुभएको छ हुन्छ प्रमिसाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र अब भने मैले कार्यक्रमलाई तिर बिट मार्नुपर्छ समयले नेटो काट्नै लागिसकेको छ आजको कार्यक्रमलाई केही साथीहरूले सेयर गरेर साथ दिनुभएको छ जो जसले सेयर गरेर साथ दिनुभएको छ तपाईँलाई विशेष धन्यवाद भन्न चाहन्छु र तीन

म सुनिता साथ दिने तपाईँ सम्पूर्ण लोकतारकी मनहरूप्रति हार्दिक धन्यवाद छ। अनि यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक नमन व्यक्त गर्दै आजको बसाईबाट छुटेर जाँदै गर्दा राम्जी खान र मन्जु पौडेलको आवाज रहेको धुवा सरी फैलिसक्यो तबलग निकै नै मिठो भाका तपाईँको निम्ति सोध्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, शुभ सन्ध्या।

0: Radio Aron, time check.
1: It's 6 p.m.
2: अहिले साँझको 6 बज्यो.
3: को सकारात्मक बाढी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती.
4: एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन, रसुवाको निकुण्ड त किन खोज प्रणाली विस्तारित कसैको केही छैन, होइन पुरै बगर छ, त्यो वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँै छैन.
5: बेल्ट एन्ड रोड शिखर सम्मेलन शुरू, 70 देशका 6,000 प्रतिनिधि सहभागी, 32 सम्झौतामा हस्ताक्षर.
3: र ओमानलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा, अन्नपूर्ण स्पाइकर किङ नेपाल भलिबल लिगको फाइनलमा.
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ.
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं.
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
6: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424.
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ.
8: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
7: फोन 056-494-333-493-555.
11: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्. जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्.
12: बाढीको वेगले प्रलयको दिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
11: साझा पृथ्वी, साझा दायित्व. जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझुम जलवायु परिवर्तन सम्मेलन 2082 सहभागी बनौ.
12: आयोजक घरबझुम गाउँपालिका जोमसुम मुस्ताङ.
11: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी.
12: घरबझुम घोषणा पत्र जारी गरौ, जलवायु न्यायको नेतृत्व गरौ.
5: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले यही असोज 6 10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटेकोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुनेछ। भदौ 3 गते बसेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो। तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री शाह महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याच अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङगरी 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। त्यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। त्यस्तै बैठकले 2 सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई पापा फर्काउनु पर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाएको भए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगी आक्रोश पोख्नु भएको थियो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो। यसैबीच सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। संसदीय 4 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम रहेको छ।
5: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ। सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो। मन्त्री गौतमले आफू राजनीतिक व्यक्ति नभएको व्यक्ति भएकोले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या आएको दावी गर्नुभयो। यसैबीच प्रतिनिधि सभाबाट सन्देश प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ। विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानूनी रिक्तता हटाउन विधेयक ल्याइएको बताउनुभयो। उहाँले अनुसन्धान गर्ने निकाय कुनै एक ठाउँको मात्र विषय नभई सबै खालको सूचना प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने सरकारको धारणा रहेको पनि बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गतेका लागि तोकिएको छ।
3: सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटिमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका नम्बर 14 प्रशासकी 30 वर्षकी बबिता कुमारी पासवानले गैराती सड़क पेटिमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3,200 खर्च लाग्ने बतायो, तर साथमा 2,000 मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जोहो हुन नसकेपछि र अस्पताल कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्डमा पुग्दा समेत अस्पतालका स्वास्थ्य कर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावको कारण महिला सड़कमै छुत्किरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्ण र सांसद अंकिता ठाकुरले संसदमा घटनाबारे ध्यानकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। यस्तै घटना बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह अस्पतालसँग स्पष्टीकरणमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको र स्पष्टीकरण समेत मागेको बताउनु भएको हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
5: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सिंहदरबारको साटो प्रधानमन्त्रीका सल्लाहकारको घरबाट शासन चलिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवास ज्वागलतर्फ संकेत गर्दै सरकारको शक्ति केन्द्र त्यही सीमित भएको दावी गर्नुभएको हो। सल्लाहकारहरूले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक र प्रहरी प्रमुखलाई धाकधम्की दिँदै हुकुमी शासन चलाएको समेत उहाँको आरोप छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएके गौरी कुमारी यादवलाई पक्राउ गर्न राति प्रहरी परिचालन गरिएको प्रसंग समेत उल्लेख गर्दै उहाँले सचिवालयको शैली देखेर आफू झस्किएको बताउनुभयो। यस्तै संविधानले ग्यारेन्टी गरेको समावेशितामाथि प्रहार भइरहेको भन्दै सांसद अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रका नियुक्तिमा मधेसी समुदायको उपेक्षा गरिए सरकारको पतन निश्चित रहेको समेत चेतावनी दिनुभएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601 98578-3590 98578-3684 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
15: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
13: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
6: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
6: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
13: इतिहास गाथा र कथा गाँठका कुरा।
6: गाँठका कुरा
13: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
16: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा, नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश, सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो, पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो, मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो लगायतका खबर प्रस्तुत गरे।
3: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी नदीमा आएको बाघेले पुर्याएको क्षतिको पुननिर्माण गर्न नेपाल सरकारलाई 7 अर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययन प्रतिवेदनले यस्तो अनुमान गरेको हो। बाघेले 13 जलविद्युत आयोजना, 5 सोलर प्लान्ट सहित दर्जनौं सड़क र पुलहरू तहस नहस बनाएको छ। भत्किएका ऊर्जा र यातायातका संरचनामा मात्रै पुरानै अवस्थामा फर्काउन झण्डै 5 अर्ब रूपियाँ लाग्ने अनुमान छ। त्यसैगरी भौतिक क्षतितर्फ रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 7,500 भन्दा बढ़ी निजी घरहरू प्रभावित भएका छन्। जसमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। यसबाहेक कृषि, व्यापार, विद्यालय र स्वास्थ्य संस्थाको पुननिर्माणमा थप 1.5 अर्ब रूपियाँ लाग्ने अनुमान छ। अध्ययन टोलले पुननिर्माणलाई 2 चरणमा अघि बढ़ाउन सुझाव दिएको छ, जसअनुसार आउँदो 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन कामको लागि झण्डै 9.5 अर्ब र बाँकी 7 अर्ब 14 अर्ब रूपियाँ दीर्घकालीन पुननिर्माणको लागि खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ।
16: यसैबीच जलवायु परिवर्तनका कारण भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले मागेको वित्तीय सहायता उपलब्ध गराउन फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज अर्थात एफआरएलडी बोर्डले सकारात्मक प्रतिक्रिया दिएको छ। अर्थमन्त्री स्वयं वाग्ले र वातावरण मन्त्री गीता चौधरीले यही भदौ 15 गते पठाउनु भएको पत्रको जवाब दिँदै बोर्डका सह अध्यक्षहरूले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोगका उपाय खोज्ने प्रतिबद्धता जनाउनु भएको हो। यसका लागि नेपाल सरकारले भदौ 10 गते आएको बाढ़ीबाट भएको क्षतिको सम्पूर्ण आधिकारिक विवरण र तथ्याङ्क बोर्डलाई उपलब्ध गराउने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको।
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,41 रूपियाँ मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बिहान 9 बजीसम्मको विवरण अनुसार विभिन्न 9 बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। त्यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल रकम 12,43,00,00,000 रूपियाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपाली तर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। राहत कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा भइसकेको छ।
16: भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खान बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। यस्तै उद्धार तथा खोजको काम पनि चलिरहेको छ। रसुवाको भटेकोशी बाढ़ीको आज 16 दिन भइसकेको छ। बाढ़ीपछि रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लाका 15 पालिकालाई सरकारले 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्यो। बाढ़ीबाट सबैभन्दा धेरै असर रसुवा जिल्लामा परेको छ। खोज उद्धार र राहत कार्य चलिरहेको भए पनि दुर्गम क्षेत्रबाट विपदपछि भएको क्षतिको पूर्ण तथ्याङ्क अझै आउन सकिरहेको छैन। थप जानकारी सहित साथी महेश किवाली।
17: भदौ 10 गते आएको बाढ़ीले रसुवाको उत्तर गया गाउँपालिकामा 613 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। 12 जनाको ज्यान गएको छ। 577 जना बेपत्ता छन्। 618 घरमा पूर्ण क्षति पुगेको छ। गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य इकाई, आँखा केन्द्र र 3 विद्यालय समेत क्षतिग्रस्त बनेका छन् भने 3 पक्की र 3 झोलुङ्गे पुल बगाउँदा वडा नम्बर 1, 2 र 3 यातायात नै असम्भव भएको छ। वडा नम्बर 1 विद्युत पूर्ण रूपमा अवरूद्ध छ। छवटा होल्डिङ सेन्टरमा 492 जना अस्थायी आश्रयमा छन्। सबैभन्दा ठूलो चुनौती पुनर्स्थापनाका लागि जग्गा नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती बताउनुहुन्छ।
4: जुन ठाउँ बस्नुभयो त्यो ठाउँ त अहिले खोला छ, एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन, र सुरक्षा कुन जस्तो कि त्यो व्यक्तिको जग्गा छ, भएको व्यक्तिको जग्गा नि खोलाले लगिहाल्यो, सार्वजनिक जग्गा खोजेर चाहिँ उहाँले उपलब्ध गराउन सक्ने अवस्था पनि हुनेछ। अब दोस्रो विषय रह्यो उहाँहरूलाई निजी जग्गा लिनको लागि जग्गा एकदम सीमित छ, जुन एक नम्बर स्थापित हुनुभएको त्यो चाहिँ त्यो क्षेत्र भनेको सबै बगरको दायाँ बायाँ हुनुहुन्थ्यो, त्यो चाहिँ नदिनै भइहाल्यो, जुन ठाउँ पहिला हुनुहुन्थ्यो त्यो भूकम्पकै बेलामा चाहिँ बस्न योग्य नभएको भनेर त्यो थापथलो छोडिसकेको अवस्था हो। हाम्रो बाल बालिकाहरूको उचित शिक्षा दीक्षा र संरक्षणको विषय चाहिँ चुनौती छ, घर छैन, परिवार छैन, सोसाइटी छैन, परिवारको विद्यालय छैन, उहाँहरूको अभिभावक छैन, उहाँको साथी साथी छैन, संरक्षण गर्ने व्यक्ति कमाएर खुवाउने व्यक्तिहरू चाहिँ अहिले हुनुहुन्न, त्यो छोराको अभाव पूर्ति गर्नु पर्यो, परिवारको अभाव पूर्ति गर्नु पर्यो, उहाँहरूको संरक्षण गर्नु पर्यो, उपचार गर्नु पर्यो, उहाँहरूको स्याहार सुसार गर्नु पर्यो, यो विषय पनि हाम्रो छ। बाल बालिकाहरूको अभिभावकको रूपमा पालिकाले ग्रहण गर्ने र सबैको सहयोगमा सहकार्यमा चाहिँ तिनीहरूलाई शिक्षा दीक्षा र योग्य नागरिक बनाउने, अनि वृद्ध वृद्धहरू जो हुनुहुन्छ त्यसलाई गाउँपालिकाले यसको संरक्षकको रूपमा अन्यको सहकार्यमा उहाँहरूको संरक्षण र प्रवर्धन गर्ने, जसलाई चाहिँ स्थापित गरेर लान सकिन्छ फ्यामिली अलिअलि बाँकी छ उहाँहरूलाई चाहिँ उचित स्थानमा उहाँहरूकै सरकारवाला पक्षहरूको संलग्नतामा उहाँहरूकै निर्णयको आधारमा उपयुक्त स्थानमा चाहिँ पुनस्थापित गर्ने हो। उपयुक्त स्थान भनेको उहाँले सम्भव हुन्छ पालिकाभित्र, नभए सम्भव हुन्छ भने जिल्लाभित्र उहाँहरूले खोजेको उहाँहरूको सामाजिक आर्थिक सबै पक्षहरूलाई समेट्न मिल्ने ठाउँमा छन्।
17: भोटेकोसी बाढीको क्षति एकनाशको छैन, जिल्लाभित्रै गाउँपालिका पिच्छे र वडा पिच्छे यसको स्वरूप फरक फरक देखिएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 2 र 5 गरी झण्डै 210 संरचना क्षतिग्रस्त भएका छन्। त्यस्तै गाउँपालिका भर 545 जना बेपत्ता छन्। व्यवस्थापन गर्नुपर्ने घरधुरीको संख्या 350 हाराहारी छ। राहतको अभाव नभए पनि तत्काल सबैभन्दा ठूलो समस्या विद्युत संचार र सड़कको रहेको गोसाईकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेल बताउनुहुन्छ।
18: राहत पनि धेरै जम्मा भइसकेको छ, घरधुरी निकालेर होइन कसरी व्यवस्थापन गर्ने भनेर हाम्रो अब लगभग 10 दिन भित्रमा त्यो पनि व्यवस्थापन भइसक्छ। यातायात भनेको हवाई मार्ग मात्रै हो कि सर, बाटो टुट्यो त्यसले गर्दा चाहिँ गाह्रो भएको हो। यत्र मान्छे विस्थापित कसैको केही छैन होइन, पुरै बगर छ, त्यो वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँै छैन, भौगोलिक अवस्था नै त्यस्तो छ कि सर, 350 घरधुरीलाई व्यवस्थापन गर्न त गाह्रो हुन्छ नि सर।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
19: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
17: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: कृषि मन्त्र नाग सुंग।
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेपछि बाढेपछिको सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण तथा थप सुझाव दिन र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गर्दै समिति गठनका लागि ध्यान आकर्षण गराएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमजोरीहरू देखिएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
4: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अंकले घटेर 2531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज निफ्टी सँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.19 अर्ब कारोबार भएकोमा आज 341 कम्पनीको 1.05 करोड़ कित्ता शेयर 4.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: पाँचथरको फागुनन्द गाउँपालिकामा कुकुरले टोकेर घरपालुवा पशु चौपाए मर्न थालेपछि ठूलो क्षति भएको छ। रेबिस संक्रमित कुकुरको टोकाईबाट गाई भैँसी मर्न थालेपछि कतिपयका गोठ रित्तिएका छन् भने आमदानीको मुख्य स्रोत नै पूर्ण रूपमा गुमेको छ। डेरीबाट ऋण लिएर गाई खरिद गरेका किसानहरू गाई मरेपछि ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पशु बीमा नगरेका कारण एकै परिवारलाई 3 लाख रूपियाँसम्म घाटा भएको छ। पछिल्लो केही महिनामै पाँचथर जिल्लाभर रेबिसका कारण 38 पशु चौपाए मरिसकेका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। विश्व भू राजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढ़िरहेका बेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ अर्थात बीआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 शिखर सम्मेलन शुरू भएको छ। विश्वका 70 देशका 6000 भन्दा बढ़ी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यो सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। को उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनीतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बीआरआई साझेदार देशहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। गएको वर्ष मात्रै हङकङ र साझेदार देशहरूबीचको वस्तु व्यापार 17% बढ़ेर 323 अर्ब अमेरिकी डलर पुगेको छ। यसबाहेक साझेदार राष्ट्रहरूबाट झण्डै 1500 कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन् भने 100 भन्दा बढ़ी कम्पनीहरू हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भई विश्वव्यापी पूँजी संकलन गरिरहेका छन्। सम्मेलनको पहिलो दिनमै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन, व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित 32 महत्वपूर्ण समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यी सम्झौताहरूले साझेदार देशहरूबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। ओमान लगाउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्यपछि आएको ओमानले 28 ओभर 1 बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरीले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार यूएईसँग खेल्नेछ। आज भएको अर्को खेलमा सेमी फाइनलमा यूएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र 3 हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्।
4: र सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवरहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हरायो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्ण लगातार चौथो जितसहित 12 अङ्क जोड़ी तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। सगरमाथा 5 खेलमा 7 अङ्कसहित चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आजको दोस्रो खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई 3-1 सेटमा हराएको छ। कर्णाली 5 खेलमा 11 अङ्कसहित दोस्रो स्थानमा रहेर प्ले अफमा पुगेको छ। मधेश 5 खेलमा 4 अङ्कसहित पाँचौं स्थानमा रहेर बाहिरिएको छ। त्यस्तै लीग चरणको अन्तिम खेलमा अहिले बेलुका 7 बजे काठमाडौँ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। काठमाडौँ 4 खेलमा 8 अङ्कसहित तेस्रो स्थानमा रहेर प्ले अफमा पुगिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत। खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा। नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश।
4: सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो। पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो। मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो।
5: भोटेपछि बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न 7 अर्ब 23 अर्ब रूपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान। वित्तीय सहायता दिन हानि नोक्सानीको सकारात्मक। बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती।
4: हङकङमा 11 ग्रेट ट्रेन रोड शिखर सम्मेलन शुरू। 70 देशका 6,000 प्रतिनिधि सहभागी। 32 सम्झौतामा हस्ताक्षर।
5: ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। अन्नपूर्ण स्माइकर किङ नेपाल भलिबल लीगको फाइनलमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। हिमालयको वा शुद्धिकरण गरिएको पानी पिउने गर

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवासभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98422-54496, 98413-96686 र 98420-76778। संखुवासभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवासभा।
2: छिटो निस्कन भनेको ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: कहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुन्चादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्चादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुन्चादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुन्चादी पसललाई सम्झनुहोस्।
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुन्चादी पसल,
6: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
7: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
8: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
8: औ लु, समस्याको समाधान भनेकै म हो,
10: जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
9: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: अब त्यहीबाट जाने
8: लाखेकर के पाक्क बोले, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
11: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98521994, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
12: लै लै माया लै काटीमा कुटी खसीको मासु साथी ऐ सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ बारी खर्कैको नारायण जौबारी।
13: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562555 भोजपुर 029420049 नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 9852555079 जुनिता राई भोजपुर मोबाइल नम्बर 9852773376 इमेल pmamp.piu.sankhuasabha@gmail.com वेबसाइट www.pmamp.sankhuasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: अब त्यहीँबाट जाने
2: लाखे सल्लाह लिएर के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनु त
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852551094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। उद्योग मन्त्रीमा दीपक कुमार शाह सिफारिश। कानून मन्त्रीको राष्ट्रिय सभाबारे अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभामा समेत चर्को आलोचना भएपछि कानून मन्त्रीद्वारा राष्ट्रिय सभा समक्ष माफी। भोटेको सिबारीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1377 जनाको शव भेटियो। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भए ताकै ठूलो आक्रमण। र ओमानलाई 60 रनमा अल आउट गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनल प्रवेश। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन नेपाली पात्रो अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। संघुवा सभामा चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। संघुवा सभाको 5 कबन नगरपालिका 8 पोखराङ स्थित अलैची भट्टीमा अलैची केलाउने क्रममा चट्याङ लागेर 28 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संघुवा सभाका धनबहादुर राजवंशीले बताउनुभयो। गैराती वर्षासँगै आएको चट्याङ लागेर दाहालको मृत्युसँगै सोही ठाउँका 64 वर्षीय पुष्पलाल कटवाल र 62 वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका 28 वर्षीय दाहालको 5 कपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सुनसरी 4 बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद शाहलाई आजै मन्त्रीपदमा शपथ गराउने कार्यक्रम रहेको छ। यसअघि आजै गौरी कुमारी यादवले उद्योग मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेएनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको यो अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभामा समेत चर्को आलोचना भएको थियो। आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उहाँको जिकिर छ। उहाँले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोडबाट व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो। मन्त्री गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। भोटेकोसी बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 198, रसुवामा 178, गोर्खामा 77, धादिङमा 70 र तनहुमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको ज्यान गएको हो। प्राधिकरणका अनुसार अझै 5930 जना बेपत्ता छन्। बाढ़ीमा परेर 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13656 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 जना र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले सामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले असोज 6 10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भुटेको सिकुबारी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुनेछ। भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनजन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याच अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याचबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङगरी 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। यस्तै बैठकले 2 सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरानबीच युद्ध शुरू भए ताकै ठूला आक्रमणहरू भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राविधिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एकअर्काका पानी जहाजमा अतिक्रमण गरेपछि त्यहाँ 6 यताकै ठूलो तनाव देखिएको रोयटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएको 6 दुवै पक्षबाट समुद्री यातायातलाई लक्ष्य गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 नागेको छ। गएको जुलाईपछि पहिलो पटक ब्रेन्टको मूल्य $100 माथि पुगेको हो। अमेरिकी सेनाले 5 इरानी तेल ट्याङ्कर नष्ट गरेको भिडियो समेत सार्वजनिक भएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ती कार्यवाही आईआरजीसीले अमेरिकी नौसेनाको युद्ध पोतलाई ब्यालिस्टिक क्षेपयास्त्रबाट 2 लक्ष्य गरेपछि जवाफी कार्यवाहीका रूपमा गरिएको हो। इरानले भने अमेरिकाको 2 पानी जहाज र अन्य 8 ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। युद्धका कारण विश्वको तेल आपूर्तिको करिब 1/5 पैठारी हुने हर्मुज जल मार्गमा पानी जहाजको आवागमन फेरि प्रभावित भएको छ। र अन्त्यमा खेल खबर। ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर 1 बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका जतिन्दर सिंहले 25, जितेन रामानन्दीले 13 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो। नेपालका दिपेन्द्र सिंह ऐरीले 51, बसीर अहमदले 47, दीप खनालले 13, मोहम्मद आसिफले 11 रन बनाए। ओमानका जय विराम ओडे डडा र हसनैन शाहले 3 विकेट लिए। अब नेपालले उपाधिका लागि पर्सि शनिबार युएईसँग खेल्नेछ। आजै भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 हरायो। हङकङले दिएको 71 रनको लक्ष्य युएईले 11 ओभर 1 बलमा 3 विकेट गुमाएर भेटायो। युएईका तनेश सुरीले 27 रन बनाए। हङकङका इहसान खान, किञ्चित शाह र कप्तान यासिन
मुर्तजाले एक एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले तीस ओभर एक बलमा सबै विकेट गुमाए र 70 रन बनायो। हङकङका जिसन अलीले 17 रन बनाए। युएका हैदर अलीले 6 विकेट लिए। एसीसी प्रिमियर कपको उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यसै फाइनलमा पुग्ने दुई र तेस्रो हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट। उद्योग मन्त्रीमा दीपक कुमार शाह सिफारिश। कानून मन्त्रीको राष्ट्रिय सभाबारे अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभामा समेत चर्को आलोचना पछि कानून मन्त्रीद्वारा राष्ट्रिय सभा समक्ष माथि। भोटेकोशी बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1377 जनाको शव भेटियो। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भए यताकै ठूलो आक्रमण। र ओमानलाई 60 रन अल आउट गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनल प्रवेश। हवस् त अरूण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरूण सुन्दै रहनुहोस् र म बिदा हुन्छु। नमस्कार।

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 98421-25999, 98422-52496, 98413-96686 र 98426-77878। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: बस्मित वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईकै सेवाको लागि बस्मित वस्त्रालय, चैनपुर नगरपालिका 6, टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मित, सम्पर्क नम्बर 98621-43460।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने,
2: लाख सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
6: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख मेसीको धुन, रेडियो

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: गरौ कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
1: लाखै सल्लै देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँकोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोटो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029-5712, फोन नम्बर 98423-4549।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह देखेर के पाक त बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812337742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जा न, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9400069।

0: अरू
1: 97.6 MHz हरपल हर तपाईं सँगै।
2: रेडियो अरू टाइम चेक
3: इट्स 8 PM
4: अहिले रातको 8 बज्यो।

0: विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
0: बालन सरकारबाट पाँच महिनामा दुई मन्त्री आउट, गौरी कुमारीले राजीनामा दिए लगतै शाह मन्त्री नियुक्त।
1: प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत, संसदमा रासपाकै सांसदले सोधे सरकारलाई प्रश्न।
0: साबेलको महासभा नेपालमा पहिलो पटक आयोजना, मुस्ताङ हुने जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा।
1: रिपब्लिकनले चुनाव जिते, वयस्क अमेरिकीलाई $5,000 बाँड्ने ट्रम्पको घोषणा, रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त।
0: र एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईको सामना गर्ने एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाड़ीको विदाई।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाङ ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ मानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सरकारबाट पाँच महिनामा दुई मन्त्री आउट भएका छन्। गत चैत्र 13 गते गठन भएको बालेन नेतृत्वको सरकारबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव बाहिरिएका हुन्। श्रम मन्त्री बनेको 13 दिनमै शाहले श्रीमतीलाई जागिर खुवाएको न्यूमा राजीनामा दिनु परेको थियो। उद्योग मन्त्री यादव भने ग्यास अभावका कारण पाँच महिनामा सरकार छोड्न बाध्य हुनुभएको हो। ग्यासको अभाव व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि मन्त्री यादवले हिजो व्यवसायप्रति आक्रोश पोख्नु भएको थियो। ग्यासको आपूर्ति सहज हुन नसक्नुमा उद्योगी व्यवसाय नै जिम्मेवार रहेको दावी गर्दै व्यवसायीको पाता फर्काउनु पर्ने अभिव्यक्ति दिएपछि उहाँको तीव्र आलोचना भएको थियो। अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो। उहाँको राजीनामा लगतै राजसभाका सांसद दीपक कुमार शाहले उक्त मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। नवनियुक्त मन्त्री शाहले आजै शपथ लिएर पदभार ग्रहण गर्नुभएको छ। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बेलुकी शपथ लिएर उहाँ सिंहदरबार स्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभयो। पदभार सम्हालिसकेपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले ग्यासको विषयमा आफूले छलफल गर्ने र आवश्यक निर्णय लिने बताउनुभयो।
3: कुनै कुरो गर्नुभन्दा पहिला पास्टमा के भइसकेका छ त्यसको चाहिँ जानकारी लिएर गर्यो भने अझै सान्दर्भिक हुन्छ। जुन पहिला हाम्रो माननीय मन्त्रीजी हुनुहुन्थ्यो उहाँसँग चाहिँ अहिले म चाहिँ अलिकति घनीभूत छलफल गर्छु र उहाँसँग बसेर विचार गर्दा घनीभूत छलफल आजले हामी चाहिँ कार्यक्रममा लगाएका।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ। उहाँले जेएनजी स्मृति दिवसका अवसरमा नयाँ बानेश्वर स्थित पुरानो संसद भवन अगाडि आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिको संसदीय समितिदेखि संसदमा समेत चर्को आलोचना भएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्रीले आफ्नो सो अभिव्यक्ति बारे स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो।
4: जेएनजी आन्दोलनसँग सम्बन्धित कानून निर्माणको हकमा पनि हामी एकै ठाउँमा रहेछौ भन्ने कुरा औपचारिक फोरमबाटै बुझ्ने मौका पाउँदाखेरि मलाई खुशी पनि लागेको छ। मैले थोरै यति कुरा निवेदन गर्नको लागि सम्मान्य अध्यक्षजीसँग समय मागेको थिएँ। फेरि पनि मैले बोलेको कुराले केही यहाँहरूलाई चोट परेको छ भने म त्यसमा क्षमा प्रार्थी पनि छु।
0: उहाँले राष्ट्रिय सभामा आफ्नो पार्टीको बहुमत नभएको कारण चाहे अनुसार कानून बनाउन नसकेको बताउनु भएको थियो। तर आज उहाँले आफू राजनीतिक व्यक्ति भएकाले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिदा समस्या भएको बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाहकारले चलाएको गम्भीर आरोप लगाउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार र सचिवालय हावी भएको उहाँको टिप्पणी छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनतर्फ लक्षित गर्दै सिंहले सरकारको केन्द्र सिंह दरबारबाट बाहिर सरेर बेनको निवास जुवागल पुगेको टिप्पणी गर्नुभयो। सांसद सिंहले नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन प्रणाली भए पनि व्यवहारमा सल्लाहकारको शासनको जस्तो अवस्था देखिएको बताउनुभयो।
5: सल्लाहकारलाई प्रधानमन्त्रीलाई जति योग्यता छ भने म प्रधानमन्त्रीको कानमा सल्लाह दिउँ, लेखेर दिउँ। मलाई लाग्दैन कि उहाँको सल्लाहकार सायद मैले नथाउला हार्वर्ड अक्सफोर्ड र क्याम्ब्रिज पढेको हो। सरकारका केन्द्र मैले सिन्धबा बुझेको थिएँ तर सरकारका केन्द्र ज्वागल बनेछ, हुक्मी शासन चलिरहेछ। म यहाँ घटना उल्लेख गर्न चाहन्न कि सम्पत्ति शुद्धिकरणको डिजीलाई बोलाएर कसी कनपट्टीमा राति एक बजे पिस्तौल बिराइन्छ र भनिन्छ कि यसलाई दुई घण्टाभित्र रेड कर्नर नोटिस जारी गर। म त्यो घटनाको पनि चर्चा गर्न चाहन्न कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ।
1: प्रधानमन्त्रीको सल्लाहकार बेनले भारतीय र प्रमुखलाई लुकेर गएर भेटेर देशको इज्जतमा आँच पुर्याएको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयमा धेरै मानिस भएको बताउँदै आउनुभएका उहाँले आज संसदमा वर्तमान सरकारलाई नाश गर्न एउटै सल्लाहकार काफी रहेको बताउनुभयो। उहाँले सरकार सचिवालय र सल्लाहकार प्रति नभई संसद र जनप्रतिनिधि तथा संसद प्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो। राज्यसभाकै केही सांसदतर्फ लक्षित गर्दै उहाँले प्रहरी नेतृत्वलाई अपमानित गरेको भन्दै टिप्पणी गर्नुभयो। उहाँले सरकार संविधानको मर्म विपरीत सञ्चालन भइरहेको बताउनु भएको छ। उद्योग मन्त्री गौरी कुमारीको राजीनामाले मधेसी समुदायमाथि सरकारले गरिएको विभेदको निरन्तरता भएको सिंहले टिप्पणी गर्नुभयो।
5: यो गौरी कुमार मान्य गौरी कुमारी यादव त्यो दिन राजीनामा दिनुपर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीका अधिकार हुन्छ, जति बेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्नु उहाँले चित बुझेन भने, किनकि सबै अधिकार प्रधानमन्त्री, तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने या सचिवालयले पठाउँछन्। यो सचिवालय र सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झसङ्ग हुन्छु कि म कुन देशको सांसद हो। यो देशको सांसद त्यस्तो व्यवस्था गर्छ, गुण्डा शैलीमा शासन गर्नुपर्छ, यो उहाँको कोट अनकोट भन्छ।
0: संसदमा अन्य सांसदहरू भने जेएनजी आन्दोलनपछिको पुननिर्माण र भुटेकोशी बाढ़ीको क्षतिमा केन्द्रित भएका थिए। आजको बैठकको शून्य समयमा राजसभाकै सांसदहरूले जेएनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुननिर्माण सुस्त भएको भन्दै सरकारको ध्यान आकर्षण गराए। महामन्त्री विपिन कुमार आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरूलाई तीव्र गतिमा पुननिर्माण गरिसके पनि सरकारी संरचना भने निर्माण हुन नसकेको भन्दै ध्यान आकर्षण गराउनु भएको हो। राज्यको मुटु मानिने सिंह दरबार र सार्वभौम संसदको पुननिर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोट लगायतका क्षेत्रका नागरिकले आफ्नो पुननिर्माण पनि प्रभावकारी रूपमा अघि बढ़नेमा कसरी विश्वास गर्ने उहाँले प्रश्न गर्नुभयो।
6: यो पालिको बजेट नै नयाँ संसद हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु। राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुननिर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने, के नीतिगत र व्यावहारिक कमजोरीहरू छन् त्यो पत्ता लगाऊ र यो पुननिर्माणको गतिलाई चाहिँ बढाऊ बिफोर इट्स टू लेट।
0: रासोपाकी सांसद समीक्षा बास्कोटाले जेएनजी आन्दोलनमा सहभागी भएकाहरूको माग सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। खोला तार्नेलाई बिर्सिने राज्यको चरित्र हो भन्दै उहाँले सरकारलाई खबरदारी गर्नुभएको हो।
7: खोला तरेर जेएनजीलाई बिर्सन मिल्दैन। जेएनजीको न्यायका लागि जहाँ जहाँ बाधा छन् ती फुकाउन हामी तयार छौं, यो सदन तयार छ। कहाँ सहजीकरण गर्नुपर्ने हो, कहाँ समन्वय गर्नुपर्ने हो, कहाँ विधि र प्रक्रियाको गाँठो फुकाउनु पर्ने हो हामीलाई बताइदिनुहोस्। तर एउटा कुरा स्पष्ट होस्, जेएनजी आन्दोलनको अवमूल्यन गर्ने, त्यसको बलिदानलाई कमजोर पार्ने वा न्यायको मागलाई व्यवस्था गर्ने कसैलाई छुट छैन, किनकि आन्दोलन सकिएको हुन सक्छ तर न्यायको माग सकिएको छैन। सड़क शान्त भएको हुन सक्छ तर पीड़ित परिवार।
0: राजपाकै सांसद शम्भुप्रसाद ढकालले भूकम्प र कोरोना महामारीको जस्तो उद्धार र राहत अहिलेको भुटेकोशी बाढ़ीमा हुन नहुने बताउनुभयो। झापा सुरंगाका व्यवसायी विजय गजुरेलले बाढ़ीबाट अभिभावक गुमाएका पाँचजना बालबालिकाको जिम्मा लिन चाहेको भन्दै यस्तै ठूलो मन अरूले पनि गर्नुपर्ने बताउनुभयो।
8: अभिभावक गुमाएका बालबालिका र सन्तान गुमाएका बाबा आमाको सुरक्षित र सम्मानपूर्ण व्यवस्थापनमा गजुरेलको झैं दिलले सरकारले काम गरोस्। 2072 भूकम्पमा जस्तै काप्रोमा गोजी हाल्नेहरू, कोविडमा झैं औषधि कुम्ल्याउने ठालुहरू, अनाथ बालबालिकाको व्यापार गर्ने बहुरंगीहरू आफ्नै घरभित्र हुन सक्छन्। उद्धार, उपचार, राहत र पुननिर्माणमा विवेकपूर्ण व्यवस्थापन र निर्ममतापूर्वक नियमन गर्न सभामुख महोदय मार्फत
1: नेपाल परिवेशमा बाटोमै सुत्केरी गराउन बाध्य गराउने कर्मचारीलाई कार्यवाही गर्ने अस्पतालको प्रतिबद्धता लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: मार्बलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपीभिसी प्रडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन।

0: लक्ष्मी लाइफ इन्सुरेन्स कि अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: मन्त्री परिषदले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी असोज 6 गते अमेरिका प्रस्थान गर्नुहुनेछ। महासभामा प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण हालै भोटेको सीमा आएको बाढ़ीबाट भएको क्षतिबारे जानकारी गराउने योजना छ।
5: मुस्ताङमा यही भदौ 30 र 31 गते हुने घरपो जोङ जलवायु परिवर्तन सम्मेलन 2083 को अन्तिम तयारी भइरहेको छ। विश्वकै चिन्ता र चासोको विषय बनिरहेको जलवायु परिवर्तनको प्रभाव र स्थानीय समुदायमा पुर्याएको असर लगायतका विषयमा साझा अवधारणा तयार गर्न स्थानीय घरपो जोङ गाउँपालिकाले जलवायु सम्मेलनको तयारी गरेको हो। हरित गृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनले पृथ्वीको तापमान वृद्धिले नेपालका हिमाली पहाड़ी र तराईका जिल्लाले भोग्नु परेका जलवायु संकट र त्यसको समुचित व्यवस्थापनका विषयमा सम्मेलनमा गहन छलफल गर्ने तयारी गरिएको छ। जलवायु परिवर्तनबाट भएको असरबाट नेपालमा पुगेको क्षति र भावी दिनमा पुग्न सक्ने जोखिम लगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलन आयोजना गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा पालिका प्रमुख एवं प्रतिनिधिलाई सहभागी हुन 753 स्थानीय तहलाई पत्राचार गरिएको छ। त्यसमध्ये 352 पालिकाबाट सम्मेलनमा सहभागी हुने लिखित तथा मौखिक जानकारी प्राप्त भएको अधिकृत बस्नेतले बताउनुभयो। त्यस्तै 77 जिल्लाका जिल्ला समन्वय समिति प्रमुख 7 प्रदेशका वन पर्यटन र वातावरण हेर्ने सचिवलाई सहभागी हुन भनिएको छ। गाउँपालिका अनुसार पहिलो पटक मुस्ताङमा आयोजना हुने उक्त सम्मेलनमा नेपाल सरकार प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी तथा जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि समेत गरी 2000 बढ़ी व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ।
4: रसुवाको मोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7 अर्ब 23 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 769 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 मोटरेबल पुल बगेका छन् भने 4 ठाउँमा आंशिक क्षति पुगेको छ। यसै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्ग पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ खर्च लाग्ने देखिएको छ।
5: तारी खोलामा एक क्रो ब्रिज जडान गरिएको छ। आज नेपाली सेनाले नुवाकोटको विद्युत नगरपालिका 5 देवीघाट स्थित तारी खोलामा एक क्रो ब्रिज जडान गरेको हो। तारी खोलामा जडान गरिएको उक्त ब्रिज 57.5 मिटर लामो र 5.5 मिटर चौडा छ। यो एक क्रो ब्रिजको अधिकतम भार वहन क्षमता 60 टनको हो। यो ब्रिज जडानसँगै यातायात सुचारू भएको छ। पुल सञ्चालनमा आएसँगै नुवाकोट आसपासका क्षेत्रका नागरिकलाई आवत जावतमा सहजता भएको छ। यससँगै बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक राहत उद्धार र अत्यावश्यक सामग्री ढुवानीमा पनि सहज भएको छ।
4: बाढ़ीको कारण त्रिशुली मुगलिन करिडोरमा क्षतिग्रस्त 6 झुलुङ्गे पुलको मर्मत सम्भार शुरू गरिएको छ। भटिकोशी बारीले त्रिशुली मुगलिन क्षेत्रमा 20 झुलुङ्गे क्षतिग्रस्त भएका छन्। तीमध्ये 6 मर्मत कार्य केही दिनभित्र सक्ने लक्ष्य रहेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ। बारीले क्षतिग्रस्त बनेका पुलका फलामे लट्ठा सुरक्षित रहे पनि हिँड्ने भाग डेक पनि बारीले बगाएको छ। नयाँ डेक खरिदका लागि भदौ 22 गते नै विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ। कम्पनीहरूले आगामी 10 दिनभित्र डेक उत्पादन गरी सरकारले हस्तान्तरण गर्नेछन्। हाल सरकारले पूर्वाधार मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकले कार्यक्षेत्रमै खटाएर पुलको फलामे लट्ठा तान्ने तथा व्यवस्थापन गरिरहेको छ। त्यस्तै क्षति पुगेका बाँकी 14 झुलुङ्गे पुललाई पनि आगामी 1 महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत कार्य अगाडि बढ़ाइएको विभागले जनाएको छ। विभागका अनुसार यो करिडोरका क्षतिग्रस्त अन्य 33 झुलुङ्गे पुलको भने पुननिर्माण नै गर्नुपर्ने अवस्था रहेको छ।
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका 12 संघीय अस्पतालमा कम्तीमा 50 बढ्ने सबगृह बनाउने नीतिगत निर्णय गरेको छ। विपद तथा महाविपत्तिका समयमा ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी उक्त क्षमताको सबगृह निर्माण गर्ने मन्त्री स्तरीय निर्णय गरिएको हो।
4: दक्षिण एसियाका वन्यजन्तु अपराध नियन्त्रण तथा कार्यान्वयन निकायहरूको क्षेत्रीय सञ्जाल साउथ एसिया वाइल्ड लाइफ इन्फोर्समेन्ट नेटवर्क साबिनको महासभा नेपालमा पहिलो पटक आयोजना भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा आयोजित 2 यस ऐतिहासिक भेलामा दक्षिण एसियाका 8 सदस्य राष्ट्रका उच्च अधिकारी वन तथा वन्यजन्तु संरक्षणविद र अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहेको छ। प्रतिनिधि सभाका सभामुखद्वारा उद्घाटन गरिएको उक्त महासभामा बंगलादेशका वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल अवल मिन्टु सहित विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन्। महासभाको अध्यक्ष एवं नेपाल सरकारकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन सत्रलाई सम्बोधन गर्दै वन्यजन्तु र तिनको तस्करी गर्ने आपराधिक गिरोहले कुनै भौगोलिक वा राजनीतिक सीमाना नचिन्ने भएकाले क्षेत्रीय सहकारी अब ऐच्छिक नभई अनिवार्य आवश्यकता बनिरहेको बताउनु भएको छ। नेपालमा पहिलोपटक आयोजना भएको यस महासभाले वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले गर्दै आएको प्रयास तथा दक्षिण एसियाली मुलुक बीचको सहकारीलाई थप मजबूत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
5: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: मात्र डीटीएच सेवा
1: जिस्तो खुशीको कनेक्सन
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालले गेटमा सुत्केरी भएकी महिलाको घटनामा छानबिन गरी दोषीलाई कार्यवाही गर्ने जनाएको छ आज अस्पतालले प्रेस विज्ञप्ति जारी गरी छानबिन समिति गठन गरी दोषी देखिएका व्यक्तिलाई कार्यवाही गर्ने जनाएको हो घटनाको वास्तविक तथ्य पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानून तथा नियम बमोजिम आवश्यक कार्यवाही गर्ने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ यस्तै अस्पतालले सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भएमा समेत अस्पताल त्यस समितिले आवश्यक सम्पूर्ण सूचना कागजात तथा सहयोग उपलब्ध गराउन समेत भनेको छ अस्पतालमा सुत्केरी गराउन पुगेकी 29 वर्षीय बबिता कुमारी पासवान पैसा नभएको भन्दै अस्पतालले मध्यरातमा निकालिदिएको गुनासो उनको परिवारले गरेका थिए गर्भवती महिलाले अस्पतालको लापरवाहीले गेट बाहिर सड़कमा बच्चा जन्माउन बाध्य भएको भन्दै विरोध भएको थियो
3: राष्ट्रिय मानवाधिकार आयोगले आत्महत्या रोकथाम र मानवाधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ हरेक वर्ष 10 सेप्टेम्बर अर्थात आजका दिन मनाइने विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको आत्महत्या रोकथामका लागि विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ
4: आगामी असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 रात्री बसले 6 नयाँ रूट मार्फत सेवा दिनुभएका छन् काठमाडौँ र ललितपुर महानगर तथा चन्द्रगिरी र बुढा नीलकण्ठ नगरपालिकाले साझा यातायात संघको समन्वयमा गत वैशाख 1 गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढा नीलकण्ठसम्म 6 भक्तपुरको जगातीदेखि रत्तपार हुँदै ठमेलसम्म 6 एयरपोर्टदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4 बस किर्तिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायुसेवा निगमसम्म 4 र चक्रपथमा 2 फन्को लगाउन 8 बस सञ्चालन हुनेछन्
3: बागमती प्रदेश सरकारले विगतमा प्रशासनिक पुनसंरचनाका नाममा एकै ठाउँमा गाभिएका मकवानपुरका 2 महत्वपूर्ण प्राविधिक कार्यालयलाई पुनः अलग गर्ने निर्णय गरेको छ आज बसेको प्रदेश मन्त्री परिषद बैठकले बाख्रा विकास केन्द्र चितलाङ र मत्स्य विकास केन्द्र कुलेखानीको कार्य प्रकृति नमिल्दा कार्य सम्पादनमा जटिलता भएको भन्दै दुवैलाई छुट्टा छुट्टी राख्ने निर्णय गरेको यस्तै प्रदेश मातहत कार्यरत राष्ट्र सेवा कर्मचारीको नयाँ तलबमान समेत मन्त्री परिषदले स्वीकृत गरेको छ
4: सड़क निर्माण नै नगरी नक्कली बिल बनाएर पैसा खाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 10 विरूद्ध मुद्दा दायर गरेको छ धनुषाको धनौजी गाउँपालिका 2 स्थित गौरादहादेखि लखौरीसम्मको सड़कको कामै नगरी रकम हिनामिना गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश नेपालीले जानकारी दिनुभयो
3: निप्से परिसूचक आज 13.85 अंकले घटेको छ हिजो पनि निप्से 15.43 अंकले घटेको थियो आजको कारोबारपछि निप्से 2531 बिन्दुमा कायम भएको छ आज कारोबार रकम घटेको छ हिजो 4.19 अर्ब शेयर खरिद बिक्री भएको बजारमा आज 3.99 अर्ब मात्रै शेयर किनबेच भएको छ आज 69 कम्पनीको शेयर मूल्य बढ्दा 201 कम्पनीको शेयर मूल्य घटेको छ भने 8 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा बहुमत कायम राखे देशका वयस्क नागरिकलाई $5,000 बाँड्ने घोषणा गर्नुभएको छ टेक्सासको डलासमा आयोजित पार्टीको पहिलो मध्य कार्यकाल सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले यो विवादास्पद प्रस्ताव अघि सार्नु भएको हो यद्यपि यो योजना कसरी काम गर्छ वा यसका लागि आवश्यक पर्ने रकम कहाँबाट आउँछ भन्नेबारे उहाँले कुनै पनि विस्तृत विवरण दिनुभएको छैन उहाँले उक्त रकम अनिवार्य रूपमा अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त भने राख्नु भएको छ डेमोक्रेट्सहरूले यसलाई तुरन्तै खोक्रो बाचा भनेका छन् भने अन्य धेरैले यस्तो प्रतिज्ञाको कानूनी वैधतामाथि पनि प्रश्न उठाएका छन् प्रत्येक वयस्का अमेरिकी नागरिकले 5,000 अमेरिकी अमेरिकी डलर नगद वितरण गर्ने योजना कार्यान्वयन गर्दा $1 ट्रिलियन भन्दा बढ़ी खर्च हुने बीबीसीले जनाएको छ। अमेरिकामा करिब 27 करोड़ वयस्क नागरिकहरू रहेका छन्। 27 करोड़ नागरिकलाई $5,000 का दरले भुक्तानी विवरण वितरण गर्दा अमेरिकी सरकारको करिब $1.3 ट्रिलियन खर्च लाग्नेछ। अमेरिकामा हाल मूल्यवृद्धि बढ़िरहेको बेला यो योजना सम्भव छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एसएससी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा आज भएको सेमी फाइनलमा ओमानलाई 87 रनले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो। पहिले ब्याटिङमा धर्म राय पनि बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले उपाधि यात्रा तय गरेको छ। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 28.1 ओभरमा 60 रनमा समेटियो। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीले शानदार बलिङ गरे। लामिछाने र एरीले समान 3-3 विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले 2-2 विकेट लिए। ओमानका लागि जतिन्दर सिंह र जितेन रामानन्दी बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह एरीले सर्वाधिक 51 रनको योगदान गरे। बसिर अहमदले 47 रन जोड़े। ओमानका हसनैन शाह र जय ओडेदराले 3-3, मोहम्मद इमरानले 2 विकेट लिए। अब पर्सी हुने फाइनलमा संयुक्त अरब इमिरेट्स युएसँग उपाधिका लागि नेपालले खेल्नेछ। यो अर्को सेमी फाइनल खेलमा हङकङलाई 7 विकेटले हराउँदै फाइनलमा पुगेको यो प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपमा छनौट हुनेछ।
4: जापानमा हुने एसियाली खेलकुदमा सहभागी हुने खेलाड़ीहरूको विदाई गरिएको छ। सिंहदरबार स्थित शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेशन हलमा आज आयोजित कार्यक्रमबीच खेलाड़ी प्रशिक्षक सहितको टोलीलाई विदाई गरिएको हो। उनीहरूलाई खेलकुद मन्त्री सस्मित पोखरेलले शुभकामना दिएर विदाई गरेका हुन्। एसियाली खेलकुदको यो 20 संस्करणमा नेपालले 21 वटा खेलका लागि खेलाड़ी र अन्य गरी 211 जना सहभागी हुनेछन्। जसमा विभिन्न 21 खेलका 57 जना महिला र 78 जना पुरूष गरी 135 जना खेलाड़ी 29 जना प्रशिक्षक र 17 व्यवस्थापक तथा खेल प्राविधिक 2 जना गरी जम्मा 184 जना सहभागी हुने राखेपाले जनाएको छ। यस्तै मेडिकल टीम 6 जना, पत्रकार 4 जना तथा विशिष्ट अतिथि, सेभ दि मिशन, डेपुटी सेभ दि मिशन र अन्य अफिसियल समेत गरी नेपालबाट यस पटकको एसियाली खेलकुदमा जम्मा 211 जना सहभागी हुनेछन्। एसियाली खेलकुद आगामी सेप्टेम्बर 19 अक्टोबर 4 हुनेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालिम सरकारबाट 5 महिनामा 2 मन्त्री आउट। गौरी कुमारीले राजीनामा दिए लगत्तै शाह मन्त्री नियुक्त।
3: प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत। संसदमा रासपाकै सांसदले स्वदेश सरकारलाई प्रश्न।
4: साबिनको महासभा नेपालमा पहिलो पटक आयोजना। मुस्ताङ हुने जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा।
3: रिपब्लिकनले चुनाव जिते वयस्क अमेरिकीलाई $5,000 बाँड्ने ट्रम्पको घोषणा। रकम अमेरिका भित्रै खर्च गर्नुपर्ने शर्त।
4: र एसएससी प्रिमियर कपको उपाधिका लागि नेपाली युवाको सामना गर्दै एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाड़ीको विदाई।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: ए कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ लिख्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछ तेरो काकी
2: ल ल आमा म तु गए तु आए
1: होइन आजै आइपुग्छस् र
2: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स ट्रालीमा भइहाल्छ नि
3: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
4: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न यस अपरेशनका लागि सम्पर्क नम्बर 9826633964 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
6: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
5: औ लु समस्याको समाधान भनेकै म हो
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
6: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक त बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरू ल्याएको रेडियो छ लु सुनौ त
8: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852150094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
9: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
10: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
11: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
10: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
11: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी
12: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
13: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
12: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
14: लै लै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारंजो बारी।
15: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौ। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुने बारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टरडामको उक्त फेरीमा 100 जना भन्दा बढी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदैछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजापक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिस्टकी श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई सन् 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा तपाईलाई स्वागत छ। हाम्रो विध्वंस मच्चाएको भदौ 10 गतेको बाढ़ी पछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: कन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग त्यति प्राप्त छैन। हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ। विकास सहायतासँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ, आउन त अब बिस्तारै त्यो प्लस हुँदै जान्छ।
1: दुई चरणमा पुनर्निर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनः निर्माण गरिनेछ, जसको निम्ति 8.73 अर्ब लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुनः निर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन्, विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
2: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ। प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनली भन्न सक्छौँ। तर करिब करिब 20-30% भन्ने अब प्रारम्भिक अनुमान गरिएको छ। यसमा केही वास्तवमा पछि पिडिआई गर्दा त केही थप गर्छ, फरक पर्ने त हुन्छ।
1: बाढीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना सिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत,
3: विशेष गरी चिलिमे हाइड्रो

0: टनेलमा खोज्दा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादै नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठुलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झार्न सक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याप्रु बेसीबाट उत्तर टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी पाकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटर सम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
1: भनेको ठुलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि, त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
0: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
1: जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था?
0: करिब 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
1: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट
0: विशेष गरी यो जुन 3A हामीले 2 जनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लामटाङ र रस अगाडि हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
1: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक थिए राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लागौं नुवाकोट। हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल।
2: अब राहत त अब जति पनि आइराखेका छ पाइराखेका छन् होल्डिङ सेन्टरमा। अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत मालिदिए हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हामीले त्यो पनि भनिराखेका छौँ है। म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ। त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गरेर चाहिँ राहत जथाभावी लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ। पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है।
1: बाढ़ीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती।
3: अलिक केही राहत भएको छ। बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, ट्रेनहरूको व्यवस्था छ, झल्लेमुकुल चाँडै नै बन्दैछ। रोडहरू अहिले पनि बनिसकेको छैन, अब अझ कहिँ समय लाग्छ बन्नलाई। मान्छेहरू हिँड्ने कुरोहरू चाहिँ छ। होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स, त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ। अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ। अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जताचुटै भएर यो भाइरल ज्वरो रुगाखोकीहरू अलि तीव्र नै छ।
1: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागू रसुवा जहाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
4: अवस्थाको मेजर जुन कुरा के भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका, यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नो थाकपालमा बसेर केही गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नु भएको थियो। हाइड्रो पावर त्यही थियो। टुरिज्मको विषय धेरै जस्तो अब मानसोवर जाने बाटो त्यहाँबाट होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाले। त्यसपछि लाङटाङ जाने पनि त्यहीँबाट भइहाल्यो। अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाल्यो। त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था मिसिङ भइरहेको अवस्था हो। रसुवालाई यो बाढीले चाहिँ कमसे कम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ। भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर घर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो र छोरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु।
5: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग, त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
4: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1856 छ स्थानीय साथीहरू सूचकको निवेदनको आधारमा। कस्तो भएको छ भने तपाईँको गोसाइकुण्ड वडा नम्बर 2 मानव रहित भएको छ, त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन, को यता मुभ गर्यो को यता मुभ गर्यो भने दौडिरहेको हुन्छन्। अहिलेसम्मको 1849 जना छ, त्यसमा 10 जनाको चाहिँ शनाखत भएको छ। यो रसुवाको मात्र नेट कुरा गर्दैछु, बाहिर विभिन्न नागरिकहरू विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गर्दा मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको, हामीलाई सूचना पाएको न्युजन आएको सबै मिसिङ भएको नै 4006 छ। र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गी भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्ड जान हिँडेको मान्छे, मानसवर जान हिँडेको मान्छे, नाका जान हिँडेको मान्छे, कतिलाई वासआउट गरेर लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन। प्राइभेट भेहिकलको भयो नि त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ। कतिपय कुराहरू चाहिँ कसो स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइन्युटली हेर्ने कुरा साथीहरू बिस्तारै पङ्क्तिले हुनुहुन्छ। अब हाम्रो विविध जो जो जे धर्म अन्य भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो,
5: सबै परिवारै बेपत्ता भयो, सम्पर्कविहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने, यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला, किनकि जनप्रतिनिधिहरू पनि अब यो यस्ता पीडामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि।
4: 5 गाउँपालिका मात्रै 2 गाउँपालिकाको कार्य नै छैन, कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ, जति बचेछन् त्यसको गर्ने र तथ्याङ्कहरूले उपति लागिरहेको छ।
1: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिबेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

0: अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: एआई मैत्री बन्द स्थानीय सरकार चकको शुभ समाचार।
1: नेपालमा फुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियामा रहेका नेपाली अभिभावकहरूले उदाहरणीय सहयोग गरेका छन्। छोराछोरी भेट्न अस्ट्रेलियाको साउथ ब्रिस्टेन पालारा पुगेका नेपाली अभिभावकहरूले आफूलाई छोराछोरीले खर्चका लागि दिएको रकम संकलन गरी 1,03,52.73 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन्। हेथुङ पाल्लारा नेप्लिज प्यारेन्ट समूहका सचिव देवेन्द्र कार्कीका अनुसार समूहले मात्रै अस्ट्रेलियन डलर 500 र समूहमा आबद्ध अभिभावकहरूले थप रकम संकलन गरी उक्त सहयोग गरेका हुन्। कार्कीले भने छोराछोरीले हामीलाई खर्च गर्न दिएको रकम जम्मा गरेर राहत कोषमा जम्मा गरेका हौं। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका नेपाली अभिभावकहरू पछिल्लो समय संगठित हुँदै आएका छन्। उनीहरू नियमित भेटघाट गर्ने तथा नेपाली चाडपर्वहरू समेत सामूहिक रूपमा मनाउँदै आएका छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
4: आहा, राधा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चुरे उजिन्दा संकटमा मधेस, भूमिगत पानीको सतह घट्दै उर्वर भूमि बगरमा परिणत हुँदै शीर्षकमा खबर छ। तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ़दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमीन बालुवा भरिँदै गएर मरूभूमिमा परिणत हुने चिन्ता समेत बढ़ेको छ। हिउँदमा हुने तीव्र उत्खनन र बर्खामा बाढ़ी पहिरोसँगै जोखिम पनि उत्तिकै बढ़ाएको छ। तराईको उर्वर भूमि सिंचित गर्न पानीको मूल स्रोत चुरेमै छ। हिमालय पर्वत श्रृंखलाको दक्षिणमा बगेर आएको सामग्री लेद बनेको सबैभन्दा कान्छो कमडो र कमजोर पर्वत श्रृंखला रहेको क्षेत्र मधेस प्रदेशको पर्सादेखि सप्तरीसम्म चुरे क्षेत्र फैलिएको छ। चुरे क्षेत्रमा रहेको खोला नालाको जथाभावी उत्खनन र वन फडानीका कारणले त्यसको दक्षिणी भागमा रहेको कृषियोग्य उर्वर भूमिमा बाढ़ीसँग बग्ने बालुवा थुप्रिने गरेको छ। उर्वर भूमिका बाढ़ीसँगै आउने बालुवा थुप्रिँदै गएपछि नदी किनारका अधिकांश भूभाग मरूभूमि जस्तै देख्न थालेका छन्। चुरेबाट वर्षभरि बग्ने अधिकांश खोला सुक्खा रहने र भूमिगत पानीको सतह घट्दै गएको विभिन्न अध्ययनले समेत देखाएको छ। चुरेमा पानीको सतह 2 मिटर घट्दा दक्षिणी भागमा 100 मिटरसम्म घट्ने गरेको छ। चुरेबाट बग्ने खोलाहरूमा वातावरणीय अध्ययन विपरीत गरिएको उत्खननले तराई क्षेत्रको पर्सादेखि सप्तरीसम्मको हजारौं बिघा खेतीयोग्य जग्गा बालुवाले पूर्ने गरेको बताइएको छ। चुरे क्षेत्रको विनाशले जैविक विविधताको ह्रास, वर्षा हुने चक्र असन्तुलित हुँदा अतिवृष्टि र खडेरीले खेती प्रभावित हुन थालेको छ। चुरेको वन क्षेत्रमा संसारकै दुर्लभ एकसिंगे गैंडा लगायत अन्य वन्यजन्तुहरूको वासस्थान क्षयीकरण हुने क्रम समेत बढ़ेको छ। सप्तरीको सुन्दरी खोला र खाडो खोलाको उत्खननले पहिले वर्षभरि बग्ने खोलामा अहिले वर्षा भएपछि मात्रै बाढ़ीको पानी आउने गरेको यस क्षेत्रका स्थानीयले बताएका छन्। संरक्षणमा छैन सरकारको चासो शीर्षकमा यसैसँग खबर छ। 3 वर्ष अघि संघीय सरकारले ढुंगा, घिटी, बालुवा उत्खनन गरी निर्यात गर्ने नीति तथा कार्यक्रम बनायो। सरकारले आफ्नो नीति तथा कार्यक्रमको बुदा नम्बर 41 र 62 ढुंगा, घिटी, बालुवा उत्खनन गरी निकासी गर्ने प्रश्नसँग लेखेको थियो। सरकारले नदीजन्य ढुंगा, घिटी, बालुवा निर्यातलाई राजस्व संकलनको बलियो आधारका रूपमा अर्थ्याएको थियो। चुरे सम्बन्धी जानकारहरूका अनुसार त्यति बेलाको सरकार चुरे क्षेत्रबाट बग्ने नदीबाट ढुंगा, केटी बालुवा झिकेर भारतलाई बेच्न चाहन्थ्यो उसलाई चुरे संरक्षण प्रति चासो थिएन। सरकारको उक्त कदमको चर्को विरोध भयो। चुरेका ढुङ्गा बालुवा भारतलाई बिक्री गर्ने गलत कदम चाल्न खोजिएको थियो। चुरे विज्ञ डाक्टर विनोद भट्ट भन्छन् नेपालबाट यी पदार्थ उत्खनन हुने भनेको चुरेबाट मात्रै हो। राजस्व लोभमा सरकारले चुरे दोहनलाई छूट दियो भने तराई मधेस जोगिन्न। उनले भनेका छन् राजस्वको लोभमा चुरे क्षेत्र उधिन्ने नीति लिए चुरे सहित मधेस उजाडिनेछ। तसर्थ पानी संचय गर्ने चुरे क्षेत्र संरक्षणमा लाग्नु बुद्धिमानी हुने विज्ञको मत छ। चुरे उधिन्दा संकटमा मधेस भूमिगत पानीको सतह घट्दै उर्वर भूमि बगरमा परिणत हुँदै शीर्षकमा आजको नागरिक राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
1: भोटेकोशी बाढ़ी पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने अनुमान शीर्षकमा गोर्खापत्र खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ी पछिको पुनर्निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी स्रोत आवश्यक पर्ने सरकारले अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार दुई चरणको पुनर्निर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने देखिएको हो। यो रकम चालू आर्थिक वर्ष 2083-84 को कुल बजेटको तुलनामा 34% हुन आउँछ। पुनर्निर्माणको पहिलो चरण अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा आपतकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड़ 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ 2 लाख रूपियाँ खर्च हुने सरकारको अनुमान छ। प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पूर्वाधार क्षेत्र रहेको छ। जलवायु न्यायप्रति को सकारात्मक उपशीर्षकमा यससँगै खबर छ। जलवायु परिवर्तनको उच्च मार खेपिरहेको नेपाललाई जलवायु न्याय दिलाउने आश्वासनसहित क्षति तथा नोक्सानी सम्बोधनका लागि कोष फण्ड फर रेस्पोन्स टू लस एण्ड ड्यामेजले नेपाललाई जवाफ पठाएको छ। नेपालले मागेको जलवायु न्यायप्रति कोष निकै सकारात्मक रहेको जवाफमा प्रस्ट्याइएको छ। कोषका सह अध्यक्षद्वय क्यामिला मिनर्वा रोडिगेज तावारेज र जर्ज बोस्टिङले कोषको कार्यालय अमेरिकाको वाशिङटन डीसीबाट जवाफ लेखेका हुन्। नेपालको जलवायु न्याय मागको जवाफी पत्र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गर्दै कोषले पठाएको छ। कोषबाट आएको सकारात्मक जवाफ नेपालका लागि निकै महत्वपूर्ण रहेको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिनुभयो।
0: उद्धार तथा राहतमा समन्वय अभाव शीर्षकमा खबर छ। विपक्षी दलहरूले सरकारले बाढ़ी पीड़ितको खोजी उद्धार र राहत वितरणमा अन्य पक्षसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन्। विपक्षी दलहरूको बिहिबार सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बाढ़ी पीड़ितका पक्षमा भएको कामको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा सहमति बनेको छ। विशेष गरी राहत वितरणमा अपेक्षित समन्वय नहुँदा केही कमजोरी भएको र वास्तविक पीड़ितले समयमा राहत पाउन नसकेको विषय बैठकमा उठेको कांग्रेसका संसदीय दलका प्रमुख सचेतक वासना थापाले बताइन्। सरकारले खोज राहत उद्धारको काम त गरिरहेकै छ, तर पनि सरकारले अन्य सबैसँग समन्वय र सहकार्य गरी अझै प्रभावकारी काम गर्न सक्थ्यो। उनले भनेकी छन् राहत वितरणमा शुरूआती दिनमा केही कमजोरी भयो, वास्तविक पीड़ितले राहत पाउन नसकेको अवस्था देखियो। उनले भनिन् अब राहत वितरणलाई प्रभावकारी बनाउँदै बाढ़ीबाट विस्थापितको पुनर्स्थापनामा सरकार केन्द्रित हुनुपर्ने विपक्षी दलहरूले जोड़ दिएका छन्। विपक्षी दलले बाढ़ीले ठूलो मानवीय र भौतिक क्षति गरेको अवस्थामा प्रभावकारी राहत वितरणसँगै प्रभावितको दीर्घकालीन र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाएका छन्। बैठकमा विपद सामना गर्न विशेष संसदीय समिति गठन प्रक्रिया कसरी अघि बढ़ाउने भन्ने विषयमा पनि छलफल भएको र यसका लागि सदनको ध्यानकर्षण गराउने सहमति समेत जुटेको छ। नेताहरूले पनि विशेष संसदीय समिति गठनको विषय उठाइरहेका बेला विपक्षी दलहरूले त्यसमा सहमति जनाउँदै प्रक्रियाबारे समेत छलफल गरेका हुन्।
1: जोडियो रसुवाको लाइफलाइन गोर्खापत्र खबर लेख्छ। भोटेकोशीको हिमबाड़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेलीब्रिज निर्माण गरेर रसुवाको लाइफ लाइन पुनः संचालनमा ल्याएको हो। तादी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट त्रिशुली हुँदै मैलुङ स्याप्रोबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनर्स्थापित भएको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण हिमबाड़ीले रसुवातर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो। सड़क सम्पर्क टुट्दा स्थानीयवासीको आवागमन नै ठप्प भएको थियो। तादी खोलामाथि पुल निर्माण भएपछि रसुवाको आवागमन र राहत तथा पुनर्निर्माणको कामलाई ठूलो राहत पुगेको छ। नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको नम्बर 14 वाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सड़क विभाग तथा स्थानीय तहसँगको समन्वयमा तादी खोलामा 57.9 मिटर लामो र 5.5 मिटर चौड़ा एक्रो ब्रिज निर्माण गरेको हो। कुल 60 टन भारवहन क्षमता रहेको पुल बिहिबारदेखि सवारी साधनका लागि संचालनमा आएको छ।
0: खाना पकाउने एलपी ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहिबार पदबाट राजीनामा दिएकी छन्। संसदको उद्योग समितिको बुधबार बैठकमा उनले उद्योगीलाई पाता कसेर भए पनि ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति ग्यास उद्योगी रुष्ट भएका थिए। उनले कर्मचारीको असहयोगका कारण पनि लामो समयदेखि ग्यास आपूर्तिको व्यवस्था मिलाउन नसकिएको पनि बताएकी थिइन्। मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने र लाइसेन्स खारेज गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगी रिसाएका थिए। विवादास्पद अभिव्यक्ति दिएको 24 घण्टा नबित्दै उनले उद्योग मन्त्रीको पद नै छाड्नु पर्यो। यस्तो अभिव्यक्ति आउनु अघि पनि उनलाई मन्त्रीबाट हटाउने सरकारको तयारी भइरहेको भन्दै हल्ला चलेको थियो। उनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत विभिन्न टीका टिप्पणी हुन थालेपछि चौतर्फी दबावमा परेका प्रधानमन्त्री वीरेन्द्र शाहले यादवको राजीनामा सहजै स्वीकार गरी उनको ठाउँमा दीपक कुमार शाहलाई नियुक्त गरेका छन्। एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष दिवान चन्दले यादवको यस्तो विवादास्पद एवं अमर्यादित अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका थिए। ग्यास उद्योगीले मन्त्री यादवले अभिव्यक्ति नसच्याए कड़ा कदम चाल्ने चेतावनी समेत दिएका थिए। पछिल्लो समय बजारमा ग्यास अभाव बढ़ेपछि आपूर्ति प्रणाली कसरी सहज बनाउने भन्ने विषयमा सरकारवालाहरूबीच छलफल चलिरहँदा यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ भनेकी थिइन्। यादवले हाल देशमा संचालनमा रहेका 58 ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र 2 उद्योग मात्र पर्याप्त हुने धारणा समेत राखेकी थिइन्। उनको यही अभिव्यक्तिप्रति ग्यास उद्योगीले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानकर्षण गराएका थिए। त्यसपछि सरकार र उद्योगी बीचको विवाद थप चर्किएको थियो। काठमाडौँ उपत्यकामा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। अहिले उपभोक्ताहरू घण्टौं लाइनमा बस्दा समेत ग्यास नपाउने अवस्था रहेको छ। कतिपयले तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नु परेको गुनासो समेत गरेका छन्। संकटको बेला सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा उल्टे मन्त्रीबाट यस्तो धम्कीपूर्ण भाषण प्रयोग हुनुले आफूहरूलाई अत्यन्तै निराश र हतोत्साहित बनाएको व्यवसायीहरूको आक्रोश रहेको थियो। ग्यास संकटले मन्त्री गौरीको राजीनामा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: अस्पताललाई तिर्न 1200 रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रगत परीक्षणका लागि पैसा नपुगेपछि राजविराज 14 पर्सा हिकी 30 वर्षीय बबिता कुमारी पासवानले सड़क पेटीमै शिशु जन्माएकी छन्। आफूसँग भएको 2000 रूपियाँले रगत परीक्षणको खर्च नपुगेपछि बाहिर निस्किएका बेला बुधबार बिहान अस्पताल छेउ सड़क पेटीमा बबिता सुत्केरी भएकी हुन्। सुत्केरी व्यथा लागेपछि बबिता मंगलबार राति श्रीमान हरिराम पासवान र छिमेकी महिलासँग गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालले उनलाई गाइनो वार्डमा लगेको थियो। त्यहाँ जाँच गरेपछि रगत परीक्षणका लागि बिलिङ गर्न हरिरामलाई पूर्जा थमाइयो। रगत परीक्षणका लागि कति खर्च लाग्छ भनेर सोद्धा 3200 रूपियाँसम्म लाग्न सक्ने जवाब पाएपछि उनी अलमलमा परे। हामीसँग 2000 रूपैयाँ मात्रै थियो, त्यो पनि श्रीमतीसँग थियो, हरेरामले भने। रगत जाँच गर्न 3200 रूपैयाँ लाग्छ भनेपछि पति हरेराम अपुग रकम खोज्न राति 2 बजे अस्पतालबाट बाहिरिए। पत्नी बबिताले पनि पछ्याइन्। पैसा जुटाउन नसकेर बाहिर सड़क पेटीमा बसिरहेका बेला 4 बजे बबिताले शिशु जन्माइन्।
0: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी राजसभाकै सांसदहरूबाट सरकारको कार्यशैलीमाथि लगातार प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री वारेन्द्र शाह दबावमा परेका छन्। पुननिर्माणको सुस्त गतिदेखि मन्त्रीहरूको कार्यशैली, प्रधानमन्त्रीको सचिवालय र जेएनजी आन्दोलनका मुद्दा